0: यो नीति तथा कार्यक्रममा जसरी नीति तथा कार्यक्रम भनिन्छ त्यसको दुईटा पाटा हुन्छ, नीति र कार्यक्रम. नीति एउटा नारा जस्तो हो अथवा लक्ष्य जस्तो हो, त्यसले सबैले बुझ्ने एउटा कर्णप्रिय शब्द त्यसले निर्माण गरे हुन्छ. तर कार्यक्रम चाहिँ त्यो हो, त्यो नीतिलाई पूरा गर्नलाई त्यसले सपोर्ट गरे हुन्छ. र यो परिस्थिति यस्तो हो, यो नीति कार्यक्रममा नि लेखिएको छ. नेपालको इतिहासमा जुन अवसर अहिले प्राप्त भएको छ त्यसलाई ऐतिहासिक दुर्लभ अवसर नीति कार्यक्रममा लेखिएको छ र यो हो. र यो ऐतिहासिक दुर्लभ अवसर नेपालको विकास र समृद्धिको उत्कट चाहनालाई परिपूर्ति गर्नको लागि प्राप्त भएको हो. यो सामान्य अवस्था होइन, यो असामान्य जनमत जुन प्राप्त भएको छ, असाधारण विश्वास जुन प्राप्त भएको छ, त्यसलाई परिणाममा निकाल्नको लागि सरकारसँग एउटा दृष्टिकोण चाहिन्छ. त्यो दृष्टिकोणलाई हामीले पोलिटिकल आइडियोलोजी अथवा सरकारको आर्थिक राजनीतिक दृष्टिकोण के हो भन्ने बाट हामीले मापन गर्छौं. यो नीति कार्यक्रम सरकार संसदमा दुईटा बेन्च हुन्छ, सरकारी बेन्च र प्रतिपक्षको बेन्च. एउटा बेन्चबाट हेर्दाखेरि एकदमै राम्रो देखिन्छ, अर्को बेन्चबाट हेर्दाखेरि अभावहरू देखिन्छन्. तर हामीले निष्पक्ष एउटा बेन्चबाट हेर्ने हो भने यो नीति तथा कार्यक्रम पढ्दा सुन्दा र हेर्दा जति उहाँले लोकप्रिय बनाउन कोशिश गर्नुभएको छ, तर डेस्टिनेशनको हिसाबले गन्तव्यको हिसाबले हेर्दाखेरि संविधानसँग संगति राख्दैन यो नीति तथा कार्यक्रमले. र दृष्टिकोण के हो भन्ने कुरा नै क्लियर गर्दैन. सबैभन्दा ठूलो नीति कार्यक्रम भएको अभाव चाहिँ यो हो. त्यो भनेको के हो भने हाम्रो संविधानले स्रोत र साधनको समन्यायिक परिचालन गरेर समतामूलक समाज निर्माण गर्दै समाजवादी राष्ट्र निर्माण गर्ने भन्ने कुरा संविधानको प्रस्तावनामा स्पष्ट लेखेको छ, जुन शब्द नीति कार्यक्रमको कुनै एउटा बुँदामा पनि छैन. यो नीति कार्यक्रमले आकर्षक कुराहरू ल्याएको छ. 10 वर्षमा 30,000 मेगावाट जल विद्युत उत्पादन गर्ने, जलविद्युत मात्र होइन सबै किसिमका विद्युत उत्पादन गर्ने जुन कुरा नारा लोकप्रिय छ, तर 10 वर्षमा 30,000 मेगावाट विद्युत चाहिँ हाम्रो सम्पूर्ण सामर्थ्यको परिचालन गर्दा पनि र उहाँहरूले प्रस्तावित गर्नुभएका सबै कानूनहरू सुधार गर्दा पनि, संरचना सुधार गर्दा पनि 10 वर्षमा 30,000 मेगावाट नेपालको अवस्थितिले सम्भव छैन. म पनि यसको धेरथोर जानकार हो, सम्भव छैन. यो कुरा भोलि देखिने कुरा हो, होइन? यस्तो एकदमै अति महत्वाकांक्षी नारा पनि उहाँले राखिदिनु भएको छ, किन त्यसको एट्र्याक्सन तान्नको लागि. वैकल्पिक वित्त विकास, डायस्पोरा पुँजी, निजी लगानी र राज्यका विभिन्न कोषहरूमा रहेको फ्रिज भएको रकमहरूलाई परिचालन गर्ने कुरा ल्याउनु भएको छ. यो गर्नै पर्छ. यो एक हिसाबले हेर्दाखेरि विकासलाई तीव्र ढंगले गर्नको लागि हामीलाई वैकल्पिक स्रोतको आवश्यकता छ. त्यो हिसाबले ठिकै छ, यसलाई मैले अन्यथा रूपमा लिइन. तर यसमा एउटा आलोचनात्मक प्रश्न के छ भने आन्तरिक अर्थतन्त्रको सुदृढ नगरिकन, विकास नगरिकन, आन्तरिक सम्भावनाहरूको खोज नगरिकन र त्यसलाई उजागर नगरिकन गरिने विकासले चाहिँ परनिर्भरता बढ़ाउँछ, हामीलाई डिपेण्डेन्सी बढ़ाउँछ. आन्तरिक उत्पादन र स्रोत साधनको, प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोगबाट गरिने हो भने चाहिँ हामीलाई आत्मनिर्भरता बढ़ाउँछ, स्वाभिमान बढ़ाउँछ, राष्ट्रियताको सुदृढ गर्छ. त्यसकारणले बाह्य स्रोतलाई, वैकल्पिक स्रोतलाई परिचालन गर्ने कुरामा नीति कार्यक्रमले राम्रो कार्यक्रम ल्याएको छ. तर आन्तरिक स्रोत चाहिँ जुन मुख्य हो, प्रमुख हो, त्यसलाई परिचालन गर्ने कुरामा चाहिँ यो चुकेको छ.
1: नीति तथा कार्यक्रमले देशको सामर्थ्य, आफ्नो सामर्थ्य
0: पहिचान गर्न सकेन, होइन, आफ्नो सामर्थ्यको पहिचान गर्न सकेन. जलविद्युतको क्षेत्रमा ठिक छ, उसले पहिचान गरेको मैले भने त्यति अहिले नसके पनि जलविद्युत एउटा मेजर होइन तपाईँको सम्भावना हो भन्ने कुरा उसले राखे, त्यो ठिक छ. हामीसँग के छ, खनिज छ, हामीसँग खनिज तत्त्वहरू पर्याप्त छ. पेट्रोलियम ग्यासको कुरा होस्, खनिजको कुरा होस्, युरेनियमको कुरा होस्, ढुङ्गा मार्बलका कुरा होस्, चुनडुङ्गाको कुरा होस्, ग्रेनाइटको कुरा होस्, होइन, सिसा रूबी जस्ता अमूल्य खनिज पदार्थहरू, अमूल्य जड़ीबुटीहरू र वनजन्य काष्ठजन्य उत्पादनको प्रचुर सम्भावना नेपालमा मौजूद रहेको छ. पोटेन्सियल क्षेत्र हो त्यो. त्यो क्षेत्रलाई यसले उजागरै गरेन, त्यो खनिज क्षेत्रलाई यसो यो नीति कार्यक्रमले केही पनि सम्बोधन गरेन.
1: सम्भावना देखाउने तर समस्याको पहिचान नभएको
0: सरकारले गर्न सक्थ्यो. यसमा मेजोरिटी थियो, डिसिजन गर्न सक्थ्यो, होइन, अन्तर्राष्ट्रिय कूटनीतिक सन्तुलन कायम गरेर यो सरकारले गर्न सक्ने अवसर थियो, तर त्यो गरेन. किन भन्दा त्यो दृष्टिकोणै सरकारको भएन. सरकार बढ़ी पुँजीवादी दृष्टिकोणबाट गाइडेड भयो, सिधा कुरा भन्दाखेरि. त्यो दृष्टिकोण सरकारमा भएन. दोस्रो कुरा, हाम्रो जीडीपीको एउटा मेजर सेक्टर भनेको एग्रिकल्चर सेक्टर हो. कृषि क्षेत्रको कन्ट्रिब्युसन जीडीपीमा धेरै ठूलो छ नेपालमा. र अर्को कन्ट्रिब्युसन भनेको रेमिट्यान्सको हो. र अर्को कन्ट्रिब्युसन भनेको सेवा क्षेत्र र उद्योगको हो. होइन, यो चारवटा क्षेत्र मध्ये सरकारले कृषि क्षेत्रलाई इग्नोर गर्यो, अर्को उद्योग क्षेत्रलाई गर्यो, त्यसपछि कृषि क्षेत्रलाई पनि इग्नोर गर्यो. किनभने कृषिको कृषि उत्पादनमा आत्मनिर्भरता र निर्यात गर्ने पोटेन्सियालिटी नेपालमा छ. अहिलेको विश्वमा नै कृषि अर्थतन्त्रको भ्यालु बढ्दै गइरहेको छ, क्या इम्पोर्टेन्स बढ्दै गइरहेको छ. र त्यो कुरालाई समेत ख्याल गरेर नेपालको फेरि नेपालको धेरै नागरिक कृषि पेसामा आश्रित भएको कारणले नागरिकको जीवन स्तर माथि ल्याउनको लागि पनि कृषि पेसालाई प्रायोरिटी दिनुपर्थ्यो. तर यो नीति कार्यक्रममा कृषि पेसा त सम्पूर्ण रूपमा उपेक्षामा परेको छ भन्दा अतियुक्ति हुँदैन. किन भन्दा निरन्तरता केही कार्यक्रमका भाषा बाहेक नीति कार्यक्रममा केही पनि छैन. किसानलाई कसरी हँसाउने भन्ने कुरा यसमा छैन. त्यसकारणले मैले भने आइडियोलोजिकल हिसाबले नीति कार्यक्रम सुकेको छ. आकर्षणको हिसाबले केही नयाँ कार्यक्रम ल्याएको छ. रोजगारी सृजना गर्ने कुरा, रोजगारी दशक, रोजगार नीति जस्ता कुराहरू नीति कार्यक्रममा आएका छन्, त्यो ठिक छ. त्यसलाई सम्बोधन गर्ने, सपोर्ट गर्ने कार्यक्रम विषयगत मन्त्रालयबाट आउनुपर्छ, त्यो आउन सकेको छैन. त्यसकारणले उद्योग धन्दाको विकास नभइकन, कृषिलाई प्रोत्साहन नगरिकन रोजगारी त सृजना हुँदैन. अहिलेको आईटीको जमानामा तपाईँले टेक्नोलोजीमा गर्ने विकासले रोजगारी सृजना कम हुन्छ, पुँजीको निर्माण हुन्छ तर रोजगारीको सृजना कम हुन्छ. अहिले रिमोटमा गइसकेका छ, के अरे रोबोटमा गइसकेका छ, रोबोटिकमा गइसकेको अवस्थामा हामीले त्यो पक्षलाई पनि हेर्नुपर्छ भन्दाखेरि रोजगारी सृजना गर्ने कुरा बोल्या छ तर कार्यक्रममा त्यो देखिँदैन. त्यसकारणले गर्दाखेरि नीति कार्यक्रमलाई द्वन्द्वात्मक तरिकाले विवेचना गर्दाखेरि राम्रा कुराहरू पनि छन् र अभावहरू पनि छन्।
1: अब सांसद भइसकेपछि अलिकति कानून निर्माणका कुराहरूमा पनि अगाडि बढ़ाउँ है। संसदमा सांसद भएर आइसकेपछि विभिन्न सपनाहरू होलान् या जनताको अपेक्षा पूरा गर्ने विभिन्न बाचाहरू होलान्, त्यो सँगसँगै चाहिँ केही योजनासहित संसद भवन प्रवेश गर्ने हो। तर पछिल्लो समय सरकारले 8 अध्यादेश ल्याएको छ र त्यो अध्यादेशमा चाहिँ यहाँहरूको दल या त विपक्षी दलहरूले पनि असहमति जनाइरहनु भएको छ। खासमा संसद छलेर अध्यादेश ल्याउन नमिल्ने हो भनिरहेछ, तर कानूनमा व्यवस्था छ, त्यसकारण सरकारले गरिरहेछ। यता कता सुन्नमा आएको जस्तो चाहिँ विपक्षी दलहरू अध्यादेशलाई अस्वीकृत गर्ने काममा एकजुट हुँदैछन् भन्ने सन्देश जाँदै गर्दाखेरि खासमा यो के हो?
0: यो अध्यादेशको सवालमा प्रक्रियागत त्रुटि नै हो। संविधानले दिएको प्रोभिजन चाहिँ बाध्यकारी जटिल अवस्थाको लागि हो। अधिवेशन नचलेको अवस्थामा चलिरहेको अवस्था बाहेक तत्काल केही गर्नुपर्ने भन्ने संविधानमा व्यवस्था छ। यहाँ चाहिँ के गरियो भने अधिवेशनको आह्वान गरियो, सहज ढंगले अधिवेशन चल्ने अवस्था थियो र आह्वान गरिएको अधिवेशनलाई 24 घण्टाभित्रै त्यसलाई फेरि स्थगित गरियो, त्यसपछि 8 अध्यादेश ल्याइयो। यो इन्टेन्सनल्ली हो, त्यसकारण यो प्रक्रियागत त्रुटि छ। प्रक्रियागत त्रुटि भएको कारणले यो सबै अध्यादेशलाई अस्वीकृत गर्नुपर्ने हो, तर हामी अहिले यो सबै अध्यादेशलाई अस्वीकृत गर्दै छैनौं। केही अध्यादेशलाई हामी अस्वीकृतिको सूचना हाम्रो नेपाली कम्युनिस्ट पार्टीले दिइ नै सकेको छ र हामी त्यो मध्ये केहीलाई हामी अस्वीकृत गर्छौ र केहीलाई हामी गर्दैनौ। किन गर्दैनौ भने मैले भने प्रक्रियागत हिसाबले सबै गर्नुपर्थ्यो, तर सबै हामी गर्दैनौ। किन गर्दैनौ? यो पनि नागरिकहरूलाई, नेपाली जनतालाई पनि स्पष्ट गर्नुपर्ने हुन्छ। किनभने प्रक्रियागत र संवैधानिक हिसाबले संसद चल्ने सम्भावना हुँदा ल्याएको अध्यादेश अस्वीकृत गर्नुपर्थ्यो, तर हामी सिम्बोलिक मात्र त्यसको विरोध गर्छौं यो गलत हो भनेर, र बाँकी चाहिँ हामी गर्दैनौं भन्दा सरकारले काम पनि गरोस्, काम गर्ने वातावरण नै दिनुपर्छ भन्ने हिसाबले हामी गर्दैनौं। किन उसले विधेयक ल्याएर गर्नुपर्थ्यो, अध्यादेश ल्याएर गर्यो भन्ने मात्रै हाम्रो त्यसमा विरोध हो, त्यसकारणले गर्दैनौं। केही चाहिँ किन गर्छौं भने प्रक्रियागत त्रुटिको सिम्बोलिक विरोध जनाउन र कन्टेन्टमा पनि केही समस्या भएको कारणले, जस्तो तपाईँले सोधिहाल्नुभयो, हामी संवैधानिक परिषद सम्बन्धी अध्यादेश हामी अस्वीकृत गर्ने हाम्रो उद्देश्य हो। किन? त्यहाँ गलत प्रावधान राखिएको छ। 6 संवैधानिक परिषदको सदस्यहरूमा सहमतिमा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्ने संविधानको मर्म हो। 6 जनामा 3 जनालाई बहुमत हुने गरी संवैधानिक परिषद सम्बन्धी अध्यादेश आएछ, त्यो त्रुटि छ। मैले एउटा मात्रै विषय राखेँ। विश्वविद्यालय सम्बन्धी अध्यादेश पनि त्रुटिपूर्ण छ, किनभने यसअघि नै सरकारले विश्वविद्यालयमा प्रधानमन्त्रीलाई हटाउने कुलपतिबाट भन्ने एउटा दृष्टिकोण अगाडि सारिसकेको छ. बोर्ड अफ ट्रस्टी बनाउने, विज्ञहरूबाट चाहिँ विश्वविद्यालय चल्ने, प्राज्ञिक स्वतन्त्रता कायम राख्ने भनेर एक स्तर त हामी अगाडि गइसकेका छौं नि. अहिले त्यसलाई हटाएर प्रधानमन्त्रीलाई सर्वाधिकार दिने, विद्यार्थी संगठनहरू जस्तो महत्वपूर्ण संगठनहरू खारेज गर्ने लगायतका प्रोभिजनहरू भएको कारणले विश्वविद्यालय सम्बन्धी अध्यादेश पनि हामी खारेज गर्छौं. हामीले सक्दाखेरि अस्वीकृत गर्ने हाम्रो उद्देश्य छ. र अर्को हो, हामी केही नेपाल ऐन संशोधन सम्बन्धी कानून जुन अध्यादेश आएको छ त्यसलाई पनि हामीले विरोधको सूचना हालेका छौं र त्यसलाई पनि हामीले सक्दा अस्वीकृत गर्छौं. किन भन्दा त्यसमा पनि अहिलेको विश्वमा लोकतन्त्रको खिलाफमा कोही जान सक्दैन के. संसारभरि छ ट्रेड युनियनहरू, मजदूरहरूको आफ्नो हक हितको रक्षाको लागि लोकतन्त्रमा राज्यले दमन गर्यो भने त्यसका विरूद्ध संघर्ष गर्नकै लागि बनेको हो ट्रेड युनियन. सौदाबाजी गर्नकै लागि बने हो, विश्वव्यापी बने हो, सबै लोकतान्त्रिक मुलुकमा छ. त्यसकारणले त्यसलाई मर्यादित, पारदर्शी र जवाफदेही पो बनाउने त, तपाईँलाई त्यसलाई खारेजै गरिदिने. त्यसो भए पार्टीहरूले नि विकृति गरेन, पार्टीहरू नि खारेज गर्नु पर्यो नि त. कस्तो कुरा गरेको, पार्टी खारेज गर्नु परेन त, पोलिटिकल पार्टीहरू नि खारेज गर्ने निर्दलीय व्यवस्थामा जान खोजेको देखिन्छ नि त यसले कालान्तरमा त. त्यसकारणले कुनै संगठनले गलत गर्छ भने त्यसलाई त करेक्सन पो गर्ने हो त, कानूनी दायरामा ल्याउने हो, त्यसलाई खारेज गर्ने होइन के. त्यसकारणले सरकार चाहिँ गैर लोकतान्त्रिक तरिकाबाट अगाडि बढ़िराखेको हुनाले हामीले त्यो केही नेपाल ऐन, केही नेपाल कानून संशोधन गर्ने अध्यादेशलाई पनि अस्वीकृतिको सूचना हामीले हालेका छौं. हामीलाई लाग्छ त्यो कुरामा पनि हामी अस्वीकृतिमा सफल हुन्छौं. अरू हामी गर्दैनौ, सरकारले काम पनि गर्नुपर्छ भन्ने हिसाबले सरकारलाई सुविधा हामी दिन्छौं.
1: अब हामी संसदप्रति सांसदहरूको उत्तरदायित्व र जनताप्रति सांसदहरूको उत्तरदायित्वको विषयलाई अलिकति अगाडि बढ़ाउ. खासमा संसदमा सांसद भएर आइसकेपछि यहाँले चुनावमा गरेका वाचाहरू र पूरा गर्नुपर्ने दायित्वको विषयहरू र जनताका सवालमा भर्खरै संसद शुरू भएको छ, यसलाई धेरै त्यति धेरै महत्वका साथ हामीले विषयहरू उठ्दैनन् भन्न त पाइएन, तैपनि अझै धेरै लामो समय चाहिँ छ यहाँको कार्यकाल. त्यो हिसाबले चाहिँ अहिले अहिले पछिल्लो समय देखिएको संसद संसदीय गतिविधि र एउटा सांसदले जनताप्रति निभाइरहेको उत्तरदायित्वको हिसाबले चाहिँ यहाँले के गरिरहनु भएको छ अहिले.
0: मैले पहिलो कुरा सांसदको भूमिकामै जाउँ. सांसदको भूमिका मुख्य गरी पहिलो त कानून निर्माण हो. कानून निर्माण भनेको संविधान संशोधनदेखि कानून निर्माण र कानूनहरू संशोधनसम्मका कुराहरू पर्छन्. सरकारका नीति कार्यक्रम र बजेटमाथि आफ्ना धारणाहरू राख्ने र त्यसलाई पारित अथवा स्वीकृत अस्वीकृत गर्ने सम्मका कुराहरू पर्छन्. ती कुराहरूमा अब विधेयकहरू ल्याउने, प्रस्तावहरू ल्याउने काम सरकारको हो. म अहिले प्रतिपक्षको रोलमा छु, त्यसकारणले त्यसमाथि आफ्ना धारणा राख्ने काम प्रभावकारी ढंगले गरि नै राखिएको छ. संसदका हरेक बैठकहरूमा उपस्थित भएर त्यसमा चाहिँ जनताको भावनाहरूलाई प्रतिनिधित्व हुने गरी मैले बोली नै राखेको छु, पहिलो कुरा. दोस्रो कुरा, सांसदले आफ्नो निर्वाचन क्षेत्रको र देशको समस्याको पहिचान गरेर सरकारलाई ध्यानाकर्षण गराउने र त्यस सम्बन्धी कानून निर्माण गर्ने अथवा समस्याहरू समाधान गर्न कार्यक्रमहरूको विकास गर्ने कुराहरू सांसदले प्रतिनिधित्व गर्ने हो. त्यो काम पनि मैले गरिराखेको छु. मैले सिन्धुपाल्चोक जिल्लाको विकास निर्माणको सवाल होस् अथवा बाढ़ी पहिरोबाट भएका क्षतिहरूको पुननिर्माण र संरक्षणको सवाल होस् अथवा देशमै आएको किसानहरूका समस्याहरू हुन् ती समस्याहरूलाई मैले संसदमा बोली नै राखेको छु, उठाइ नै राख्दैछु र एउटा सांसदले गर्नुपर्ने भूमिकाहरू निर्माणमा गरि नै राख्नेछु. अर्को कुरा, विकास निर्माणको प्रतिनिधित्व पनि हो सांसद. हुन त सांसदले विकास निर्माण गर्ने हो र भन्ने प्रश्न छ, तर निर्वाचनमा जनताहरूले सांसदसँग पनि हाम्रो बाटो बनाइदिनु पर्यो, धारो बनाइदिनु पर्यो, कुलो बनाइदिनु पर्यो, भवन बनाइदिनु पर्यो, मन्दिर बनाइदिनु पर्यो, गुम्बा बनाइदिनु पर्यो, सरकारबाट बजेट ल्याउनको लागि सहयोग गरिदिनु पर्यो भन्ने कुराहरू माग राखेकै हुन्छ. त्यो जनताको मागको प्रतिनिधित्व गरेर कसले गर्ने त, त्यहाँ अर्को को प्रतिनिधि छ त, जनताको प्रतिनिधित्व गर्ने सार्वजनिक व्यक्तित्व को हो त भन्दा त्यही सांसद हो नि त. त्यसकारणले हामीले सरकारका निकायहरू, मन्त्रालयहरूमा ती जनताका विकास निर्माणका आयोजनाहरू पेश गर्ने काम पनि गर्नुपर्छ. त्यो काम पनि मैले गरेको छु.
1: अब हामी पार्टीको विषयमा अलिकति कुरा गरौं. अब यो जेएनजी आन्दोलनपछि सम्भवतः तपाईँहरूको पार्टीका अध्यक्षज्यूले आफू अध्यक्ष नभएको र पार्टीको संयोजकका रूपमा अगाडि बढ़ने भनेर घोषणा पनि गर्नुभयो र अहिले सोही अनुरूप पनि विभिन्न दलहरूसँग यहाँहरूको एकता छ, कार्यगत एकताको रूपमा अगाडि बढ़िरहनु भएको छ। त्यो हुँदै गर्दाखेरि चाहिँ अहिले पार्टीभित्र नेतृत्वको विषयलाई कसरी लिइरहेछ, अनि त्यसै गरेर चाहिँ युवा नेतृत्वको सवालहरू कसरी अगाडि बढ़िरहेछन्, र अहिले दुईजना शीर्ष नेताहरूले पार्टीलाई चलाइरहनु भएको जस्तो देखिन्छ, होइन, यो हिसाबले चाहिँ समग्रमा अहिले दलभित्रको अवस्था के छ?
0: नेपाली कम्युनिष्ट पार्टीले जेएनयू आन्दोलनपछि विभिन्न घटकमा रहेका कम्युनिष्ट अथवा प्रगतिशील वामपन्थी शक्तिहरूलाई एकता गर्नुपर्छ भन्ने एउटा अभियान शुरू गर्यो। संख्यात्मक गुणात्मक दुवै हिसाबले त्यो धेरै नै ठूलो नभए पनि सन्देशको हिसाबले त्यो ठूलो हो। त्यसको त्यसले दिन खोजेको सन्देश के हो भने कम्युनिष्टहरू, वामपन्थीहरू र प्रगतिशील शक्तिहरू एक ठाउँमा आउनुपर्छ अब देश निर्माणको लागि भन्ने एउटा अभियान र एउटा सन्देश हामीले दिन खोजेको र हामी निरपेक्ष हिसाबले नेपालमा कम्युनिष्ट पार्टीको एकता हुनुपर्छ भन्ने पक्षमा छौं। त्यसपछि गठित भएको हाम्रो पार्टीमा विभिन्न घटकहरू र व्यक्तिहरू जोड्दाखेरि नेतृत्वको ठूलो टीम ओल्ड जेनेरेशनको भयो र त्यो जेनेरेशनले मात्रै अहिलेको राजनीतिको बागडोर सम्हाल्न गाह्रो हुन्छ, त्यहाँ अनुभव त छ तर ऊर्जा र गति दिनको लागि युवाहरूको पनि आवश्यकता पर्छ भन्ने कुरा हामीले पार्टीभित्र छलफल चलाएका छौं र पार्टीले महाधिवेशन गरेर त्यसलाई सम्बोधन गर्ने भनेर महाधिवेशनको कार्यतालिका पनि सार्वजनिक भइसकेको छ। अहिले एकताको सन्दर्भमा धेरै चुस्त कार्य समिति बनाउन नसकिने भएको कारणले र युवाहरूको प्रतिनिधित्व पनि मनोनित गरेर लानु पर्यो, अहिले त इलेक्सन त छैन, महाधिवेशनभित्र इलेक्सन हुँदैन अगाडि, यो अवस्थामा चाहिँ कसरी सेलेक्सन गर्ने त युवाहरूलाई भन्ने एउटा जटिल अवस्था भएको कारणले केन्द्रीय कार्यकारी संयोजन समितिमा युवा प्रतिनिधित्व अहिले छैन। त्यसको मेकअप हामीले नेतृत्वहरूलाई अनौपचारिक बैठकहरूमा भेटघाट गरेर युवाहरूको टीमले सुझावहरू दिइराखेका छौं र पार्टीका निर्णयमा हाम्रो पनि अपनत्व छ, हाम्रो पनि त्यहाँ भूमिका अहिले पनि छ र अब हामी तपाईँले भने जस्तै हामी के भन्छौं भने 3-in-1 प्रिन्सिपल छ हाम्रो, वृद्ध अथवा ज्येष्ठ, प्रौढ र युवा, युवामा अहिले नवयुवा पनि हुन्छ, जेएनयूपछि नवयुवा सहितको हरेक कमिटीमा त्यो तीनै पुस्ताको प्रतिनिधित्व हुने गरी नेतृत्व विकासको श्रृंखला अगाडि बढ़ाउनुपर्छ भन्ने हिसाबले छलफल गरिराखेका छौं र महाधिवेशनसम्म जाँदाखेरि संगठनमा पनि नयाँ विकास गर्ने, नीतिमा पनि नयाँ विकास गर्ने र अनुभवी जेनेरेशनका र योगदान दिएका नेताहरूलाई सम्मानित हुने र उहाँहरूको भूमिका कुनै न कुनै रूपमा सक्रिय रूपमा नै लिइराख्ने एउटा मेकानिजमको पनि विकास गर्ने र कार्यकारी समिति चाहिँ अलि युवा बाहुलेर नयाँ जेनेरेसनलाई नेतृत्वमा विकास गर्ने गरी लाने भन्ने हिसाबले नेतृत्वले पनि छलफल गरिराख्नु भएको छ, हामी पनि त्यसमै छलफल गरिराखेका छौं र जे हुन्छ अब नेपाली कम्युनिष्ट पार्टीको आउँदो मंगिरमा हुने महाधिवेशनमा निर्वाचनका माध्यमबाट चुस्त कमिटीहरू निर्माण हुन्छन्, निर्वाचनका माध्यमबाटै केन्द्रीय कार्यकारी समिति पनि निर्माण हुन्छ।
1: सम्भावना देखिन्छ? त्यो
0: सम्भावना पनि छ, हामी गर्ने पनि त्यही हो, हामी योजनामै छौं, सम्भावना मात्रै होइन, हामी त्यो कार्य त्यो गर्ने योजनामा छौं। यथा अवस्थाबाट अहिलेको राजनीति नेतृत्व हुँदैन, म जतिसुकै सक्षम अथवा क्षमतावान अथवा योग्य मलाई लागे पनि मेरा पछाडिको जसलाई मैले प्रतिनिधित्व गर्ने उसलाई नलागेपछि के हुन्छ, त्यसको त अर्थ रहेन, मलाई मात्रै लागेर त भने नि त। त्यस कारण अहिलेको जेनेरेसनले के भन्थ्यो भने नयाँ चाहियो भन्थ्यो कि, त्यस कारण म व्यक्तिमा अहिले गइनँ, पुरानो जेनेरेसनका लिडरहरू पनि आउनुहुन्छ, नयाँ जेनेरेसनमा पनि जानुहुन्छ कि, मिश्रित खालको संगठन बन्छ जसलाई यो ठिकै हो भन्ने आम नागरिकलाई लागोस्, त्यस्तो खालको लाग्ने पार्टी कमिटी हामी बनाउँछौं।
1: हुन्छ, समय र संवादका लागि यहाँलाई धेरै धन्यवाद।
0: धन्यवाद।
2: संसदमा प्रतिपक्षी दल र प्रतिपक्षी दलका सांसदको भूमिका अनि बुझाइका बारेमा नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग गरिएको यो संवादसँगै आजलाई कार्यक्रम हेलो सांसदको समय सकिने लागेको छ। कार्यक्रम हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: अर्ब 59,79,80,00,000 रूपियाँ रहेको थियो। यता प्रदेशगत बेरोजुमा मधेस प्रदेशमा सबैभन्दा बढ़ी 3.77% बेरोजु देखिएको छ भने बागमती प्रदेशमा सबैभन्दा कम 0.83% बेरोजु देखिएको छ। जेएनजी आन्दोलनका समयमा कार्यालयका कागजात जलेर नष्ट भएको कारण पनि कतिपय स्थानीय तहले लेखा परीक्षण नै नगरेको महालेखा परीक्षक तोयम रायले बताउनु भएको छ।
2: जुन आन्दोलन भयो 23-24 त्यो कारणले क्षति भएको छ। हामीसँग डकुमेन्ट दुरुस्त छैनन् भनेपछि ती स्थानीय तहहरूको हामीले गरेनौं। नगरिसकेपछि त्यो बेरोजु पनि घट्यो, लेखापछि अङ्क पनि घटेका छ। तथापि अर्को विषय फेरि के हो भन्नुहुन्छ भने मैले अहिले यो तेस्रो प्रतिवेदन हो। मेरो पहिलो प्रतिवेदनमा करिब करिब 31 अरब रुपियाँ चाहिँ बेरोजु स्थानीय तहको र गत वर्षका 25 अरब थियो र अहिले 19 अरब छ। र बेरोजु पनि स्थानीय तहमा क्रमशः घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो यहाँ सबै के भनेदेखि त्यो अडिट नगराएको कारणले त्यो भए होइन तर सुधार पनि छ भन्ने चाहिँ मैले तपाईँहरूलाई यहाँ अनुरोध गरेँ।
3: संघीय मन्त्रालयतर्फ आर्थिक वर्ष 2081-82 53,48,77,00,000 रूपियाँ बेरोजु रहेकोमा सरकारी निकायमा वित्तीय अनुशासन कायम गर्ने जिम्मेवारी पाएको अर्थ मन्त्रालयकै 37,63,77,00,000 रूपियाँ बेरोजु रहेको पाइएको छ। कुल बेरोजुमा अर्थ मन्त्रालय र त्यस मातहतका निकायको हिस्सा 70% छ। महालेखा परीक्षकको कार्यालयले अर्थ मन्त्रालयको 22,44,78,00,000 अंकको लेखा परीक्षण गरेको थियो। अर्थको 37 अर्ब बेरोजु मध्ये 20 अर्ब असूल गर्नुपर्ने, 16,63,00,000 नियमित गर्नुपर्ने र 4,57,00,000 पेशकी बाँकी रहेको प्रतिवेदनमा देखाइएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार सामाजिक सुरक्षा भत्ता वितरण तथा अनुगमन प्रणालीमा विभिन्न कमजोरीहरू देखिएको छ। प्रतिवेदन अनुसार निष्क्रिय लाभग्राहीको खाता समेत सक्रिय रहँदा मृत व्यक्तिको खातामा समेत सामाजिक सुरक्षा भत्ता जाने जोखिम कायम रहेको पनि महालेखाको प्रतिवेदनले औल्याएको छ। यसैबीच विभिन्न मन्त्रालय अन्तर्गतका निकायबाट ठेक्का लागेका 782 आयोजनाको शुरू म्यादमा 3 गुणा बढ़ी अर्थात 300% समय थप्दा पनि काम अधूरै रहेको औल्याइएको छ। त्यस्ता आयोजनामा आंशिक रूपमा रकम समेत भुक्तानी भइसकेको देखिन्छ। यस्ता आयोजना भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास हाल मर्ज भएर पूर्वाधार विकास मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका छन्। सार्वजनिक गरिएको महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 को सारांश अनुसार त्यस्ता आयोजनाको सम्झौता रकम 47,72,55,00,000 छ। आंशिक रकम भुक्तानी हुँदा समेत निर्माण कार्य अधूरै रहेको औल्याइएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा निकुञ्ज क्षेत्रमा पानीको समस्या बढ़दै विकल्पमा कृत्रिम पोखरीको अभ्यास,
4: जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउण्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्यो।
3: संघीय कानूनको ओत लागेर प्रदेशलाई चुनौती दिन नमिल्ने सर्वोच्चको व्याख्या, पर्यटन विधेयकलाई सरकारवालाको सुझावका आधारमा अघि बढ़ाउने सांसदहरूको प्रतिबद्धता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़ेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
8: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रको
8: थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।

0: राष्ट्रिय सभाका सदस्यले पर्यटन विधेयक 2081 सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाले उठाएका मुख्य चासोका विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोराबले हिजो काठमाडौँमा आयोजना गरेको सरकारवाला संघको अन्तर्क्रिया कार्यक्रममा सरकारवालाका प्रश्नको जवाब दिँदै सांसदले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। अन्तर्क्रियामा सांसद पर्यटन व्यवसाय पेशागत संघ संस्था सरकारी प्रतिनिधि तथा नीति विज्ञ सहितको सहभागिता रहेको थियो। कार्यक्रममा संकलित सुझावलाई पर्यटन विधेयकको अन्तिम पुनरावलोकन प्रतिवेदनमा समावेश गरी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेश गरिने आयोजकले जनाएको छ। पर्यटक व्यवसायी आङ छिरिङ शेर्पाले नीतिगत सुधारका कारण तिब्बतमा अहिले नेपालभन्दा धेरै अगाडि भइसकेको बताउँदै नेपालमा पनि पर्यटन कानून, पर्यटन व्यवसाय समुदाय र मजदूर मैत्री हुनुपर्ने बताउनु भएको छ। त्यस्तै होटल संघ नेपालका विनायक शाहले संघ प्रदेश र स्थानीय सरकारले छुट्टा छुट्टै कर लगाउँदा र फरक फरक कानून बनाउँदा पर्यटन व्यवसायलाई अप्ठ्यारो पर्ने गरेको समेत बताउनुभयो। पर्यटन व्यवसायलाई आतिथ्यता प्रदान गर्ने, साहसिक गतिविधि सञ्चालन गर्ने, हवाई जमीन र नदी तालमा संचालित यातायातको व्यवस्था गर्ने र सभा सम्मेलनको आयोजना सञ्चालन गरी व्यवसाय गर्नेको व्यावसायिक गतिविधिहरू विशेष गरी नेपालको सन्दर्भमा देखिएकाले सोही बमोजिम दर्ता भएका संघ संगठनलाई मान्यता प्रदान गर्दा संस्थाका रूपमा विकास गरी राज्यले गर्ने लगानीलाई उनीहरूसँग सहकार्य गरी पर्यटन प्रवर्धन गर्दा सकारात्मक नतिजा आउने समेत पर्यटन बोर्डका कार्यवाहक प्रमुख हिक्मत सिंह एरीले बताउनुभयो। त्यस्तै राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेबल भएको विधेयकमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा हेलो सांसद कार्यक्रमलाई धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुम्निमा उदासले सबै सरकारवालाको सुझाव समेटेर विधेयकलाई अघि बढ़ाउने समेत बताउनु
1: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ। अब छिटै अन्त हाम्रो समितिमा यो विधेयक आउनेछ र हामी यो प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ, यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौं। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ। जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज, यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन।
0: सांसद गणेश विकले पर्यटनको अधिकारमा तीनै तहका सरकार स्पष्ट नभए समस्या आएको समेत बताउनुभयो।
2: यो पर्यटन उद्योगलाई चाहिने वास्तवमा जनताको आँखाले हेर्ने गरिकन हामीले चाहिँ यसको कानून बनाउने हो। निजी क्षेत्रलाई मात्र हेर्ने अथवा व्यवसायलाई मात्र हेर्ने हिसाबले भन्दा पनि म चाहिँ सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्ष हुँदाखेरि मैले त्यहाँ महसुस गरेको हामीले चाहिँ खर्चमा चाहिने होटल व्यवसायलाई चाहिँ अनुमति दिन खोज्यौं अनि त्यसपछि यता शुक्लाफाटामा अनुमति दिन खोज्यौं त्यहाँ बन्द दिँदो रहेछ होइन। त्यो कानूनले चाहिने झन्झटका कारणले गर्दाखेरि अब त्यो 5 स्टार होटल बनाउँछु भनेपछि त्यसको स्ट्यान्डर्ड चाहियो र त्यसको लागि चाहिने ठूलो जग्गा चाहियो, जग्गा चाहिँ बलले दिँदो रहेछ। यस्तो चाहिँ धेरै कुराहरू चाहिने हुँदो रहेछ होइन। अर्को कुरा कस्तो हुँदो रहेछ भन्दाखेरि बर्दिया जाने टुरिस्टहरू जाने शुक्ला खण्ड जान मान्दो रहेछ होइन, जाँदो रहेछ। त्यही नजिकै छ नि त, वास्तवमा खर्च पनि धेरै हुँदैन होइन। अनि धारा जानेले जाने खर्च जान मान्दो रहेछ। धनगढ़ीबाट काठमाडौँ आउने जाने जाने प्लेनको फेयर चाहिँ विदेशीहरूलाई चाहिँ डलरमा हुने अथवा अरूलाई चाहिँ उसमा हुने हुँदो रहेछ। यो घटाउँ भनेर चाहिँ मैले नै प्रस्ताव लिएर गएको त्यो बेलामा होइन। अहिले अहिले चाहिँ त्यो अलिक बढी त्यो भाँच जस्तो लाग्छ। त्यसले गर्दाखेरि यस्तो कुरालाई चाहिँ अलिकति ख्याल गरौँ भन्छु म।
3: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर कान्तिपुर दैनिकमा साउदीको फ्यूचर सिटी परियोजना बन्द, 80,000 नेपालीको रोजगारी संकटमा शीर्षकमा होम कार्कीले लेख्नुभएको खबर छापिएको छ। सन् 2017 साउदी युवराज मोहम्मद बिन सलमानले घोषणा गरेको फ्यूचर सिटी अर्थात नियोम परियोजना क्रमशः बन्द हुँदैछ। उच्च लागत र बदलिँदो भू राजनैतिक परिस्थितिका कारण 500 अर्ब अमेरिकी डलरको यो परियोजना अन्तर्गतका ठेक्काहरू रद्द हुने क्रमसँगै 80,000 नेपाली श्रमिकको रोजगारी संकटमा परेको उल्लेख गरिएको छ। सगरमाथा चढ़िरहेका फुर्दीकीहरू शीर्षकमा तूफान न्युपानेले लेख्नु भएको खबर छ। सन् 1975 जापानकी जुनको ताबेले पहिलो पटक सगरमाथाको चुचोरोमा पाइला राखिएता 50 वर्षमा सयौं महिलाले उहाँको

0: रक्तचाप पछ्याएर कोही फर्किएका छैनन्। सगरमाथाको काखमा अन्तिम विश्रामले फर्कनेले इतिहास रचे र रचिरहेका छन्। भित्री पन्नामा खबर छापिएको छ, एनआईएमबीका सीईओ पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको यो खबर हो। नयाँ पत्रिका दैनिकमा संघीय कानूनको ओत लागेर प्रदेशको कानूनको शर्तलाई चुनौती दिन नमिल्ने बारेमा सर्वोच्चको व्याख्या बारेको खबर छापिएको छ। सर्वोच्च अदालतले निजामती सेवा प्रदेशको एकल अधिकार हुने भन्दै समायोजन भएका कर्मचारीले संघीय नभई प्रदेशकै कानूनी शर्त मान्नुपर्ने फैसला गरेको छ। पूर्ण इजलासले संघीय निजामती ऐन जारी गर्न ध्यानाकर्षण समेत गराएको छ। सप्तरीको रूपनी घर भएका परिवार नियोजन सुपरभाइजर नरेश कुमार यादवले बढ़ुवा सम्बन्धमा दायर गरेको रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले यस्तो आदेश गरेको हो। यद्यपि यादवको रिट खारेज गरिएको छ। संसदीय सुनवाई समितिको कार्यविधि प्रधान न्यायाधीशदेखि संवैधानिक पदाधिकारीसम्मले चार चार महिनामा रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने शीर्षकमा कमल राज भट्टले लेख्नु भएको खबर छ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश न्यायाधीश तथा संवैधानिक आयोगका पदाधिकारीले अब चौमासिक रूपमा कार्य प्रगति विवरण सार्वजनिक गर्नुपर्नेछ। संघीय संसदले राज्यका निकायका पदाधिकारीहरूलाई नागरिक प्रति जवाबदेही बनाउन यो कानूनी व्यवस्था गरेको छ। संघीय संसदको संयुक्त समितिका रूपमा रहेको संसदीय सुनवाई समितिले आफ्नो नयाँ कार्यविधिमा सुनवाईपछि नियुक्त हुने पदाधिकारीले आफ्नो कार्ययोजना अनुसारको प्रगति विवरण हरेक चार महिनामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। समिति सभापति बोध नारायण श्रेष्ठका अनुसार कार्यविधि समितिबाट पारित भएर कार्यान्वयनमा आइसकेको छ। अब सुनवाईपछि नियुक्त हुने पदाधिकारीले रिपोर्ट कार्ड सार्वजनिक गर्नेपर्नेछ। गुप्तचर फेरि प्रधानमन्त्री कार्यालयकै माथतमा शीर्षकमा नयाँ पत्रिका दैनिकमै अर्को खबर छ। सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्री परिषदकै माथतमा ल्याएको छ। देशको एकमात्र गुप्तचर निकाय यसअघि गृह मन्त्रालय अन्तर्गत थियो। बुधबार बसेको मन्त्री परिषद बैठकले पारित गरेको कार्य सम्पादन नियमावली 2083 अनुसार विभाग प्रधानमन्त्री कार्यालय माथतमा रहने उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा जेएनजी आन्दोलनले आर्थिक व्यथिति शीर्षकमा सुरेन्द्र काफ्ले र सुनिता कार्कीले लेख्नु भएको खबर छापेको छ। 179 निकायको हिसाब परीक्षण नै हुन सकेन। महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मुलुकको कुल बेरोजू 7.55 अर्ब रूपियाँ पुगेको छ। वर्ष दिनमै 88.09 करोड बेरोजू थपिएको छ। यस वर्ष जेएनजी आन्दोलनका कारण 180 कार्यालय र निकायको श्रेष्ठता पेश हुन नसक्दा 1.47 अर्ब 90 करोड़ रूपियाँ बराबरको लेखा परीक्षण हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।
1: त्यस्तै आजको गोर्खापत्रको पहिलो पृष्ठमा 25,000 दरबन्दी कटौती शीर्षकमा खबर प्रकाशित छ। सरकारले प्रशासनिक पुनर्संरचना गरी साबिकका 22 मन्त्रालय घटाएर 18 कायम गरी अनावश्यक कार्यालय खारेज गर्ने तयारी गरेसँगै करिब 25,000 कर्मचारी दरबन्दी कटौती हुने भएका छन्। का पनि डाक्टर शीर्षकमा अर्को खबर प्रकाशित छ भने पत्रकारिता मर्यादित हुनुपर्छ शीर्षकमा अर्को खबर छ। 7.5 खर्ब नाग्यो बेरोजू शीर्षकमा खबर छ भने आजको गोर्खापत्रको पहिलो पृष्ठमा खबर प्रकाशित छ।
0: नागरिक दैनिकमा कफिनमा फर्किए 1273 शीर्षकमा सविता खड्काले लेख्नु भएको खबर छ। घरको आर्थिक अवस्था सुधार्ने, परिवारलाई सुख दिने र उज्जवल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि विदेश जान्छन्। तर त्यही सुनौलो सपनाको खोजीमा विदेशीका कतिपय नेपालीका लागि वैदेशिक रोजगारी कमाईको अवसर नभएर जीवनकै अन्तिम यात्रा बन्न पुगेको छ। वैदेशिक रोजगारीमा पीड़ा छ नेपालीहरूलाई। रोजगार बोर्डको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 2082-83 को 10 महिनामा वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका 1273 नेपालीले ज्यान गुमाएका छन्। किशोर किशोरीको सम्बन्ध बदलियो, समय अब बदलिनुपर्छ कानून शीर्षकमा सुभद्रा धिथालले लेख्नु भएको खबर छापिएको छ। 2078 कुशमा महोत्तरीको बर्दिवास नगरपालिकामा 14 वर्षीय किशोरलाई प्रहरीले जबरजस्ती करनी प्रयासको आरोपमा पक्राउ गर्यो। त्यही ठाउँका 14 वर्षीय किशोरीलाई जबरजस्ती करनी गर्न खोजेको मौखिक उजुरीका आधारमा ती किशोरलाई प्रहरीले समातेको थियो। घाँस काट्ने क्रममा भएको यस्तो खालको दुर्व्यवहारको विषयमा अनुसन्धान पनि पछि अगाडि बढ़्यो। बाल अधिकार कर्मी तारक धिताल धेरै देशहरूमा रोमियो जुलियट क्लज लागू भएको र जसले समान उमेर वा न्यून उमेर अन्तर भएका किशोर किशोरी बीचको सहमतिपूर्ण सम्बन्धलाई बलात्कारको अपराध नमान्ने भएकाले त्यसतर्फ पनि सोच्नुपर्ने अधिकार कर्मी धितालको भनाई पनि उद्धृत गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। कंगोको पूर्वी प्रान्तमा इबोलाको नयाँ प्रकोप भेटी देखिएको छ। अफ्रिकाको प्रमुख स्वास्थ्य निकाय रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्रहरूले इबोला संक्रमणको प्रकोप घोषणा गर्दै हालसम्म 246 संक्रमित भएको र कम्तीमा 65 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। स्वास्थ्य अधिकारीका अनुसार प्रकोप सीमावर्ती क्षेत्रमा फैलिन सक्ने उच्च जोखिम रहेकाले निगरानी र नियन्त्रणको प्रयास पनि तीव्र पारिएको बताइएको छ। पश्चिम एशिया द्वन्दले महत्वपूर्ण हर्मुज जलमार्गबाट निर्यात अवरूद्ध पारेपछि यूएईले विकल्पमा नयाँ पाइपलाइनको निर्माण अघि बढ़ाएको छ। यसै महिनाको शुरूमा तेल उत्पादन नियन्त्रण नियम उल्लंघन गर्दै उत्पादन र आपूर्ति बढ़ाएको यूएईले अर्को वर्षसम्म उत्पादन क्षमता बढ़ाएर दैनिक 50 लाख ब्यारल पुर्याउने योजना समेत अघि सारेको छ। र इरानका विदेश मन्त्री अब्बास अराघचीले मध्यपूर्वमा द्वन्द समाधान गर्न चीन लगायतका कुनै पनि सहयोग का लागि आफू तयार रहेको समेत बताउनु भएको छ। वार्ता जारी राख्न अमेरिका इच्छुक रहेको सन्देश वाशिङटनबाट प्राप्त भएको विदेश मन्त्री अराघचीले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणमा समकक्षी सी जिनपिङसँगको भेटमा हर्मुज खोल्न चीनले सहयोग गर्ने प्रस्ताव गरेको र चिनिया नेताले अमेरिका र इजरायल युद्ध विरामका लागि इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता व्यक्त गरेपछि अराघचीको यस्तो प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
0: साझा खबरमा अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले शुक्रबार हिजो अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ। अर्ली इलेक्शनबाट पछि नहटेपछि गत 11 चैतमा राखेपले एन्फालाई 3 महिना समयका लागि निलम्बन गरेको थियो। यद्यपि राखेपले आफ्नो निर्णय 2 महिना पनि टिकाउन सकेन। एन्फामाथिको निलम्बन फुकुवा नगरिए नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनीपछि राखेप बिना शर्त आफ्नो पूर्व निर्णयबाट पछि हट्न बाध्य भएको हो। नेपालले काभा भलिबल च्याम्पियनशीपमा नयाँ कप्तान निरुता ठगुन्डाको नेतृत्वमा प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल भलिबल महासंघले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तानको घोषणा गर्यो। महासंघको 69 केन्द्रीय कार्य समितिको बैठकले दार्चुलाको नौगाट गाउँपालिका 6 जन्मनुभएका निरुतालाई नयाँ कप्तानका रूपमा नियुक्त गरेको हो। र कृतिपुर स्थित त्रिवी क्रिकेट मैदानमा चलिरहेको आईसीसी विश्वकप लीग 2 घरेलु टोली नेपाल र अमेरिकाले आफ्ना समान एक एक खेल गुमाएका छन्। सहभागी मध्ये स्कटल्याण्डले 2 खेलमा जित निकालेको छ। संयोग यस्तो रह्यो कि स्कटल्याण्डले नेपाल र अमेरिकालाई डकवर्थ लेविस नियमअनुसार 2 रनले हराएको थियो। लगातार 2 खेलमा जित निकालेको स्कटल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदा अमेरिका पनि दोस्रो स्थानमा झरेको छ। अमेरिकालाई पछिल्ला 4 खेलमा हराउन नसकेको नेपालले घरेलु मैदानको फाइदा लिन सक्ने अपेक्षा गरिएको छ। नेपाल र अमेरिकाको बीच खेल आज हुँदैछ।
1: वन्यजन्तु र पक्षीका लागि पानीका स्रोतको अभाव र निकुञ्जमा गरिएको विकल्पको खोजी कुराकानी रिपोर्ट कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को डेसो खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरमा निकुञ्जमा पानीको समस्या र समाधानको प्रयास जर्नल अफ साइन्स एण्ड टेक्नोलोजीमा प्रकाशित पछिल्लो विवरण अनुसार नेपालमा 5,000 भन्दा धेरै तालहरू छन्। अध्ययन अनुसार 74 भन्दा धेरै जिल्लामा ताल छन्। सबैभन्दा बढ़ी ताल हुम्लामा 381 छन् भने भेटिएका मध्ये 472 नामाकरण नै गरिएको उक्त अध्ययनमा उल्लेख छ। तर पछिल्लो समयमा तालहरू सुक्ने पुरिने र अतिक्रमणमा पर्ने क्रम रोकिएको छैन। चितौन राष्ट्रिय निकुञ्जले प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू गरेको छ।
2: 2030 सालमा स्थापना भएको निकुञ्जमा स्थापनाताका 50 भन्दा बढ़ी ठूला तालहरू रहेका थिए। निकुञ्जभित्र तालको संख्या अहिले 25 भन्दा कम छ। भएका पनि खुम्चदै र सुक्दै गएका छन्। वन्यजन्तु र चराचुरुङ्गीका लागि पानीको जोहो गर्न कृत्रिम स्रोतहरूको खोजी गर्ने काम निकुञ्जले 4 वर्ष अगाडिदेखि शुरू गरेको हो। निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेल:
3: केही ठाउँमा चाहिँ वाटर टेबल माथि नै छ भने चाहिँ सोलर पम्पबाट यहीँ नै पम्प गरेर निकालेर त्यसपछि दिनमा जुन जब सोलर इनर्जी आउँछ सोलर प्यानलमा त्यहाँबाट चाहिँ त्यो पावरबाट बोरिङ मार्फत चाहिँ पानी अनि बाहिर निकालेर गरिन्छ भने जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउण्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्छ।
2: निकुञ्जभित्र पानीको मुख्य स्रोत मानिने पश्चिमी क्षेत्रको देवीतालमा 5 वर्ष अघिसम्म पानी थियो, तर अहिले धेरै क्षेत्र घाँसे मैदानमा परिणत भएको छ। लामीतालमा पनि पछिल्लो 5 वर्षदेखि पानीको क्षेत्र खुम्चदै गएको छ। तमर, नन्द भाउजू, मुन्ना र छत्रे तालमा पानी सुकेको पनि केही वर्ष भइसक्यो। निकुञ्जभित्र पानीको अभाव हुँदा जलचर, थलचर र चराचुरुङ्गी बढ़ी प्रभावित भएका छन्। निकुञ्जले यो वर्ष मात्रै सुकेभार र कसरा क्षेत्रमा रहेको घाँसे मैदानमा कृत्रिम ताल बनाएको छ। खोल्सामा रहेको पानीलाई सोलरको माध्यमबाट लिफ्टिङ गरेर बनाइएको तालमा जंगली जनावरहरू तिर्खा मेटाउन आउने गरेका छन्। पुनः चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पौडेल:
3: विशेष गरी सुक्खायाममा हुने पानीको अभावलाई चाहिँ पूर्ति गर्नको लागि प्राकृतिक स्रोतबाट मात्रै सबै कुरा पूर्ति नहुनाले चाहिँ यस्तो किसिमको मानव निर्मित पानी पोखरी चाहिँ हामीले बनाएको। विशेष गरी यसको प्रयोगको हेर्ने हो भने यो अहिले नवनिर्मित भए तापनि यसलाई चित्तलले, हात्तीले, बँदेलले चाहिँ व्यापक रूपमा प्रयोग गरिराखेको चाहिँ देखिएको छ।
2: निकुञ्जका अनुसार एउटा कृत्रिम ताल बनाउन तालको क्षेत्रफल, प्रयोग गरिएको प्रविधि, उपकरण लगायतमा गरी 7-9 लाखसम्म बजेट चाहिन्छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक तालहरूको संरक्षणसँगै 2 दर्जन भन्दा धेरै स्थानमा कृत्रिम तालको आवश्यकता पहिचान गरेको छ। हाल 5 ताल निर्माण गरिएको छ। निकुञ्ज अवलोकन र भ्रमणमा आउनेहरू भने पानीको स्रोत अभावमा निकुञ्ज प्रतिको आकर्षण घट्ने हो कि भन्ने चिन्तामा छन्।
4: मेरो नाम चाहिँ अस्मिता छेत्री, घर चाहिँ चितवन चौरा। एकै ठाउँमा बसेर एनिमलहरू स्पोर्ट गर्न सकिन्थ्यो, त्यही पानी खान आउने, त्यही खेल्ने गर्दा अहिले स्पोर्ट हुनु सजिलो हुन्थ्यो। अब अहिले तालो तालो यहाँ सुकेको छ, अब आउँदै आउँदैन क्या, अब खोलातिर जाने हो कि अब पानीको स्रोतको मुहान जहाँ त्यही जाने सम्भावना चाहिँ बढी हुन्छ।
5: जलकुम्भले भरेकै देखिन्छ क्या, त्यसले गर्दा पनि त कतिपय जनावरहरू आउँदैन। र अर्को कुरो यो माछा अनि कछुवा तालहरू धेरै छ, मैले पहिले नै देखाए हो।
2: प्राकृतिक ताल सुक्दै जाँदा वन्यजन्तु बस्तीमा नपसुन् भन्नेतर्फ निकुञ्जले ध्यान दिनुपर्ने संरक्षण अभियान कर्मीहरूको जोड़ छ। सिन्धु ढकाल, सीआईएन रेडियो भरतपुर, चितवन।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: प्रशासनिक क्षेत्रमा वित्तीय अनुशासनहीनता बढ़ेको बढ़ी 15.5 खर्ब बेरुजु, अर्थ मन्त्रालयको मात्रै 37 अर्ब।
0: 300% म्याद थप्दा पनि 700 भन्दा बढ़ी आयोजना अधुरै, घरबाट निस्कने मध्ये दैनिक श्रमिक सात जनाको सवारी साधन दुर्घटनामा मृत्यु सर्लाहीको इटाभट्टामा पुरिएर तीन मजदूरले ज्यान गुमाए
6: संघीय कानूनको ओत लागेर प्रदेशलाई चुनौती दिन नमिल्ने सर्वोच्चको व्याख्या निकुञ्ज क्षेत्रमा पानीको स्रोतहरू सुक्दै पर्यटन विधेयकलाई सरकारवालाको सुझावका आधारमा अघि बढ़ाउने सांसदहरूको प्रतिबद्धता
0: पूर्वी कंगोमा इबोलाको नयाँ प्रकोप 65 जनाको मृत्यु यूएईले हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माण गर्ने
6: र आईसीसी विश्वकप लीग दुईमा आज नेपाल र अमेरिका भिड्दै दुई महिनामै इन्फाको निलम्बन फुकुवा
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा रवि मिश्रले ज्यापै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा प्रधानमन्त्री बालेन्द्र शाह जसलाई संसददेखि विभिन्न क्षेत्रमा प्रधानमन्त्री हराएको भनेर व्यङ्ग्य र टीका टिप्पणी पनि भयो उहाँ नियमित रूपमा संसदको बैठकमा नगएपछि सांसदहरू कतिपयले अगाडि बढ़न नसक्ने भन्दै विरोध पनि जनाएका थिए यहाँ एउटा मैदान जस्तो देखाइएको छ जहाँ प्रधानमन्त्री शाह जस्ता देखिने व्यक्तिको नजिकै एकजना अर्को व्यक्ति जस्ता देखिन्छन् जो अलिकति केही डराएको जस्तो धक मानेको जस्तो देखिन्छन् र उनलाई पत्रकारले केही सोधेका रहेछन् र जवाफमा केही भन्दै गरेको जस्तो देखिन्छ छेउमा यस्तो लेखिएको छ बोल्नुहुन्न काम मात्र गर्नुहुन्छ उहाँ के काम रे नबोल्ने काम नि
6: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा नेपाल प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला

0: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनको प्रस्तुति कार्यक्रम साझा नेपालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम साझा नेपालमा हामी विविध विषयमा छलफल गर्दै आइरहेका छौं। कार्यक्रम साझा नेपाल देशैभरिका सामुदायिक रेडियोका साथै हाम्रो सामाजिक सञ्जालहरूमा पनि तपाईँले हेर्न र सुन्न सक्नुहुन्छ। कार्यक्रम साझा नेपालको आजको भागमा हामी विशेष गरेर सरकारले ल्याएको नीति तथा कार्यक्रममा भएको विश्व आध्यात्मिक पर्यटन केन्द्रको रूपमा नेपाललाई स्थापित गर्नको लागि देवभूमि नेपाल राष्ट्रिय अभियान सञ्चालन गर्ने भनिएको छ र त्यसमा मुख्य पशुपति लुम्बिनी लगायतका धार्मिक स्थलहरूको प्रवर्धनका कुराहरू उल्लेख गरिएका छन् र आज हामी विशेष गरेर यो कुरा कार्यान्वयनका लागि के गर्नुपर्दछ र अहिलेसम्म पशुपति लगायतका हाम्रा विभिन्न धार्मिक जुन पहिचान बोकेका धार्मिक स्थलहरू छन् त्यहाँ भइरहेका विभिन्न राजनीति भ्रष्टाचार अनियमितता र त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ र जसले यो अभियानका साथै विश्वकै एउटा केन्द्र सनातन धर्मावलम्बीहरूका केन्द्रको रूपमा रहेको पशुपतिको चाहिँ विकास गर्न सकिन्छ भन्ने बारेमा आज हामी कुराकानी गर्न गइरहेका छौं र कुराकानीको लागि हामीसँग अधिवक्ता एवं धार्मिक संचारकर्मी पशुपति क्षेत्रको लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आउनुभएका कृष्ण मुरारी पुडासैनी, स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: हजुर, सबैभन्दा पहिले जुन अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रममा विश्व नेपाललाई चाहिँ विश्व आध्यात्मिक पर्यटन केन्द्रको रूपमा स्थापित गर्ने भनेर देवभूमि नेपाल राष्ट्रिय अभियान भनेर भनिएको छ होइन, त्योलाई पूरा गर्नको लागि चाहिँ तपाईँको अहिलेसम्मको आफ्नो अध्ययन अनुसन्धान होइन यो क्षेत्रमा वकालत गरिरहेको हिसाबले यसलाई अगाडि बढाउन के गर्दाखेरि अझ राम्रो होला?
1: हजुर, धन्यवाद प्रश्नको लागि। त त्यति धेरै विज्ञताको हिसाबले मैले भनिराख्ने छैन कि मेरो विश्लेषण व्यक्तिगत विश्लेषणको आधारमा मैले केही कुरा गर्छु किनभने म पनि पत्रकार अब दीपक भाई मभन्दा सिनियरै पत्रकार हो होइन, तर अहिले कानून व्यवसाय गरिरहँदाखेरि एउटा अधिवक्ताको रूपमा पनि मैले प्रस्तुत भइरहँदाखेरि चाहिँ मैले अलिकति नीतिगत कुराहरू पनि यसमा जोड्न खोज्छु र अहिले जे सरकारले ल्याएको छ नीति तथा कार्यक्रममा पशुपति क्षेत्र विकास कोष लगायत धार्मिक पर्यटकीय हिसाबले अब पशुपति भनेको त विश्वभरिको हिन्दूको एउटा आस्थाको केन्द्र भयो, लुम्बिनी पनि होला अरू होला, तर मैले चाहिँ अलिकति बढी पशुपति क्षेत्र विकास कोषसँगै को त्यो विषय अध्ययन गरिरहेको र पशुपतिको क्षेत्रको बारेमा चाहिँ पत्रकारिता गरिरहँदाखेरि पनि धार्मिक पत्रकारिता गरिरहँदाखेरि पनि पशुपति आइहाल्छ यसरी अध्ययन गरिरहँदाखेरि चाहिँ केही कुराहरू चाहिँ अलिकति बढी सूक्ष्म रूपमा मैले अध्ययन गरेको छु भन्ने लाग्छ मलाई। अब यसमा चाहिँ यो अहिले जुन नीति तथा कार्यक्रम आयो यो नौलो चाहिँ म त्यसलाई ठान्दिनँ, यो पहिला पनि आइरहेको छ र पर्यटकको हिसाबले पशुपतिलाई जोड्ने पशुपतिको शिव सर्किटको योजना पशुपति क्षेत्र विकास कोषको नीति तथा कार्यक्रम सँगसँगै पशु नेपाल सरकारको पनि नीति तथा कार्यक्रममा आइराख्ने विषय हो, तर हामी चुनौती चाहिँ केमा छ भने त्यसलाई कार्यान्वयनको तहमा कसरी लान्छ भन्ने एउटा प्रश्न महत्वपूर्ण छ। यसमा एनालाइसिस गरिरहँदाखेरि अहिले अघि ओपनिङमा पनि कुरा गर्नुभयो अनियमितताको कुराहरू अपारदर्शिताका कुराहरू जुन सुशासनका नर्म्सहरू छन् मापदण्डहरू छन् त्यसलाई चाहिँ कसरी नेपाल सरकारले चाहिँ प्रस्तुत गर्छ त। अब हामी त सुशासनको लागि भनेर जनता आन्दोलनपछि यसरी यो सरकार बनिया छ होइन नयाँ जनादेशपछि, अब पशुपति क्षेत्र विकास कोषलाई कसरी लान्छ नेपाल सरकारले? मैले त सुन्दैछु पशुपति क्षेत्र विकास कोषलाई खारेज गरेर अर्को कुनै संस्था चाहिँ एउटा मन्त्रालयको मातहतमा पनि राख्न सक्ने हो कि, कहिलेकाहीँ यो पनि एउटा चाहिँ अलिकति मलाई चाहिँ त्यो डर चाहिँ छ होइन। र अर्को कुरा चाहिँ पशुपति क्षेत्र विकास कोष राखिरहे पनि अब त्यहाँका अहिले पदाधिकारीहरू सबै खाली छ, हिजो मात्रै त्यहाँको कार्यकारी निर्देशक हुनुहुन्थ्यो उहाँ पनि अहिले चाहिँ उहाँको पद पनि खारेज भयो, त्यो नियावली आयो नयाँ कर्मचारी शर्त तथा नियावली 2083 भनेर मात्रै आएको छ, के छ त्यसमा हेर्न पाएको छैन, तर समाचारको आधारमा हेर्ने हो भने चाहिँ कार्यकारी निर्देशक नरहने गरिकन त्यो बनाएको छ भन्ने खालको कुरा छ। अब यो स्थितिमा अब एउटा चाहिँ कुनै पनि हामी गाडी कुदाउँदैछौँ भने सरसफाई चिटिक्क त भएको छ हेर्दाखेरि, अब त्यो भित्रको चाहिँ त्यो जुन छ नि सामान मान्छे हेर्दाखेरि बाहिर असाध्यै राम्रो नुहाइ धुवाई गरेर चिटिक्क सफा गरेको छ, भित्र त्यसको फोहोर छ भने त त्यसले त राम्रो रिजल्ट त दिँदैन। अब त्यो रिजल्ट दिनका लागि भित्रको सरसफाई कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ. मैले देखेको यो पशुपति क्षेत्र विकास कोष मात्र होइन, हामीले पर्यटकसँग जोडिने विभिन्न खालका निकायहरू छन्, पर्यटन बोर्डदेखि होला, तारागाउँ विकास समिति पनि छ, मैले तारागाउँ विकास समितिको बारेमा पनि केही अध्ययन गरेका थिएँ, लुम्बिनी विकास क्षेत्र विकास कोषको बारेमा छ, यावत छ स्वर्गद्वारीदेखि नेपालको मुक्तिनाथदेखि सबै कुरा. तर यसमा चाहिँ यो बोर्डका मेम्बरहरू जुन छ र त्यहाँका चाहिँ कार्यरत कार्यकारीहरू जो हुनुहुन्छ, सदस्य सचिव कार्यकारी जे नाम दिउँ, उहाँहरूले कसरी काम गर्नुहुन्छ, उहाँहरूलाई सरकारले कसरी बाँच्छ, सरकारको नीति तथा कार्यक्रम अनुसार भन्दा पनि सरकारको भन्दा पनि कुनै व्यक्तिवादीका लागि हुने हो कि भन्ने खालको कुरा पनि छ. अब म चाहिँ अलिकति संख्या चाहिँ मैले संख्याको सुविधा चाहिँ मसँग छ.
0: हजुर, अब यो देवस्थलहरू होइन जुन एउटा धार्मिक रूपमा चाहिँ एउटा दान गर्ने सेवा गर्ने होइन त्याग गर्नुपर्ने ठाउँ हो, तर त्यहाँ चाहिँ स्वार्थहरू बाझिँदाखेरि पशुपति भनौं कि लुम्बिनी भनौं कि अथवा स्वर्गद्वारीकै कुरा गर्दाखेरि हरेक ठाउँमा चाहिँ यस्ता अनियमितताका कुराहरू मनोपोलीका कुराहरू होइन आफ्नो मन लागेको कुरा गर्न खोज्ने, तर त्यसलाई राज्य संयन्त्रले चाहिँ ठिक ठाउँमा ल्याउनको लागि चाहिँ चेक एण्ड ब्यालेन्स गर्ने कुराहरूमा चाहिँ अलिकति कमजोरी भएको जस्तो देखिन्छ होइन. अब त्यसलाई चाहिँ पशुपतिमा नजिकबाट निहालेर हेरिरहँदाखेरि त्यसलाई एकदम राम्रोसँग चलाउँदा अहिले ल्याएको सरकारको तपाईँले भन्नुभयो नि अब कोषको अर्को विकल्पको कुरा गरिरहेको भन्ने कुराहरू नै आइरहेको हिसाबले त्यसलाई कसरी लाँदाखेरि चाहिँ एकदमै राम्रो हुन्छ यो देवस्थल.
1: कुरा त हामीले त्यहाँभित्रको सुशासनको पाटो हेर्नुपर्छ, यो सबैले भनिरहेकै कुरा हो. सुशासनको कुरा, पारदर्शिताका कुराहरू महत्वपूर्ण हुन्छ. र दोस्रो कुरा, तर कहिलेकाहीँ चाहिँ के हुन्छ भने सुशासन त चाहियो चाहियो, तर नीतिगत कुराहरू चाहिँ भएन भने पनि त्यो सुशासनले पनि काम गर्दैन. यो दुइटै कुरा एकसाथ हिँड्नु पर्नेछ. अब यसमा चाहिँ के भने पशुपति क्षेत्र विकास कोषको जुन अहिले 44 बनेको ऐन छ, यहाँ बुझ्नुपर्ने कुरा धेरै बुझ्नुपर्ने कुरा चाहिँ पशुपति क्षेत्र विकास कोष ऐन 2044 छ, त्यो राजाका पालामा बनेको कोषको स्थापना राजाका पालामा भयो. अनि त्यसपछि नै अहिले 44 केही केही कुराहरू संशोधन हुँदै आए, अहिले हामी 83 छौं. त्यो बीचमा कति राजनीतिक घटनाक्रमहरू भए अनि जनताको मनस्थिति कसरी परिवर्तन भयो, यो नियम भन्ने कुरा त गतिशीलका कुरा हो नि त, कानून भनेको त गतिशीलता हो, यो कहिले पनि स्थिर रहन सक्दैन. अब कतिको स्थिर त्यसलाई हामीले गतिशीलता प्रदान गर्न सक्यौं, ऐनलाई कानूनलाई त्यहाँका नीतिका कुराहरूलाई नियमका कुराहरूलाई भनेर यसो हेर्दाखेरि पशुपति क्षेत्र विकास कोषको ऐन नियमहरू गतिशीलता भएको छैन. त्यस कारणले पनि पशुपति क्षेत्र विकास कोषको ऐनलाई यथोचित त्यसलाई परिवर्तन गर्नुपर्ने संशोधन गर्नुपर्ने कुराहरू धेरै छन्. यतिसम्म कि छ कि यतिसम्मको मैले अध्ययन गरेको छु कि त्यो अहिले मैले मिडियामा भन्न पनि मिल्दैन, तर मैले इन्डाइरेक्टली त भन्नुपर्छ, कुनै बेला मैले यो भन्न खोजेको थिएँ भन्न त पाइन्छ होइन. पशुपति क्षेत्र विकास कोषको एउटा यस्तो दफा छ, त्यो दफा यदि साँच्चीकै लागू हुने हो भने पशुपति क्षेत्र विकास कोषको त्यो पशुपति एरियाको कोर एरियाभन्दा बाहेकका जति पनि हाम्रो दापाहरूले दिएको जग्गा गुठीका जग्गा छ नि, पशुपति अमालकोट कचहरी अन्तर्गत गुठीका जग्गाहरू, त्यो गुठीका जग्गा कुनै पनि रहँदैन. यस्ता खालका छन्. अब यो कसैको आँखा नपरेको हो कि अथवा त्यो त्यतिखेर चाहिँ कसैले मिस्टेकले हाल्यो कि अथवा कसैको डिजाइनमा हाल्यो कि भन्ने खालको शङ्का चाहिँ छ. अब यसलाई संशोधन गर्नुपर्ने स्थितिमा जो पाए त्यसलाई भनौँ, यहाँ त शङ्का छ, त्यो शङ्का भएको मान्छेले त्यही दफा लगाएर हाम्रो धर्म नष्ट हुने गरिकन व्यवहार गर्देला, नभनौँ राज्यले नसुनेपछि भएन. यस्तो स्थितिमा भएको कारणले हामी समस्त हिन्दूहरू, त्यो पनि हिन्दू मात्रै भन्दिनँ म त, पशुपति सबैलाई माया छ, किनभने यो एउटा हाम्रो देशको धरोहर हो, हिन्दूका मात्र होइन सम्पूर्ण नेपालीका चाहिँ एउटा गौरवको विषय भएको कारणले गर्दाखेरि चाहिँ सबैले ध्यान दिनुपर्ने विषय एउटा छ. र त्यहाँ चाहिँ त्यहाँको आफ्नै खालको परम्परा छ, त्यो परम्परालाई कुनै कानूनले तोड्न पनि सक्दैन. प्रथाहरू भने हामी त कानूनको स्रोत भनेको प्रथा त हो नि, त्यो प्रथा त्यागेर त हामी कानून बनाउन सक्दैनौँ. ती प्रथाहरू छ, त्यो प्रथाहरूलाई मेन्टेन गर्दै अगाडि बढ्नुपर्ने छ. अब यो प्रथाहरू अन्तर्गतका कति कुराहरू चाहिँ अहिलेको नीतिसँग जुत्दैन भनौँ न, त्यहाँको अब अहिले सार्वजनिक निकायले खरिद ऐन लगाउनुपर्छ. पशुपति क्षेत्र विकासमा चाहिँ कहिलेकाहीँ यस्तो अवस्था पर्छ कि त्यो खरिद ऐनले चाहिँ त्यो 30 दिनभित्र टेन्डर खोल्नुपर्ने, 3 दिनभित्रको सूचना निकाल्नुपर्ने कुराहरू हुन्छ. कहिलेकाहीँ तुरन्तै त्यहाँ एउटा आवश्यकता पर्छ, पूजा गर्नुपर्ने हुन्छ अथवा क्षमा पूजा गरौँ न, त्यो 2-3 दिनमै हुनुपर्छ. आज यो मिस्टेक हो, पछि क्षमा पूजा गरौँ पशुपतिमा भन्यो भने त्यो क्षमा पूजा गर्नको लागि त 15-20 लाख रुपियाँको सामान चाहियो भने त्यसलाई त खरिद ऐन लाग्नु पर्यो. 3 दिनभित्र उता खरिद ऐन नलागे भने उता भ्रष्टाचार अख्तियारले समाउँछ, अब यता चाहिँ त्यो काम नगर्यौँ भने उता प्रसाद तोडिन्छ. यस्तो खालका कुराहरू पशुपतिका लागि चाहिँ विशेष खालको कानून अथवा मन्त्री परिषदले निर्णय गरेर हुन्छ कि यस्ता खालका कुराहरू ल्याउनुपर्छ. यसमा आँखा पुगेको पनि देखिएन र पुगेको कुरा पनि सरकार राज्यले त्यसलाई सुनेको अवस्था मैले देखिनँ. केही केही पदाधिकारीहरूले त्यसलाई प्रयास गरेको देखिन्छ तर त्यो प्रयास चाहिँ कसैले बुझ्ने खालको त्यो सरकारै आएन. अब अहिले त मलाई के लाग्छ भने यो अहिले चाहिँ यो परिषदका सदस्यहरू त्यहाँका पदाधिकारीहरू सम्पूर्ण खाली भएको अवस्थामा अब कस्तो खालको व्यक्ति आउलान्, किनभने त्यहाँ त धर्म संस्कृति बुझेर मात्रै हुँदैन. कोही मान्छे असाध्यै खाडो टिका लगाउने, वेदान्त पढ्ने, शास्त्र पढ्ने एकदम विद्वत व्यक्ति पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा आयो भने पशुपति परिवर्तन गर्न सक्दैन. यसमा एउटा चाहिँ राम्रो प्रशासन बुझेको, धार्मिक र आध्यात्मिक मन भएको, पशुप्रति एकदमै अगाध आस्था राख्ने खालको र एकदम लिडरसिप भएको, नेतृत्वमा हुनुपर्ने गुण भएको व्यक्ति आयो भने चलाउन सक्छ. नत्र होइन भने चाहिँ नबुझेका मान्छे आयो भने त्यहाँको एउटा साधारण कर्मचारीले पनि घुमाइदिन सक्छ.
0: हजुर, अब यो पशुपतिको अथाह सम्पत्ति छ, त्यसको संरक्षण गर्नुपर्ने आवश्यकता छ होइन पहिल्यैदेखि. तर अब त्यसको राम्रोसँग लेखाजोखा गर्ने कुराहरू, भएका जग्गाहरूको लेखाजोखा गर्ने कुराहरू, भएका संरचनाको भाडाका कुराहरू होइन, त्यो सधैँ विवादमा आउँछ होइन, त्यसलाई कसरी समाधान गर्न सकिन्छ?
1: एकचोटि मैले ठ्याक्कै त्यो साल चाहिँ बिर्सेँ, 78 साल 76 77 जस्तो लाग्छ मलाई, मैले ठ्याक्कै बिर्सेँ. जग्गा पशुपति क्षेत्र विकास कोष अन्तर्गत रहेको जग्गाको छानबिन भएको रहेछ. त्यतिखेर चाहिँ डाक्टर मिलन कुमार थापा कोषाध्यक्ष हुनुहुन्थ्यो, उहाँको संयोजकत्वमा भएको देखिन्छ. त्यो लगभग 500-600 पृष्ठको छ, त्यो मेरो एक कपी मसँग नै पनि हातमा छ. त्यसमा हेर्दाखेरि चाहिँ धेरै पशुपति क्षेत्रभित्रको जग्गाहरू भूमाफियाहरूले कब्जा गरेको देखिन्छ, भूमाफियाहरूले. र केही धेरै जग्गाहरूमा चाहिँ त्यो बीचमा न गुठीको गुठी संस्थान छ नि, कति जग्गाहरू चाहिँ गुठी संस्थान र पशुपतिको अमालकोट कचहरी अन्तर्गतको चाहिँ द्वैत स्वामित्वमा छ. कति पशुपति क्षेत्र अमालकोटभित्रकै छ, कति चाहिँ यो पशुपति क्षेत्र विकास कोषकै जग्गाहरू नेपाल सरकारले पनि लगाएको छ. अब हो, नेपाल सरकार लगाएपछि पशुपति नेपाल सरकार एउटै हो भन्ने खालको पनि त्यो न्यारेटिभ हुन सक्छ. तर हामी पशुपतिको कुरा गरिरहेछौँ भने चाहिँ पशुपति क्षेत्रको गुठीको जग्गा नेपाल सरकारको नाममा जानु हुँदैन, किनभने पशुपति हाम्रो दाताहरूले चाहिँ पशुपतिको पूजा चलोस्. हेर्नुहोस् त कस्तो राम्रो कन्सेप्टले चाहिँ गुठीको त्यो पशुपतिनाथको नाममा चाहिँ गुठी त्यो परिकल्पना गरेर रहेछ हामीले. त्यतिखेर पशुपति अब आउने भावी पुस्ताहरूले चाहिँ त्यहाँ डोनेसन गरेनन्, धर्मप्रति आस्था राखेनन् भने पनि पशुपतिको पूजा स्मुथली चलिरहेको छ. तर त्यसलाई चाहिँ निरन्तरता प्रदान यो नगर्ने हो भने चाहिँ, अथवा त्यो यो जग्गा जमिनहरू चाहिँ विकृति अवस्थामा आउँदै जाने हो भने भोलि पशुपतिको पूजा पनि नचल्न सक्छ. किनभने अब त हामी त कोही सनातनीका कुरा गरिरहेछौँ, कोही हिन्दू के हो भनेर भनिरहेछौँ, धर्मनिरपेक्षताको कुराहरू आइरहेछ. यो अवस्थामा पशुपतिका जग्गाहरू सकिँदै जाने घट्दै जाने अवस्था भयो भने भोलि पशुपति नाथको चाहिँ पूजा कसरी चल्ला भन्ने पनि चिन्ता गर्नुपर्ने अवस्था आउन सक्छ. त्यसकारणले पनि पशुपतिको जुन छानबिन गरेर चाहिँ त्यो रिपोर्ट निकालेको छ प्रतिवेदन, त्यो रिपोर्टको आधारमा जग्गा खोजी गर्नुपर्छ. मलाई लाग्छ अहिले तुरन्तै पनि पशुपति क्षेत्र विकास कोषले चाहने हो भने अथवा नेपाल सरकारले कुनै एउटा छानबिन समिति बनाउने हो भने लगभग 500-देखि 700-800 जग्गा त 3 महिनाभित्रमा फिर्ता ल्याउन सकिन्छ. त्यो मिसयुज भइराखेको छ. कतिहरू कुदमा समस्या छ, कुद लिइराखेको छैन, अब कुदमा परिवर्तन भएको छैन. त्यतिखेर दुई माना कुद अथवा दुई पाथी कुद अथवा दुई मुरी कुद भनेर कुद लिने भनेर भनेको छ. दुई पाथी दुई मुरी त्यतिखेरको कुरा. अब अहिले त्यो जग्गाको भ्यालुएसन कति भयो, त्यसको त्यो बराबरको हामी जस्तो पशुपति क्षेत्र विकास कोषले लिन सक्ने कि नसक्ने. त्यसमा यो हेर्दाखेरि पशुपतिमा चाहिँ सरसफाइ भएन, यो सेक्युरिटी भएन भन्ने कुरा यो आधारभूत कुराहरू हो. तर भविष्यका लागि दीर्घकालीन पशुपतिनाथको हित चाहने हो भने चाहिँ पशुपतिको जग्गा संरक्षण गरेर यस्ता खालका कुरामा चाहिँ एकदमै लाग्यो भने भोलिको दिनमा राम्रो हुन्छ. होइन भने यो यत्तिकै हराएर जाने स्थिति पनि आउँछ. यो सँगसँगै यहाँलाई भन्नै पर्छ, पशुपति गौशाला धर्मशालाको कुरा पनि यसमा जोडिन्छ. नौ पनि जग्गा मारवाडी सेवा समितिले चाहिँ त्यहाँ गौशाला खुन्नामा क्याप्चर गरेर बसिरहेको थियो, त्यसको विषयमा मुद्दा पनि पर्यो, त्यसको विषयमा चाहिँ पशुपति क्षेत्र विकास कोष लगायत आम नेपालीहरूले पनि लडे र यसको एउटा परिणाम ढिलै भए पनि एउटा परिणाम के आएछ भने त्यो पशुपति क्षेत्र विकास कोषको हुने भन्ने अदालतले पनि पुनरावेदनको रूपमा पनि त्यसलाई फैसला गरेका छ। भनेपछि अब त्यो लिनका लागि पनि पशुपति क्षेत्र विकास कोषलाई कुनै समस्या छैन होइन। भनेपछि यो खालको कार्यान्वयन त कसरी जान्छ त भन्ने महत्वपूर्ण कुरा हो। मुख्य त पशुपति क्षेत्र विकास कोषको लगभग 18,000 रोपनी जग्गा छ, त्यो 18,000 लगभगमा चाहिँ 5,000 रोपनी पशुपति क्षेत्र विकास कोषको आफ्नै नाउँमा छ। यी बाहेक धेरै हराएका छन्, प्रयोगमा आइरहेका छैनन् र कति कुराहरू 12,000 भनेपछि कति कुराहरू गुठी संस्थानको द्वैत समेत छ, गुठी संस्थानले आफैले क्याप्चर गरेर बसिरहेको छ, पशुपतिको त्यहाँबाट केही पनि त्यसले उपयोग गर्न पाएको छैन। र अर्को कुरा चाहिँ कति कुराहरू मिसिज भयो नेपाल सरकारको नाममा पनि गएको देखिन्छ, त्यो कसरी गयो भन्ने कुराहरू यावत खोजबिन गर्नुपर्छ। र अर्को कुरा भन्नैपर्छ, पशुपति क्षेत्र विकास कोष कुन नाममा भएको जग्गा त्यसको बारेमा अब म एउटा कानून व्यवसायी र पत्रकारिता गरिरहेको चाहिँ त्यो मनस्थिति अहिले पनि मेरो त्यो छ, किनभने मैले लगभग अलिकति कानून व्यवसायी भएपछि नगरे तर पशुपति क्षेत्र विकास कोषको धेरै जग्गाहरू व्यक्तिगत नाममा पनि गएको देखिन्छ, ठूला व्यक्तिहरू ठूला व्यक्तिहरूले केही बेचिसके पनि देखिन्छ। त्यसको बारेमा कुरा ल्याउन खोजबिन गर्दैछौ, यो भनिरहँदाखेरि धेरैले चाहिँ के हो भनेर सोध्नुहुन्छ। अब मैले त्यो कुरा भने जसले त्यो गरे हो त्यसले लुकाउन थाल्छ होइन, त्यो कारणले गर्दाखेरि मैले अहिले यो यहाँ छ भनेर म भन्दिनँ, केही मेरो रेकर्डमा छन्, आधिकारिक रेकर्डमा छन्, मसँग कागज दस्तावेजै छ, तर त्यो खोल्नुपर्ने दिन कहिले आउँछ भने म जब एक्ज्याक्ट प्रमाण लिएर बस्छु त्यसपछि मैले मुद्दा हाल्नुपर्ने हो कि अदालतमा नेपाल सरकारलाई कसरी आउनुपर्ने हो कि यी कुराहरू पनि गर्नुपर्छ। यो सँगसँगै यो जग्गा छानबिन समितिमा चाहिँ अहिले सदस्य सचिव जुन अहिले चाहिँ उसमा अहिले निलम्बन है उहाँको अवधि सक्यो, मिलन कुमार थापा, डाक्टर मिलन कुमार थापाले जुन जग्गा छानबिनको एउटा रिपोर्ट बनाइदिनु भएको छ त्यो अध्ययनका लागि धेरै चाहिँ फ्रुटफुल भएको छ हाम्रा लागि। त्यो हेर्दै जाँदाखेरि भविष्यमा त्यो रिपोर्टले काम गर्छ, त्यही रिपोर्टको आधारमा हामीले जग्गा खोज्दै पनि छौँ इन्टरनल रूपमा पनि, त्यो भोलिका दिनमा खोजौँला, तर यसका लागि सबैजना लाग्नुपर्ने पनि छ।
0: हजुर, सरकारले अहिले सुकुम्बासी समस्या समाधान गर्नको लागि जुन पहल गर्यो र अहिलेसम्म हटाउन नसकेका बस्तीहरू हटायो होइन, त्यस्तै गरी पशुपतिको जुन अतिक्रमित जग्गाहरू छन् मान्छेहरूले लिएका जग्गाहरू त्यसलाई फिर्ता ल्याउनको लागि चाहिँ तपाईँ सरकारलाई के भन्नुहुन्छ?
1: अस्ति एक दुईवटा काम पनि भयो होइन, यो बीचमा पनि जसरी सुकुम्बासीको हटाउने बेलामा चाहिँ पशुपति अन्तर्गतको जग्गा जति कति कुराहरू चाहिँ यो गुरु योजनामा परेका त्यो मुआवजा पनि लिइसकेको जग्गाहरू खाली भइरहेको थिएन, त्यो खाली गर्नको लागि पनि सिडिओ हुनुहुन्थ्यो, त्यो सिडिओकै सदस्य पनि हुनुहुन्छ, त्यो जुन मुआवजा कमिटीहरू हुन्छ त्यसबाट चाहिँ मुआवजा लिएर पनि नछोडेको स्थिति तेलगङ्गाको बिठट कति भन्छ त्यसको नाम चाहिँ तेलगङ्गाको यो तेलगङ्गा हस्पिटलको ठ्याक्कै अपोजिट राम मन्दिर जाने बाटोमा त्यहाँ सत्य विकृति थियो, त्यो तुरन्त हटायो ताकि त्यो लगभग मलाई लाग्छ त्यो 10-15 वर्ष 20 वर्ष भइसकेको थियो, हटाउन सकेको स्थिति थिएन, त्यो एक दिनमा साफ भएछ मलाई पनि यो भयो अरे भन्ने कुरा। अब त्यहाँ एउटा कस्तो खालको समस्या छ भने त्यहाँ मापदण्ड अझै उनीहरूले चाहिँ मुआवजा लिइसकेपछि पनि त्यो जग्गा नछोडेको, तर किन नछोडेको भन्ने प्रश्न चाहिँ मूल हो, किनभने त्यहाँ पशुपति क्षेत्र विकास कोष परिषदले चाहिँ उहाँहरूले छोड्दाखेरि चाहिँ अर्को चार आना जग्गा कोठा तारमा त्यसको सट्टा भर्ना दिने भन्ने पनि निर्णय गरेर छ, त्यो जग्गा चार आना नपाउँदैन हामी छोड्दिनौँ भन्ने उहाँहरूको तर्क थियो, यही बीचमा चाहिँ उहाँहरूलाई हटाइयो। हेर्दाखेरि त्यो सिम्पल त्यो हटाएको ठिक छ, तर उहाँहरूलाई दिएको प्रतिबद्धता के हुने होइन, अब त्यो प्रतिबद्धता भ्यालिड हो कि भ्यालिड नभएको कारण त्यसको बारेमा छुट्टै व्याख्या गर्नुपर्ला। र पशुपति क्षेत्र विकासको सुकुम्बासीको समस्याको कुरा गरिरहँदाखेरि उता गोठा तारमा धेरै जग्गाहरू गोटाटारको 530-531 रोपनीको जम्मा हिसाब छ, त्यो 530-531 रोपनी जग्गामा मलाई लाग्छ 100 रोपनी 200 रोपनी लाग्छ, 100 रोपनी भन्दा बढी अहिले त झन् झन् बढ्यो होला, त्यहाँ पनि यस्तै गरेर थापा थरी मनोहरमा बसेका चाहिँ पक्की घरसहित पशुपतिको जग्गामा सुकुम्बासीहरू बसिरहेका स्थिति छ, त्यो बसिसकेका स्थिति छ। अब त्यसलाई नेपाल सरकारले अहिले यसरी हटेको हटाउन सक्छ कि सक्दैन, पशुपति क्षेत्र विकास कोषले इनिसिएसन लिन सक्छ कि सक्दैन, यी कुराहरू अब अहिले चाहे भने त हुँदो रहेछ, हुन पनि सक्छ, तर अब पशुपतिको जग्गामा सरकारको आँखा लाग्छ कि लाग्दैन भने मतलब पशुपतिको हितमा फेरि सरकारको आँखा लाग्यो भने पशुपति क्षेत्र विकास कोषको जग्गाको सरकारले लाने होइन फेरि यहाँ हामी कन्फ्युज के हुन्छौँ भने नेपाल सरकारको जग्गा र पशुपतिको एउटै होइन नेपाल सरकार शिवस्व राजस्व देवस्व खानु हुँदैन भन्छौ नि यो चाहिँ शिवस्व चाहिँ सरकारले पनि मिल्दैन जस्तो बोटीको परिकल्पना गरिरहँदाखेरि हाम्रा पूर्वजहरूले के भन्थे भने यदि देशमा आर्थिक संकट भएको बेलामा पशुपतिनाथको ढुकुटीबाट सापट लिएर सरकारले चलाउने पछि स्रोत भर्ना गरिदिने भनेपछि पशुपतिनाथको सम्पत्ति राज्यले पनि खानु हुँदैन भनेको स्थितिमा त्यो जग्गा खाली गर्नको लागि नेपाल सरकारले सहयोग गर्नुपर्छ पशुपतिलाई र पशुपतिले चाहिँ इनिसिएसन लिनुपर्छ अब यहाँ त कस्तो भइदिएला भन्ने मलाई डर चाहिँ के छ भने पशुपतिको जग्गा चाहिँ फेरि नेपाल सरकारले लाने हो कि भन्ने कुरामा चाहिँ मलाई एकदमै डर छ
0: हजुर पशुपति लुम्बिनी लगायतका हाम्रा जुन महत्वपूर्ण तीर्थस्थलहरूको राम्रोसँग प्रचार प्रसार गर्ने संरक्षण गर्ने व्यवस्थित गर्ने हो भने नेपाललाई आर्थिक रूपमा पर्यटक ल्याएर मजासँग त्यहीबाट आर्थिक के अरे आत्मनिर्भर हुन सक्छ भन्ने कुराहरू छ होइन अब यी क्षेत्रहरूलाई व्यवस्थित गर्नको लागि चाहिँ र पर्यटकहरू अझ बढी ल्याउनको लागि चाहिँ के गर्नुपर्छ अझ
1: यसको त विज्ञहरू हुनुहुन्छ पर्यटकीय हिसाबले कसरी बढाउने भन्ने कुरामा अब अलिकति हामी चाहिँ पशुपतिसँग मैले अलिकति बढी अध्ययन गरेको कारणले म पशुपतिको बारेमा चाहिँ केही भन्न सक्छु पशुपति क्षेत्र विकास कोषले एकचोटि 2082 सालमा पर्यटन भ्रमण वर्ष पशुपति पर्यटन भ्रमण वर्ष यस्तो के नाम थियो 2082 भनेर नीति तथा कार्यक्रममा लिएर आयो त्यतिखेर त्यो त्यो यो निर्णय गर्दाखेरि चाहिँ मलाई लाग्छ योगेश भट्टराई मन्त्री हुँदाखेरि पर्यटन मन्त्री हुँदाखेरि त्यो गरेको त्यो भ्रमण वर्ष पनि सँगसँगै जोडिया थियो त्यसपछि फेरि अर्को चरणमा चाहिँ सुदन किराँती मन्त्री हुँदाखेरि पनि यी कुराहरू उठेका थिए र पशुपतिबाट चाहिँ पशुपति भनेको एउटा टाउको भयो पशुपति सम्झिने बित्तिकै नेपालका धेरै शिवका मन्दिरहरू जोडेर आउँछन् अनि 64 लिङ्गेश्वरका कुराहरू यावत कुराहरू आउँछन् पशुपति भनेपछि धेरै हिन्दूहरूलाई थाहा हुन्छ लगभग पशुपतिनाथ थाहा नहुने हिन्दूहरू कमै होला त्यो अपवाद होला पशुपति आउने पर्यटक एक दिन पशुपति मात्र दर्शन गरेर जाने होइन ऊ पशुपतिको यावत स्थान घुम्नु पर्यो कैलाश जानु पर्यो उता गुजेश्वरी जानु पर्यो त्यसपछि किराँतेश्वर मृगस्थली त्यहाँ हामी विश्वरूपा छ होइन यावत महत्वपूर्ण कुराहरू त्यहाँ छन् यी सँगसँगै घुमेपछि त 2-3 दिन त त्यहाँ लाग्ला राम्रोसँग घुम्नलाई अथवा दर्शनै गर्ने हो भने पनि 2-3 दिन त लाग्छ यो सँगसँगै पशुपति शिव सर्किट नेपालका जति पनि शिव मन्दिरहरू स्थल छन् ती काहीँ न काहीँ पशुपति भगवानको नेटवर्क लिङ्कसँग जोडिन्छन् अब पशुपति आइसकेपछि त्यहाँ प्रचार प्रसार कस्तो हुनु पर्यो नि फलानु ठाउँमा यहाँ माथि साँखुमा शाली नदी यहाँ शिवको मन्दिर अथवा यहाँ 64 लिङ्गेश्वर माथि यतापट्टि अर्को मन्दिर अथवा यतापट्टि वरुणेश्वर मन्दिर यहाँ छ है पशुपति आएपछि उहाँको यो यो दर्शन गरे भने चाहिँ हामीले फलदायी हुन्छौँ भनेर प्रचार प्रसार गर्न सक्यौँ भने त्यहाँ त टुरिस्टहरूलाई चाहिँ भनौँ न कोही पनि एक दिनका लागि मात्र घुमेर आउँछ कमसेकम 7-10 दिन 15 दिनको प्लान गरेर आओस् र उसले त्यो पैसा यहाँ खर्च गरोस् भन्ने खालको यावत खालको त्यो चाहिँ नीति बनाउन सकेर यसरी प्रचार प्रसार गर्न सक्यो भने चाहिँ पशुपति शिव सर्किट भन्ने एउटा जुन नारा छ त्यो शिव सर्किट प्रचार प्रसार गरेर त्यसलाई चाहिँ एउटा संयन्त्र मेकानिजम राम्रो गर्न सक्यो भने पनि धेरै पर्यटक चाहिँ पशुपतिको नामबाट आउन सक्छ र पशुपतिको नामबाट कसरी पनि आउन सक्छ भने अर्को कुरा चाहिँ पशुपति क्षेत्र विकास कोषले चाहिँ त्यहाँ विभिन्न खालका रोजगारहरू रोजगारमूलक कार्यक्रम पनि चलाउन सक्छ त्यो सँगसँगै त्यो हेर्नका लागि पनि पर्यटकहरू आउँछन् र हामीले ती सबैलाई सम्पूर्ण चाहिँ सफसफाई गर्नेदेखि लिएर यावत कुराहरू चाहिँ म्यानेज गर्न सक्यौँ भने पनि आउँछन् अब यहाँ त पशुपति क्षेत्र विकास कोषले त्यो राम्रोसँग म्यानेज गर्न नसकेको हो या नभएको हो
0: सुधारकहरूलाई त टिक्नै दिँदैनन् भन्छन् अलि सुधार गर्न चाहनेहरूलाई
1: त्यहाँ यस्तो छ म त्यसको पनि कुरा आउँछु तपाईँहरूको त्यो अलिकति म बायस हुन्छु कि भन्ने डरले त्यहाँभित्र चाहिँ दर्शन गर्दाखेरि आफ्नै समस्या छन् होइन त्यहाँभित्र चाहिँ त्यो म्यानेजमेन्टको कुराहरू आफ्नै छन् कताबाट जाने भन्ने कुरा छ पशुपति यही अर्को कुरा भन्छु यहाँले सुधार कुरा गर्नुभयो कोही व्यक्ति हामी नै पशु पशुपति जाँदाखेरि पशुपति दर्शन गरेर सर घुमेर हिँड्छौँ नि त्यो प्रोसेस मिल्छ त मैले श्राद्ध गर्ने भनेर कसैले चाहिँ बाबुको श्राद्ध गर्ने हजुरबाको श्राद्ध गर्ने भनिसकेपछि श्राद्ध गर्दाखेरि पिण्ड मात्रै दिएर चाहिँ त्यो श्राद्ध हुन्छ त त्यसको त कार्यविधि छ नि त पहिला के गर्ने पछि के गर्ने कुन बेला पिण्डदान गर्ने भन्ने कुरा छ नि त पशुपति दर्शन गर्ने हो भने पनि त्यहाँ वन गणेशदेखि दर्शन गरिसकेपछि यहाँ जानुपर्छ त्यहाँबाट जानुपर्छ त्यहाँबाट रुद्रगारेश्वर जानुपर्छ त्यहाँबाट तल झर्नुपर्छ त्यहाँबाट यसो गर्नुपर्छ भैरव दर्शन गर्नुपर्छ सेन्टर अनि मात्रै पशुपतिको दर्शन गरेपछि कार्यविधि पुरा हुन्छ भन्ने खालको पशुपति महात्म्यमा यो कुरा उल्लेख छ. तर हामी के गर्छौँ, पशुपति जान्छौँ, दर्शन गर्छौँ. कार्यविधि नमिलेपछि श्राद्ध गरेको पिण्ड मात्र दान गरेर श्राद्ध त पुरा हुँदैन नि. चित्त बुझ्छ र बुझ्दैन नि, त्यसको प्रोसेस छ. त्यो प्रोसेस नगरेपछि त्यसको फल नपाइने होला. अनि पशुपति दर्शन गर्दाखेरि पशुपति मात्र दर्शन गरेर अरू प्रोसेस पुरा गर्नु त्यसको फल पाइन्छ त. त्यही भएर हामी नेपालीले पनि दुःख पाएको हो कि, किनभने हामी कार्यविधि पुरा नगरिकन दर्शन गरेर पनि पशुपतिनाथले दिन दर्शन त्यो जुन त्यो एउटा पुण्य हुन्छ नि, एउटा त्यो फल त्यो नपाएको हो कि, अनि नेपालको स्थिति आउनुमा पनि कतै हामीले त्यो प्रोसेस नबुझेको कारणले हो कि. यो त राष्ट्र हाम्रो अभिभावकहरूले पनि यसरी त दर्शन गरे मैले देखेको छैन. उहाँहरू पनि स्वाट आउनुहुन्छ, दर्शन गर्नुहुन्छ, माला लाउनुहुन्छ, जानुहुन्छ. यो प्रोसेसले चाहिँ किन नगर्ने त, यसको बारेमा पनि प्रचार गरौँ. यसपछि के हुन्छ भने कमसेकम डेढ दुई घण्टा तीन घण्टा त्यहाँ मान्छे कन्ज्युम हुन्छ. कोही मान्छे पशुपति दर्शन गर्न आउँछ, म दर्शन गरेर पाँच मिनटमा जान्छु भनेर नआओस्, त्यसको छुट्टै होला. तर सबै म प्रोसेसमा गर्छु भन्दाखेरि पनि त सबै दर्शन गर्दाखेरि पनि त त्यहाँ पर्यटकको हिसाबले पनि त राम्रो होला. यी कुराहरू व्यापक कुराहरू छन् पशुपतिका, यी प्रचार गर्न सकिँदैन. र यहाँले भने जस्तो त्यहाँ सुधारकहरू आयो भने टिक्न दिँदैनन् भने. पशुपति क्षेत्र विकास कोषमा धेरै यति राजनीति छ कि त्यो नेपालको यो राजनीतिक विचारणा भन्दा बढी देखाएको छु मैले. कारण केही होइन, कारण केही होइन, यसमा मनमुटा त ठुलो कि म ठुलो भन्ने कुरा हो. त्यहाँ सञ्चालक परिषद र त्यहाँ कार्यकारी बीच ठुलो चाहिँ त्यहाँ एउटा ग्याप छ. त्यो ग्यापमा चाहिँ कसैले त्यसलाई फुलफिल गर्न सके मैले देखाएको छैन. तैँले यो गरे भएन, मैले यो गरे भएन, तैँले यो गरे भएन. त्यो हुन्छ नि राजनीतिमा कहिले राम्रो काम गर्यो भने पनि त्यसलाई चाहिँ सकारात्मक तरिकाबाट आलोचना गर्ने कि राम्रो गरे पनि यो गलतै हो भनेर भनिरहने. त्यहाँ चाहिँ कस्तो छ भने राम्रो गर्यो भने पनि यसले गलतै हो भने, किनभने त्यसलाई पदबाट निकाल्न, यहाँ त पदको त्यस्तो स्वार्थ छ नि त त्यहाँ. त्यो कारणले गर्दाखेरि त्यसरी पशुपति क्षेत्र विकास कोषभित्र यस्तो खालको राजनीति हुँदो रहेछ भने, मैले म पत्रकारिता गरेर आइरहँदाखेरि मैले पशुपतिको रिसर्च गर्दाखेरि नै मैले धेरै राजनीति सिकेँ भन्छु. मैले वकालत पनि मैले पशुपति क्षेत्र विकास कोषको अध्ययन गरेपछि नै अलि राम्रोसँग मैले वकालत गर्न सिकेँ भनेर भन्छु. त्यस कारण पशुपतिनाथको मलाई व्यक्तिगत रूपमा त आशीर्वाद होला होइन. तर अर्को कुरा चाहिँ के हो भने, यो पशुपतिनाथको जुन चाहिँ यो प्रबल
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो.
3: अहिले बिहानको ठिक सात बज्यो.

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित

0: गरिहाल्नु होस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुडुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736।
2: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
3: मुवा। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
8: यही जेठ 2 गते शनिबार
9: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
10: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
9: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
8: यही जेठ 2 गते शनिबार।
11: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
10: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0067-2427
10: 2427।
9: सम्पर्क मोबाइल नम्बर 98-572-597
10: 98-511-89-918।
12: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: माइलादाई ए माइलादाई पानी त धेरै ठूलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनु पर्छ है
1: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
2: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: Mania, extreme energy drink.
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: घरबाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो।

0: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878, 582-7979, 582-7880।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 8 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
2: एक पटक सोच्नुस् त, कतै तपाईले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
3: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
4: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
5: सार्वजनिक हितको लागि
6: नेपाल सरकार महिला तथा बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कृष्ण नगरपालिका र रेडियो दिदी बहिनीको सहकार्यमा
7: आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौ जुन सुन्दा अलि पत्याउन गाह्रो लाग्न सक्छ। कल्पना गर्नुहोस्, पर्वत जिल्लाको कुनै एउटा दुर्गम गाउँमा बस्ने एउटी महिला छिन् जसले आफ्नो जीवनमा कहिल्यै ब्याङ्कको दैलो टेकेकी छैनन्, तर उनी अचानक आफ्नो परिवारको सम्पूर्ण आर्थिक निर्णय लिने अवस्थामा पुग्छिन्।
8: ओहो,
7: त्यो पनि कुनै ठूलो राजनीतिक क्रान्तिले गर्दा होइन, मात्र उनको मोबाइल फोन र स्थानीय रेडियोमा बज्ने एउटा 20 सेकेण्डको जिंगलको कारणले।
8: सुन्दा त कुनै चलचित्रको कथा जस्तो लाग्छ।
7: हो नि, एकदमै। तर आज हामी यस्तै एउटा वास्तविक र निकै चाखलाग्दो विषयको यो गहन विश्लेषणमा जाँदैछौ। कसरी एउटा स्थानीय रेडियो कार्यक्रमले नेपाल सरकारका ती जटिल नीतिहरूलाई आम मानिसको दैनिक जीवनको शक्तिमा बदल्दैछ भन्ने कुरा हामी हेर्नेछौ। ल, यसलाई खोतलेर हेरौं।
8: पक्कै पनि यो साँच्चै नै भनौ न एउटा विरलै देखिने तर अत्यन्तै प्रभावकारी रूपान्तरणको मोडल हो। अक्सर हामीलाई के लाग्छ भने समाज परिवर्तन गर्नका लागि ठूला ठूला बजेट र अन्तर्राष्ट्रिय मोडलहरू नै चाहिन्छन्, होइन र?
7: एकदम, हामी त्यही सोच्छौ।
8: तर कुष्मा नगरपालिका र नेपाल सरकारको सहकार्यमा विशेष गरी महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग मिलेर रेडियो दिदी बहिनी 95.2 MHz जुन कार्यक्रम चलाइरहेको छ नि,
7: महिला सचेतना तथा सशक्तिकरण आवाज कार्यक्रम,
8: हो त्यही कार्यक्रम, त्यसले एउटा नितान्त फरक बाटो देखाएको छ। यहाँ मुख्य कुरा के हो भने नीति निर्माण हुनु एउटा बाटो हो, तर त्यो नीतिलाई भुइँ तहका मानिसले यो मेरै लागि हो भनेर महसुस गर्नु पूर्ण रूपले फरक कुरा हो।
7: ठ्याक्कै, मेरो विचारमा सरकारी नीतिहरू भनेका नबुझिने भाषामा लेखिएका कुनै भारी मेसिनका म्यानुअल जस्तै हुन् क्या?
8: सही भन्नुभयो, म्यानुअल त हुन्छ तर पढ्न कसैले जान्दैन।
7: हो नि, अनि यो रेडियो कार्यक्रम चाहिँ त्यो मिल्ने साथी हो जसले त्यो मेसिनलाई साँच्चै कसरी चलाउने भनेर एकदम सजिलोसँग सिकाइदिन्छ।
8: एकदम सठिक उदाहरण दिनुभयो।
7: अब सशक्तिकरणको कुरा गर्दा सबैभन्दा पहिले आधारभूत कुरा अर्थ र सम्पत्तिबाटै शुरू गर्नुपर्छ जस्तो लाग्छ मलाई, किनभने आर्थिक स्वतन्त्रता नै सशक्तिकरणको पहिलो शर्त हो नि, होइन र?
8: बिना अर्थ त केही पनि सम्भव छैन।
7: अनि नेपालको संविधानले छोरीलाई पनि छोरा सरह पैतृक सम्पत्तिमा समान हक दिएकै छ। महिलाको नाममा उद्योग वा व्यवसाय दर्ता गर्दा कर मिनाह हुने, बिना धितो ऋण पाइने जस्ता राम्रा नीतिहरू त राज्यसँग छन्।
8: हो, नीतिहरू अत्यन्तै प्रगतिशील छन्।
7: तर यहाँनिर मेरो एउटा प्रश्न छ, त्यसो भए यी सबैको अर्थ के हो त? मेरो मतलब संविधानमै लेखिसकेको र कानून बनिसकेको कुरा मानिसहरूलाई सम्झाउन किन एउटा छुट्टै रेडियो कार्यक्रम नै चाहिन्छ र? कानूनी किताबमा लेखिँदैमा गाउँको संरचना त रातारात परिवर्तन हुँदैन नि।
8: हो, तपाईँले एकदमै गहिरो ठाउँमा औंला राख्नुभयो। यहाँ सबैभन्दा रोचक कुरा के छ भने नीति र व्यवहार बीचको खाडल धेरै ठूलो छ। नीतिहरू आफैमा जति सुकै राम्रा भए पनि आम मानिसका लागि, विशेष गरी ग्रामीण महिलाहरूका लागि सरकारी संरचना भनेको डरलाग्दो संयन्त्र हो।
7: भन्नाले वडा कार्यालय जान पनि डर लाग्ने?
8: हो नि, एउटी गाउँकी महिला जसले सायद राम्रोसँग औपचारिक शिक्षा पाएकी छैनन्, उनी सिधै ब्याङ्कमा गएर मलाई बिना धितो ऋण दिनुहोस् भन्न सक्दिनन्।
7: त्यो त गाह्रो छ, फारम कसरी भर्ने, कोसँग बोल्ने केही थाहा हुँदैन।
8: ठ्याक्कै, त्यहाँ एउटा ठूलो मनोवैज्ञानिक पर्खाल हुन्छ, अनि रेडियो दिदी बहिनीले ठिक त्यही मनोवैज्ञानिक पर्खाल भत्काउने काम गरेको छ।
7: कसरी भत्काउँछ त?
8: जब रेडियोबाट मेरै गाउँकी मेरै भाषा बोल्ने प्रस्तोताले एकदमै आत्मीय स्वरमा भन्छिन्, नि के तपाईँले आफ्नो व्यवसाय दर्ता गर्नुभएको छैन भने आजै वडामा बुझ्नुहोस्, यो तपाईँको अधिकार हो।
7: ओहो, भनेपछि आफ्नै मान्छेले भने जस्तो लाग्ने भयो।
8: हो त नि, तब त्यो सुन्ने महिलालाई राज्यको कानून एउटा अमूर्त कुरा नभएर आफ्नै घरको सल्लाह जस्तो लाग्न थाल्छ।
7: यसको मतलब रेडियोले सूचना मात्र दिएको छैन, यसले त्यो डरलाग्दो सरकारी संरचनालाई रहस्यमुक्त डिमिस्टिफाई गरिराखेको छ।
8: बिल्कुल, र जब हामी सम्पत्तिको कुरा गर्छौ नि यो केवल पैसाको मात्र कुरा होइन,
7: अरू के को कुरा हो त?
8: यो शक्ति सन्तुलनको कुरा हो। परम्परागत समाजमा पुँजी र जमिनमाथि प्राय पुरूषको नियन्त्रण रहँदै आएको छ।
7: त्यो त हो, घरमुली भनेकै प्राय पुरूष हुन्छन्।
8: तर जब रेडियोको निरन्तरको प्रोत्साहनले एउटी महिला आफ्नो नाममा पसल दर्ता गर्छिन् वा सानो जग्गा आफ्नो नाममा पास गर्छिन्, त्यसले घरभित्रको शक्ति सन्तुलनमा भूकम्प ल्याइदिन्छ।
7: साँच्चै एउटा सानो दर्ताले त्यति ठूलो असर गर्छ र?
8: गर्छ नि, किनकि जसको नाममा पुँजी हुन्छ घरको भान्सादेखि छोराछोरीको शिक्षासम्मका निर्णयहरूमा उसको आवाज स्वत बलियो हुन्छ। नीतिले बाटो बनाइदियो, तर त्यो बाटोमा हिँड्ने आँट चाहिँ रेडियोले दियो।
7: यो त साँच्चै नै रूपान्तरणकारी कदम हो, तर मलाई अर्को एउटा पाटोले झनै अचम्मित पारेको छ।
8: कुन पाटोले?
7: जब महिलाहरूको हातमा सम्पत्ति र व्यवसाय आउँछ, त्यसपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने नयाँ चुनौती थपिन्छ नि त।
8: पक्कै पनि।
7: हामी अक्सर सोच्छौं कि दुर्गम गाउँका महिलाहरू प्रविधिसँग त्यति अभ्यस्त हुँदैनन्, तर यहाँ त डिजिटल साक्षरता, ई सेवा र मोबाइल ब्याङ्किङलाई नै मुख्य हतियार बनाइएको देखिन्छ।
8: यदि हामीले यसलाई वृहत रूपमा हेर्ने हो भने यो पक्कै पनि यस मोडलको सबैभन्दा आधुनिक र रणनीतिक पक्ष हो। हेर्नुहोस्, पैसा कमाउनु मात्र सशक्तिकरण होइन, त्यो पैसामाथिको नियन्त्रण कसको हातमा छ भन्ने कुराले धेरै ठूलो अर्थ राख्छ।
7: एकदम सही कुरा, नियन्त्रण नै मुख्य कुरा हो।
8: कार्यक्रमले महिलाहरूलाई सिधै आफ्नो मोबाइल फोनबाट कारोबार गर्न सिकाएको छ। ब्याङ्क धाउने, लाइन बस्ने र दिनभरिको समय खेर फाल्ने कुरालाई यसले विस्थापित गरेको छ।
7: हो, सुन्दाखेरि यो समय बचत गर्ने कुरा जस्तो मात्र लाग्न सक्छ। मेरो विचारमा यो कस्तो भने, कारोबार गर्न दिनभरि लगाएर ब्याङ्क जानु भनेको खोलाबाट पानी बोकेर ल्याउनु जस्तै हो।
8: अहँ, राम्रो तुलना।
7: तर मोबाइल ब्याङ्किङ भनेको घरमै धारा जडान गर्नु हो, यसले पक्कै पनि उनीहरूलाई आफ्नो व्यवसाय बढाउन वा परिवारलाई अतिरिक्त समय दिन मदत गर्छ।
8: एकदम।
7: तर मलाई लाग्छ यसमा समय बचत भन्दा पनि धेरै ठूलो संरचनात्मक परिवर्तन लुकेको छ। यदि हामीले अझ गहिरिएर हेर्ने हो भने मोबाइल ब्याङ्किङ भनेको घरमै पानीको धारा आउनु मात्र होइन, यो त एउटा यस्तो गोप्य तिजोरी हो जसको साँचो ती महिला बाहेक अरू कसैसँग हुँदैन।
8: ओहो, तपाईँको यो विश्लेषण एकदमै सटीक छ। गोपनीयता र वित्तीय नियन्त्रणको यो पाटो अक्सर ओझेलमा पर्छ।
7: कसरी ओझेलमा पर्छ भन्नाले?
8: ग्रामीण भेगमा धेरैजसो अवस्थामा के हुन्छ भने, महिलाले दुःख गरेर पैसा त कमाउँछिन्, तर त्यो पैसा व्यवस्थापन गर्न वा ब्याङ्कमा जम्मा गर्न श्रीमान वा घरका अन्य पुरुष सदस्यलाई दिनुपर्ने बाध्यता हुन्छ।
7: ए, किनकि ब्याङ्कसम्म जाने पहुँच वा प्रक्रियाको ज्ञान उनीहरूसँग हुँदैन।
8: हो नि, जसको परिणाम स्वरूप पैसा कहाँ गयो, कति खर्च भयो वा कति बचत भयो भन्ने कुराको जानकारी उनलाई हुँदैन।
7: भनेपछि कमाएर पनि आफ्नो हातमा केही नरहने अवस्था। अनि जब महिलाले आफ्नै फोनको स्क्रीनमा आफ्नै पासवर्ड हालेर कारोबार गर्छिन्, तब त्यो मध्यस्थकर्ता, मेरो मतलब घरको पुरुष सदस्यको आवश्यकता नै पर्दैन।
8: ठ्याक्कै, प्रविधिले यहाँ पितृ सत्तात्मक संरचनाको एउटा मुख्य कडीलाई सिधै बाइपास गरिदिएको छ,
7: वित्तीय नियन्त्रणको कडीलाई।
8: हो, जब एउटी महिलालाई आफ्नो खातामा कति पैसा छ भनेर हेर्न कसैको अनुहार हेर्नु पर्दैन, त्यो बिन्दुबाट शुरू हुन्छ वास्तविक आर्थिक स्वतन्त्रता।
7: साँच्ची नै यो त एकदमै गहिरो कुरा हो।
8: डिजिटल साक्षरता यहाँ प्राविधिक ज्ञान मात्रै रहेन, यो त आत्मनिर्णयको अधिकार प्रयोग गर्ने सबैभन्दा भरपर्दो हतियार बन्यो। यसले कसैको आश्रित हुने मनोविज्ञानलाई नै जरैदेखि उखेल्ने काम गर्छ।
7: मलाई यो कुराले असाध्यै रोमाञ्चित बनायो। प्रविधिले कसरी सुस्तरी तर निश्चित रूपमा सामाजिक शक्ति बाँडफाँडलाई नयाँ आकार दिइरहेको छ भन्ने यो अद्भुत उदाहरण हो।
8: एकदम।
7: तर फेरि अब एउटा अर्को कुरा गरौं। सिद्धान्त र नीतिगत कुराहरू जतिसुकै आकर्षक लागे पनि व्यवहारमा यी कुराहरू लागू हुन त्यति सहज पक्कै छैन।
8: गाह्रो त छँदैछ नि।
7: कुस्मा नगरपालिकाकै सन्दर्भमा हेर्ने हो भने रेडियो दिदी बहिनीले यी नयाँ अभ्यासहरूलाई समुदायमा कसरी स्थापित गरिरहेको छ त? समाजको मनोविज्ञान बदल्न उनीहरूले के कस्ता उपायहरू अप्नाएका छन्?
8: यसको लागि उनीहरूले मुख्य गरी दुईवटा मनोवैज्ञानिक अस्त्र प्रयोग गरेका छन्। पहिलो सफलताका कथाहरूको प्रसारण।
9: सफलताका कथा, जस्तै कसैले राम्रो व्यापार गरेको
8: हो। जब कुनै कार्यक्रमले निरन्तर रूपमा आफ्नै गाउँठाउँका आफ्नै जस्तो पृष्ठभूमि भएका महिलाहरूले सानो समूहबाट ऋण लिएर कसरी सफल उद्यम चलाइरहेका छन् भन्ने कथा सुनाउँछ नि, त्यसले सुन्ने मान्छेमा अत्यन्तै गहिरो छाप छोड्छ। मानिसहरू ठूला ठूला विदेशी उदाहरण वा सहरिया सफलताबाट त्यति प्रभावित हुँदैनन् जति आफ्नै छिमेकीको सफलताबाट हुन्छन्।
9: त्यो त हो, आफ्नो परिवेशको कुराले छुन्छ।
8: एउटी महिलाले जब सुन्छिन् कि पल्लो गाउँकी सीताले बाख्रा पालनबाट राम्रो आमदानी गर्दैछिन् र मोबाइलबाट हिसाब किताब राख्छिन्, तब उनको मनमा स्वत यदि उसले गर्न सक्छ भने मैले किन नसक्ने भन्ने भावना जाग्छ।
9: म पनि सक्छु भन्ने भावना
8: हो यो। म सक्छु भन्ने मनोविज्ञानको निर्माण नै सशक्तिकरणको सबैभन्दा ठूलो इन्जिन हो।
9: त्यो म सक्छु भन्ने आत्मविश्वासको कुरा त एकदमै स्वाभाविक लाग्यो, तर यहाँबाट कुरा साँच्ची नै चाखलाग्दो भन्छ। म यहाँ अलिकति प्रतिवाद गर्न चाहन्छु।
8: भन्नुहोस् न।
9: दस्तावेज र कार्यक्रमको रूपरेखा हेर्दा उनीहरूले सफलताका कथाहरू बाहेक रेडियो जिंगलहरू, मेरो मतलब छोटा सन्देशमूलक स्लोगनहरूको पनि भारी प्रयोग गरेका छन्।
8: स्लोगनहरू बजाइरहन्छन्।
9: जस्तै घरेलु हिंसा सहेर नबसौ, अन्याय विरूद्ध आवाज उठाउँ, कानूनी उपचारका लागि वडा कार्यालय वा प्रहरीलाई खबर गरौं। अब मलाई भन्नुहोस् त, के रेडियोमा बज्ने यस्ता 20-30 सेकेण्डका छोटा र सरसर्ती सुन्दा सामान्य लाग्ने जिंगलले साँच्ची नै घरेलु हिंसा जस्तो शताब्दीदेखि गहिरो जरा गाडेको सामाजिक समस्यालाई रोक्न सक्छन् र?
8: तपाईँको शंका एकदम जायज छ।
9: के यो अलि सतही दृष्टिकोण भएन र? 20 सेकेण्डको विज्ञापनले हिंसा रोकिन्छ र भन्या?
8: यसले एउटा महत्वपूर्ण प्रश्न खड़ा गर्छ। तपाईको शंकालाई म पूर्ण रूपमा सम्मान गर्छु र पहिलो नजरमा यो सतही लाग्नु स्वाभाविक पनि हो।
9: हो नि?
8: पक्कै पनि। एउटा आकर्षक धुन र केही नाराहरूले मात्र रातारात हिंस्रक मानिसको सोच बदल्न सक्दैनन्। घरेलु हिंसा भनेको एकदमै जटिल र बहुआयामिक समस्या हो।
9: अनि कसरी काम गर्छ त यो जिंगलले?
8: हामीले यहाँ बुझ्नुपर्ने कुरा के हो भने, ती जिंगलहरूको उद्देश्य हिंसा गर्ने व्यक्तिलाई तुरन्तै सुधार्नु मात्रै होइन, यसको मुख्य उद्देश्य भनेको हिंसा भोगिरहेका र त्यो हिंसा हेरेर बसिरहेका मौन दर्शकहरूको मनोविज्ञान परिवर्तन गर्नु हो।
9: मौन दर्शक भन्नाले अलिकति प्रस्ट्याइदिनुहोस् न, कसरी?
8: मनोवैज्ञानिक रूपमा निरन्तरको दोहोरिने सन्देशले समाजमा एउटा नयाँ मानक नर्म स्थापित गर्छ। धेरै अवस्थामा हिंसा भोगिरहेकी महिलाले त्यसलाई आफ्नो नियति मानेर सहनुको कारण डर मात्रै हुँदैन।
9: अरू के कारण हुन्छ त?
8: म बोल्या भने मेरो कुरा कसले सुन्छ, म कहाँ जाने, के म प्रहरीकोमा जानु ठिक हो भन्ने अन्यलताले उनीहरूलाई चुप लाग्न बाध्य बनाएको हुन्छ।
9: ए, बाटो थाहा नभएर
8: हो। जब रेडियोले हरेक दिन बिहान दिउँसो र बेलुका हिंसा सहनु अपराध हो वा निरन्तरको दोहोरिने सन्देशले समाजमा एउटा नयाँ मानक नर्म स्थापित गर्छ। धेरै अवस्थामा हिंसा भोगिरहेकी महिलाले त्यसलाई आफ्नो नियति मानेर सहनुको

0: गरौं भनेर सम्झाइरहन्छ, यसले दुईवटा काम गर्छ।
1: कुन कुन?
0: पहिलो, यसले त्यो महिलाको दिमागमा एउटा स्पष्ट रोडम्याप तयार गरिदिन्छ कि समस्या पर्दा जाने ठाउँ कहाँ हो,
1: गन्तव्य देखाइदिन्छ।
0: र दोस्रो, यसले सम्पूर्ण समुदायलाई सन्देश दिन्छ कि प्रहरीकोमा जानु वा वडा कार्यालयमा उजुरी गर्नु भनेको घरको इज्जत फाल्नु होइन, बरु आफ्नो कानूनी अधिकारको प्रयोग गर्नु हो।
1: ओहो, भनेपछि यो केवल सचेतना मात्र होइन, यो त मनोवैज्ञानिक कन्डिसनिङ पो रहेछ।
0: एकदमै।
1: जब एउटै सन्देश सयौं पटक कानमा पर्छ, तब हिंसा सहनु सामान्य हो भन्ने पुरानो भाषे विस्तारै भत्किँदै जान्छ र आवाज उठाउनु सामान्य हो भन्ने नयाँ भाषे निर्माण हुन्छ।
0: एकदम सही बुझ्नुभयो। तर यो चक्र त्यति बेला मात्र पूरा हुन्छ जब आवाज उठाउने ती महिलालाई समाजमा साथ दिने कुनै संस्थागत संरचना हुन्छ।
1: संस्थागत संरचना
0: हो, र यहीनेर यो कार्यक्रमले आमा समूह जस्ता स्थानीय संस्थाहरूलाई जोडेको छ। कार्यक्रमले नयाँ व्यवसाय शुरू गर्दा होस् वा कुनै कानूनी जटिलता वा हिंसाको अवस्थामा पर्दा होस्, आमा समूहसँग सम्पर्क राख्न विशेष जोड़ दिएको छ।
1: नेपालको सन्दर्भमा आमा समूहको भूमिका साँच्चैले अद्वितीय छ, तर एउटा रेडियो कार्यक्रमले सरकारी निकायलाई छाडेर किन आमा समूहलाई यति धेरै महत्व दिएको होला? वडा कार्यालय वा प्रहरी त छँदैछ नि।
0: किनभने प्रहरी वा अदालत भनेको अन्तिम विकल्प हुन् जहाँ पुग्न अझै पनि धेरै महिलालाई असहज लाग्छ।
1: त्यो त हो, प्रहरीकोमा जानु भनेको अलि ठूलो कुरा मानिन्छ गाउँमा,
0: तर आमा समूह भनेको उनीहरूकै गाउँ टोलका दिदी बहिनीहरू मिलेर बनेको एउटा अनौपचारिक तर अत्यन्तै शक्तिशाली सामाजिक सुरक्षा जालो, सेफ्टी नेट हो।
1: आफ्नै साथीभाइको समूह जस्तो
0: हो नि। व्यक्तिगत रूपमा कुनै एउटी महिलाले म हिंसा सहन्न वा म आफ्नै व्यवसाय गर्छु भनेर समाजसँग एक्लै लड्न सम्भव नहुन सक्छ, तर जब आमा समूहले हामी तिम्रो साथमा छौ भन्छ, तब त्यो एक्लो व्यक्तिले सिंगो संस्थाको बल प्राप्त गर्छ।
1: यसको मतलब आमा समूह भन्नेको एउटा बफर जोन जस्तै भयो।
0: हो, एकदमै। जसले एकातिर महिलाहरूलाई आवश्यक पर्दा आर्थिक मद्दत, सानो तिनो ऋण गर्छ भने अर्कोतिर समाज वा परिवारबाट आउने दबावको सामूहिक रूपमा प्रतिरोध पनि गर्छ।
1: कति राम्रो संरचना।
0: त्यसैले रेडियोले म सक्छु भन्ने व्यक्तिगत आत्मविश्वास जगाउने र आमा समूहले त्यो आत्मविश्वासलाई संस्थागत संरक्षण दिने यो दुईवटाको संयोजन नै कुष्म मोडेलको सबैभन्दा बलियो पक्ष हो।
1: अब यो सबै कुरा सुन्दा मलाई एउटा पूर्ण चक्र, कम्प्लिट साइकलको तस्विर दिमागमा आइरहेको छ।
0: कस्तो चक्र?
1: हेर्नुहोस् है, शुरूमा नेपाल सरकारले राम्रो नीति बनाउँछ, जस्तै महिलाको नाममा कर छूट वा सहुलियतपूर्ण ऋण। त्यसपछि रेडियो दिदीबहिनी जस्तो स्थानीय संचार माध्यमले त्यो जटिल नीतिलाई डिकोड गर्छ र एकदमै आत्मीय भाषामा घर घरमा पुर्याउँछ।
0: हो।
1: सँगसँगै उनीहरूलाई डिजिटल ब्याङ्किङ जस्तो प्रविधि सिकाएर आर्थिक गोपनीयता र नियन्त्रण उनीहरूकै हातमा सुम्पिन्छ।
0: एकदम।
1: अनि सफलताका कथाहरू र जिंगलहरूले उनीहरूको मानसिक पर्खाल भत्काएर एउटा स्पष्ट रोडम्याप देखाउँछ, र अन्त्यमा यदि बाटोमा कतै समाज वा परिवारबाट अवरोध आयो भने आमा समूह र वडा कार्यालय जस्ता संस्थाहरूले सुरक्षा जालोको काम गर्छन्।
0: तपाईले यो सम्पूर्ण प्रक्रियालाई एकदमै सटीक रूपमा संक्षेप गर्नुभयो।
1: साँच्चै गजबको मोडल छ यो।
0: वास्तविक सशक्तिकरण भनेको कसैले दया गरेर दिने कुरा होइन, यो त एउटा यस्तो इकोसिस्टम वा वातावरण निर्माण गर्ने प्रक्रिया हो जहाँ प्रत्येक व्यक्तिले आफ्नो शक्ति आफै पहिचान गर्न सकोस् र त्यसको प्रयोग गर्दा सुरक्षित महसुस गरोस्। कुष्मा नगरपालिका र रेडियो दिदी बहिनीको यो सहकार्यले देखाएको बाटो एउटा विशिष्ट भूगोलका लागि मात्र होइन नि, सूचना र शक्तिको पहुँचबाट वञ्चित रहेका विश्वका जुनसुकै कुनाका सीमान्तीकृत समुदायका लागि पनि यो एउटा अनुकरणीय मोडल बन्न सक्छ।
1: साँच्चै नै, यसले हामीलाई विकास र सशक्तिकरणको मोडल कस्तो हुनुपर्छ भन्ने विषयमा पुनर्विचार गर्न बाध्य बनाएको छ। आजको यो समग्र छलफलबाट हामीले प्रष्ट रूपमा के देख्यौं भने नीतिहरू जतिसुकै उत्कृष्ट भए पनि जबसम्म स्थानीय संचार र प्रविधिको सही प्रयोग मार्फत त्यसलाई भूई तहका मानिसको पहुँचमा पुर्याइदैन, तबसम्म ती नीतिहरू किताबका पानामै सीमित रहन्छन्।
0: एकदम सत्य कुरा।
1: तर अब आजको यो गहिरो र अर्थपूर्ण विश्लेषणको अन्त्यमा पुग्दै गर्दा मेरो मनमा एउटा निकै विरोधाभासपूर्ण तर महत्वपूर्ण विचार खेलिरहेको छ।
0: के विचार

0: भए त्यस्तो?
1: हेर्नुहोस्, रेडियोले ऐतिहासिक रूपमै गाउँ समाजलाई एउटै समयमा एउटै आवाजमा जोड्ने काम गर्दै आएको छ।
0: हो, सबैले सँगै सुन्ने चलन हुन्थ्यो।
1: चौतारीमा वा भान्सामा सँगै बसेर रेडियो सुन्दा त्यसले एउटा साझा यथार्थ निर्माण गर्थ्यो। आज हामीले कुरा गरेको आमा समूहको सामूहिक शक्ति पनि त्यही साझापनबाट आएको हो नि, होइन र?
0: हो नि, सँगै बसेर सुन्ने, छलफल गर्ने।
1: तर अर्कोतर्फ आजको यो तीव्र डिजिटल युगमा जहाँ हामी मोबाइल ब्याङ्किङ र स्मार्टफोनले दिएको व्यक्तिगत स्वतन्त्रताको उत्सव मनाइरहेका छौं, त्यहाँ एउटा जोखिम पनि त छ।
0: कस्तो जोखिम?
1: हामी बिस्तारै आफ्नै व्यक्तिगत स्क्रीनको सानो संसारमा एक्लिँदैछौं। स्मार्टफोनले हामीलाई आर्थिक रूपमा त एकदमै सशक्त र स्वतन्त्र बनाएको छ, तर के यसले सँगसँगै हाम्रा ती साझा मञ्चहरू जहाँ बसेर हामी एकै पटक सुन्थ्यौं र सामूहिक छलफल गर्थ्यौं त्यसलाई बिस्तारै खोज्दै त छैन?
0: ओहो, यो त एकदमै गहिरो प्रश्न उठाउनुभयो।
1: भविष्यमा जब सबैको हातमा आफ्नै व्यक्तिगत संसार हुनेछ, तब रेडियो दिदीबहिनी जस्तो सम्पूर्ण समुदायलाई एकै पटक जोड्ने र सचेत गराउने साझा आवाजको विकल्प के होला?
0: यो साँच्चै नै सोच्न बाध्य बनाउने कुरा हो।
1: के प्रविधिले हामीलाई व्यक्तिगत रूपमा शक्तिशाली बनाउने दौड़मा हाम्रो त्यो सामूहिक लड्ने क्षमता वा समुदायको शक्तिलाई कमजोर त बनाउँदै छैन? यो पक्कै पनि हामी सबैले सोच्नुपर्ने विषय हो।
0: पक्कै पनि।
1: ल त, हामीलाई आशा छ आजको यो छलफलले सरकारी नीति रूपी त्यो जटिल म्यानुअललाई कसरी स्थानीय स्तरमा बुझ्न र व्यवहारमा उतार्न सकिन्छ भन्ने कुरालाई स्पष्ट पारेको छ। यो रोचक र महत्वपूर्ण विश्लेषण सुन्नु भएकोमा धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै नयाँ दृष्टिकोण र गहिरा विषयहरू लिएर हामी आउने नै छौ। नमस्कार।
2: बालबालिका तथा युवाहरूको आवाज वयस्कहरूले सुनिदिने बानी बसालौ र उनीहरूको सरोकारका विषयहरूलाई सम्बोधन गर्ने गरौ।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत

0: जनहित का लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मंत्रालय को सहयोग रेडियो दीदी बहिनी 95.2 मेगाहर्ज को सहकार्यमा कुसमा नगरपालिका पर्वत
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी गर्न सक्छौ
1: गर्न सक्छौ

0: लैंगिक हिंसा विरूद्धको 16 दिनी अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं लैंगिक हिंसा अन्त्य गरौं। अपहेलना र दुर्व्यवहारले किशोर किशोरी तथा युवाहरूलाई लागू औषधको कुलततर्फ धकेल्न सक्छ। त्यसैले आफ्नो किशोर किशोरी तथा युवा उमेरमा रहेका छोरा छोरीलाई माया ममता दिई कुलतमा फस्नबाट जोगाऊ।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
2: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी।

0: जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: साथै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: समाचार नेटवर्क समयको आवाज समयको आवाज
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। मधेसका महोत्तरी सहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी वर्षाइत पर्व मनाउँदैछन्। जेठको औंसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ। वट सावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी मिथिलाका महिला आफ्ना बस्तीका वट वृक्ष वरको रूख नजिक जम्मा भएर सामूहिक रूपमा मनाउँछन्। नयाँ नयाँ लुगा लगाइएका मिथिलानी सती सावित्रीको उच्च चरित्रको वर्णन गरिएका गीत सामूहिक रूपमा गाउँदै आफ्नो अटल सौभाग्यको कामना गर्छन्। यस अवसरमा सावित्रीको कथा सुन्ने गरिन्छ। सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औंसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासको आधारमा मिथिलानी यसै कामनाका साथ यो पर्व मनाउँछन्। जेठ कृष्ण चतुर्दशीका दिन चोखो नितो भएर व्रत संकल्प गरेपछि औंसीका दिन निराहार व्रत बसी आफ्नो बस्ती नजिकको वट वृक्षको फेदमा व्रतालु मिथिलानीले सामूहिक रूपमा सावित्रीलाई सम्झदै ब्रह्मा विष्णु र महेश सहितका इष्टदेवको पूजा आराधना गर्छन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इजरायल र लेबनान बीच 45 दिनको युद्ध विराममा सहमति भएको घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयको वाशिङटन डीसीमा दुई दिनको वार्तापछि इजरायल र लेबनान युद्ध विराम बढ़ाउन सहमत भएको घोषणा गरेको हो। अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले दुवै देशका सैन्य टोली सम्मिलित सुरक्षा वार्ता मे 29 पेन्टागनमा शुरू हुने बताउनुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले अप्रेल 16 युद्ध विरामको घोषणा गरे पनि इजरायल र हिजबुल्ला बीच गोलाबारी जारी रह्यो। बुधबार मात्रै लेबनानी स्वास्थ्य मन्त्रालयले इजरायलको हवाई आक्रमणबाट दक्षिणी क्षेत्रमा 22 मृत्यु भएको बताएको थियो, जसमा 8 बालबालिका पनि थिए।
2: अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत आज नेपाल र अमेरिका बीच खेल हुँदैछ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हुने खेल बिहान 9:30 शुरू हुनेछ। नेपाल अमेरिका र स्कटल्याण्ड बीचको जारी श्रृंखलामा हालसम्म दुई खेल सकिएका छन्। दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ। पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लुइस नियमका आधारमा 2 रनले पराजित गरेको थियो भने दोस्रो खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा 2 रनले नै पराजित गरेको थियो। आईसीसी क्रिकेट विश्वकप लीग टूको अंक तालिकामा नेपाल 7 स्थानमा छ। नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुन अब बाँकी सबै 11 खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानमा रहनु आवश्यक छ। त्यसैले आजको खेल नेपालका लागि महत्वपूर्ण छ। नेपाल अहिले 25 खेलपछि 8 जीत 15 हार र 2 खेलमा अनिर्णित रहँदै 18 अंकका साथ तालिकाको 7 स्थानमा छ। साथै अमेरिका 25 खेलबाट 18 जीत 7 हारसँगै 36 अंकका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ। स्कटल्याण्डले 30 खेलमध्ये 16 जीत 8 हार र 6 खेल अनिर्णित रहँदा कुल 38 अंक जोडेको छ।
1: अब मौसम। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशका थोरै स्थानमा लुम्बिनी र कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी हिमाली पहाड़ी र तराई भूभागमा आंशिक बादल लाग्ने विभागको भनाई छ। कोशी प्रदेशका केही स्थान बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका हिमाली पहाड़ी भूभागका र मध्य प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हुरीको पनि सम्भावना छ। आज राति कोशी प्रदेश लगायत बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाड़ी र तराई भूभागमा आंशिक बदली हुनेछ। बिहान 9 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: विद्युतीय चुरोट भेप सहित सिन्धुपाल्चोकबाट 7 पक्राउ, इलाका प्रहरी कार्यालय कोदारीमा राखेर अनुसन्धान गरिँदै।
1: नारायणगढ़ मुङलिन सड़क खण्डमा ट्राफिकले बढ़ायो निगरानी, तीव्र गतिमा सवारी चलाउने 60 भन्दा बढ़ी चालक कार्यवाहीमा।
2: गर्मी बढ़ेपछि कञ्चनपुरका दुई स्थानीय तहले परिवर्तन गरे विद्यालय संचालनको समय, बिहान 7 शुरू गरेर दिउँसो 1:15 चलाउने।
1: इजरायल र लेबनान बीच 45 दिनका लागि युद्ध विराम, मे 29 पेन्टागनमा वार्ता हुने।
2: र आईसीसी विश्वकप लीग टूमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै बाँकी सबै खेल जित्नुपर्ने दबाव।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं।
3: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
4: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
5: तीन दिन भयो।
4: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
7: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
6: स्वतन्त्रता महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्छु।

0: इंटरवेंशनल रेडियोलॉजी विशेषज्ञ डॉक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरामा।
1: इंटरवेंशनल रेडियोलॉजी विशेषज्ञ डॉक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061582578582779582780।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनोस सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जीऊ
1: लो नी दाई वन में तो आगो लगे निभाउन जाऊ न
2: हो त नि एउटा सानो लाबर भाइले सिङ्गो वन नै सखा भनि भयो
3: हाम्रो वन हाम्रो धन डरेलो बाटो जोगाउन गरौँ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
5: जसको नाम नै पर्याप्त छ
6: दिदी बहिनी
5: दिदी बहिनी
6: दिदी बहिनी
5: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
6: हामी
5: गर्न सक्छौ
6: गर्न सक्छौ

0: Media
1: Extreme Energy Drink.
2: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
3: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
2: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
2: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
3: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
2: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
3: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
2: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
4: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
5: यही जेठ 2 गते शनिबार
6: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
7: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
6: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
5: यही जेठ 2 गते शनिबार।
8: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
7: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
6: सम्पर्क फोन नम्बर 067-424-2027
7: 420-027।
6: सम्पर्क मोबाइल नम्बर 98-572-597
7: 98-511-89-918।
9: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: सरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस सरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: मरेँ के हो?
3: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

0: आवाज बहन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: साधन चलाउने 60 भन्दा बढी सवारी चालकलाई कारवाही गरिएको छ। अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन्। कृष्णपुर नगरपालिका र शुक्लाफाटा नगरपालिकाले स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन्। कृष्णपुर नगरकार्यपालिकाको बैठकले विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख हेमराज ओझाले बताउनुभयो। यस्तै शुक्लाफाटा नगरपालिकामा पनि जेठ 4 देखि बर्खे विदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय भएको छ। यसअघि बिहान 10 बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान 7 बजे शुरू भई दिउँसो 1:15 सञ्चालन हुनेछ। नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकेन्द्र राज भट्टका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुख्ने तथा ध्यान केन्द्रित गर्न कठिनाई हुने जस्ता समस्या देखिन थालेका छन्। र बागलुङको बडीघाट गाउँपालिकामा नेपालकै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चूलो बाल्न थालिएको हो। नमूना परियोजनाका रूपमा 3 वर्ष अघि शुरू गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढ़ाइएको जनाइएको छ। परियोजना अन्तर्गत उत्पादन गरिएको ग्यासबाट चूलो बालेर सजिलै खाना पकाउन सकिने देखिएको छ। विद्यालयसहित विभिन्न देशका विश्वविद्यालय वैज्ञानिक तथा प्राविधिक संस्थाको सहयोगमा परियोजना सञ्चालन गरिएको छ। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढ़ाउने जनाएको छ। नेपाल इनर्जी फाउण्डेशनका अध्यक्ष मोहनदास मानन्दरका अनुसार पानीमा रहेको अक्सिजन अलग गरी हाइड्रोजन मात्र निकालेर सिलिण्डरमा भर्ने र आवश्यकता अनुसार ग्यास प्रयोग गर्न सकिने प्रविधि प्रयोग गरिएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेज

0: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुनि भयो।
2: हाम्रो वन, हाम्रो धन, डरलो बाटो जोगाउन गरौँ जतन। वनमा डरलो लगाउनु कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.5।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578852779580।

0: घरबाटै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: Bonilla. Extreme energy drink.
1: मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कर्णेल
2: यही जेठ दुई गते शनिबार
3: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ दुई गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0767 24 2027
4: 24 0027।
3: सम्पर्क मोबाइल नम्बर 98572597
4: 98511 81918।
6: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
7: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
6: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
6: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
7: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
6: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
7: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
6: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा। सम्पर्क नम्बर 0684200003 420001, मोबाइल नम्बर 98571917, 98576367 र 98451207636।
8: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.5।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर।
1: हाड़ चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ दुई गते शनिबार
3: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ दुई गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0767 24 2027
4: 24 0027।
3: सम्पर्क मोबाइल नम्बर 98572597
4: 98511 89918।

0: extreme energy drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज़।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुणुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: जाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: तिनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी जेसी शाहले जानकारी दिनुभयो। चीनबाट भोटेको तीन बोक्सेन हुँदै अरणीको राजमार्ग 10 किलो निक्लिने भित्री बाटोबाट लुकाएर ल्याउँदै गरेको भेट फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। 9 वटा बोराले छोपेको कार्टुनभित्र लुकाएर भेप ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा भोटेको चारका 35 वर्षीय गणेश खड्का, 46 वर्षीय हिमाल खड्का, 24 वर्षीय विकास विक, 48 वर्षीय रामबहादुर विक, 17 वर्षीय विशाल राखपाल, 37 वर्षका मंगलबहादुर थामी र 12 विषय नगरपालिका 5 का 42 वर्षका कान्छा तामाङ छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय कोदारीमा ल्याइराखिएको प्रहरीले जनाएको छ। अब भन्सार कार्यालयको जिम्मा लगाइनेछ। नेपाल चीन सीमा स्थित तातोपानी नाकाबाट पछिल्लो 1 महिना यता कुनै पनि खाद्य सामग्री ल्याउन दिइएको छैन।
1: काठमाडौँ महानगरपालिकाले नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा विस्थापित परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्न विशेष पहल शुरू गरेको छ। किर्तिपुर स्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बालबालिकाको माध्यमिक शिक्षा परीक्षा एससीको सम्पूर्ण आवासीय छात्रवृत्ति प्राप्त गर्ने भएका छन्। शिक्षा अधिकृत केशव गेमालीका अनुसार विस्थापित परिवारका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन यो कार्यक्रम अगाडि बढ़ाइएको हो। सम्झौता अनुसार छनौट भएका बालबालिकाको पठन पाठन, आवास र छात्रावासको सम्पूर्ण खर्च सम्बन्धित विद्यालयले बेहोर्ने भएका छन्। हाल होल्डिङ सेन्टरमा रहेका करिब 300 परिवारमध्ये पहिलो चरणमा स्क्रीनिङ गरिएका 50 बालबालिका मध्ये 41 जनालाई बल्कु स्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरिएको छ। बाँकी मध्ये 10 वर्षभन्दा माथिका 20 बालबालिकालाई आवासीय सुविधासहित निजी विद्यालयमा पढ़ाउने सहमति भएको छ, जसमध्ये 13 जनालाई शुक्रबार नै सम्बन्धित विद्यालयमा हस्तान्तरण गरिएको छ।
0: अत्यधिक गर्मी बढ़ेपछि कञ्चनपुरका 2 वटा स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन्। कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन्। कृष्णपुर नगर कार्यपालिकाको बैठकले विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख हेमराज ओझाले जानकारी दिनुभयो। यस्तै शुक्लाफाँटा नगरपालिकामा पनि जेठ 4 गतेदेखि पर्खेविदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरिएको छ। यसअघि बिहान 10 बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान 7 बजे शुरू भई दिउँसो 1 बजेसम्म चल्नेछन्। नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकेन्द्र राज भट्टका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुख्ने तथा ध्यान केन्द्रित गर्न कठिनाई हुने समस्या देखिएका छन्।
1: नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि लिडार स्पीड गनको प्रयोग हुन थालेको छ। दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गनको सहायतामा तीव्र गतिमा सवारी चलाउने चालकलाई कार्यवाही गर्न थालेको छ। जोखिमपूर्ण मानिएको रामनगर जुगेडी क्षेत्रको जंगल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन थालेको हो। अधिकांश सड़क दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएपछि आधुनिक प्रविधिको प्रयोग बढ़ाइएको कार्यालय प्रमुख दिल्ली नारायण पाण्डेले बताउनुभयो। वर्खायामसँगै सड़क दुर्घटनाको जोखिम बढ़ने भएकाले यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। पहिलो दिनमै मापदण्ड विपरीत तीव्र गतिमा सवारी साधन चलाउने 60 भन्दा बढ़ी सवारी चालकलाई कार्यवाही गरिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार्क्टिका।

0: रेडियो दिदी बहिनी 95.2 MHz।
1: गत निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल हुन सक्ने बताइएको छ। यद्यपि बैठकका एजेण्डाबारे आधिकारिक जानकारी भने दिइएको छैन। पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा पनि कंग्रेस र एमाले बीच छलफल जारी छ। यता सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठक यस विषयमा पनि छलफल हुन सक्ने नेताहरूले बताएका छन्। एमाले अध्यक्ष ओलीको गिरफ्तारीपछि पहिलोपटक ओलीकै आह्वानमा सचिवालय बैठक बस्न लागेको हो।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाको कार्यवाहीमा नाइजेरियामा आईएसआईएससँग जोड़िएको आतंकवादीका प्रमुख मारिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियाको सेनासँग मिलेर संसारकै सबैभन्दा बढ़ी सक्रिय आतंकवादी संगठनका प्रमुखलाई मारिदिएको जानकारी दिनुभएको छ। ट्रम्पले आफ्नो आदेशमा अमेरिकी सेनाले नाइजेरियामा सबैभन्दा कठिन मिशन सम्पन्न गरेको दावी गर्नुभएको छ। उहाँका अनुसार विश्वस्तरको दोस्रो सबैभन्दा ठूलो आतंकवादी अधिकारी अबु बिलाल अल मिनुकी मारिएका हुन्। उनी अफ्रिकामा लुकेर बसेको र अमेरिका विरूद्ध आक्रमणको तयारी गरिरहेको अवस्थामा मारिएको ट्रम्पको दावी छ। अल मिनुकी मारिएसँगै आईएसआईएसको शक्ति कमजोर भएको ट्रम्पको दावी छ। यसैबीच अमेरिकाले इजरायल र लेबनानबीच 45 दिनको युद्धविराममा सहमति जनाएको घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले वाशिङटन डीसीमा दुई दिनको वार्तापछि इजरायल र लेबनान युद्धविराम बढ़ाउन सहमत भएको घोषणा गरेको हो। अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले दुवै देशका सैन्य टोली सम्मिलित सुरक्षा वार्ता मे 29 पेन्टागनमा शुरू हुने बताउनुभयो।
1: अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत आज नेपाल र अमेरिका बीच प्रतिस्पर्धा भइरहेको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर नेपालले पहिले फिल्डिङ गरिरहेको छ। अहिले ब्याटिङमा आएको अमेरिकाले 36.1 ओभरमा 6 विकेट गुमाएर 172 रन बनाएर खेलिरहेको छ। नेपालका लागि सोमपाल कामीले 2, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले 1-1 विकेट लिएका छन्। नेपाल अमेरिका र स्कटल्याण्ड बीचको जारी श्रृंखलामा हालसम्म 2 खेल सकिएका छन्। दुवै खेलमा स्कटल्याण्ड विजय भएको छ। पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लुइस नियमका आधारमा 2 रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा 2 रनले पराजित गरेको थियो। आईसीसी क्रिकेट विश्वकप लीग टूको अंक तालिकामा नेपाल 7 स्थानमा छ। नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा 6 टुना बाँकी सबै 11 खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानमा रहनु आवश्यक छ। त्यसैले आजको खेल नेपालका लागि महत्वपूर्ण छ। नेपाल अहिले 25 खेल पछि 8 जीत 15 हार र 2 खेलमा अनिर्णित हुँदै 18 अंकका साथ तालिकाको 7 स्थानमा छ।
2: दिउँसो 12 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: विद्युतीय चुरोट भेपसहित सिन्धुपाल्चोकबाट 7 जना पक्राउ। इलाका प्रहरी कार्यालय कोदारीमा राखेर अनुसन्धान हुँदै।
2: काठमाडौँ महानगरले सुकुम्बासी परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्दै गर्मी बढेपछि कञ्चनपुरका 2 स्थानीय तहमा विद्यालय सञ्चालनको समय परिवर्तन।
1: नारायणगढ़ मुगलिन सड़क खण्डमा ट्राफिकले बढ़ायो निगरानी। तीव्र गतिमा सवारी चलाउने 60 भन्दा बढ़ी चालक कार्यवाहीमा।
2: अमेरिकी सेनाको कार्यवाहीमा नाइजेरियामा सक्रिय आईएसआईएसका प्रमुख मारिए। इजरायल र लेबनान बीच 45 दिनका लागि युद्धविराम।
1: र आईसीसी विश्वकप लीग टूमा नेपाल र अमेरिका बीचको खेल जारी।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्।
4: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
7: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
7: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
7: विशेषताहरू
6: विषय विज्ञद्वारा अध्यापन गराइने
7: अत्याधुनिक प्रयोगशाला
6: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
8: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: खबर
1: चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ दुई गते शनिबार
3: पाग्दुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ।
2: डाक्टर आउने मिति यही जेठ दुई गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0767 24 27 27,
4: 24 027।
3: सम्पर्क मोबाइल नम्बर 98572597, 98511
4: 89918।

0: California.
1: Extreme energy drink.
2: जसको नाम नै पर्याप्त छ
3: दिदी बहिनी
2: दिदी बहिनी
3: दिदी बहिनी
2: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
3: हामी गर्न सक्छौ
2: गर्न सक्छौ

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: ल बर्बादी भयो नि यति सानो भुइँचालोले पनि। भर्खरै बनाएको घर बच्यो तर तपाईँको त केही भएको छैन।
3: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
3: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
3: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
4: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
5: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
4: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
4: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
5: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
4: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
5: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
4: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
6: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
7: पक्नुहोस् न नि, जे पाए त्यही कुरा सठिक हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: आवाज बिहिन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 मेगाहर्ज।
1: पार्टीभित्र नेता र कार्यकर्ताको विभाजन नभई सबै सदस्यको समान हिस्सेदारी रहेको समेत बताउनु भएको छ। उहाँले फुटबल टोलीको उदाहरण दिँदै अध्यक्षले मात्र नभई सदस्यहरूले पनि गोल गर्न सक्ने भन्दै हरेक सदस्य सक्रिय भएर काममा लाग्नुपर्ने बताउनु भएको छ। महिलाको न्यूनतम 33% सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो। र अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपाल विरूद्ध 196 रनको लक्ष्य प्रस्तुत गरेको छ। आज किर्तिपुर स्थित त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले 43.3 ओभरमा सबै विकेट गुमाएर 195 रनको योगफल खड़ा पारेको हो। अमेरिकाका निम्ति ओपनर स्मिथ पटेलले 83 रनको अर्धशतकीय पारी खेले। सेहन जयसूर्याले 50 रन बनाउँदै टोलीको निम्ति दोस्रो अर्धशतक पार गरे। मिलिन्द कुमारले 28 रन बनाउँदा अभिजित रहेका हरमित सिंहले 14 रन बनाए। यसबाहेक कुनै पनि खेलाड़ीले दोहोरो अंकमा रन जोड़न सकेनन्। नेपालका दिपेन्द्र सिंह ऐरीले 4 विकेटले 7.3 ओभर बलिङ गरेका ऐरीले 24 रन खर्चिएका थिए। सोमपाल कामीले 2 विकेट लिँदा सन्दीप लामिछाने र गुलशन झाले 1-1 विकेट लिए। अहिले नेपालले ब्याटिङ शुरू गरेको छ। नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुन अब बाँकी रहेका 11 खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानमा रहनु आवश्यक छ। त्यसैले आजको खेल नेपालका लागि महत्वपूर्ण छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार। थाहा संचार नेटवर्कबाट

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुला लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
4: किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
4: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: हाड़ चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
4: यही जेठ 2 गते शनिबार
5: पाग्दुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
6: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जसको सुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
4: यही जेठ 2 गते शनिबार।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
6: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
5: सम्पर्क फोन नम्बर 0767-24-2027,
6: 24-027।
5: सम्पर्क मोबाइल नम्बर 98-570-22-597,
6: 98-511-81-918।
8: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: Extreme energy drink.
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मद्यपान र धूम्रपान सेवन नगरौ,
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले दिउँसोको ठीक 2 बज्यो।

0: पूर्वाधार नवीकरणीय ऊर्जा र दिगो आपूर्ति प्रणालीमा लगानी व्यापक रूपमा बढ़ाउनुपर्ने तथा प्रविधि र प्राविधिक नवप्रवर्तनमा पहुँच पुर्याउनुपर्नेमा जोड़ दिनुभयो। काठमाडौँ महानगरपालिकाले नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा विस्थापित परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्न विशेष पहल शुरू गरेको छ। किर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बालबालिकाले माध्यमिक शिक्षा परीक्षा एसईसम्मको पूर्ण आवासीय छात्रवृत्ति प्राप्त गर्ने भएका हुन्। शिक्षा अधिकृत केशव बज्ञवालीका अनुसार विस्थापित परिवारका बालबालिकाले शिक्षाको मूलधारमा ल्याउन सो कार्यक्रम अगाडि बढ़ाइएको हो। सम्झौता अनुसार छनौट भएका बालबालिकाको पठन पाठन आवास तथा छात्रावासको सम्पूर्ण खर्च सम्बन्धित विद्यालयले बेहोर्नेछन्। हाल होल्डिङ सेन्टरमा रहेका करिब 300 परिवार मध्ये पहिलो चरणमा स्क्रीनिङ गरिएका 50 बालबालिका मध्ये 41जनालाई बल्खु स्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरिएको छ। बाँकी मध्ये 10 वर्षभन्दा माथिका 20 बालबालिकालाई आवासीय सुविधा सहित निजी विद्यालयमा पढ़ाउने सहमति भएको छ, जसमध्ये 13जनालाई शुक्रबार नै सम्बन्धित विद्यालयमा हस्तान्तरण गरिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रदेश तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूलाई श्रमदान संगठन विस्तार र जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गर्नुभएको छ। काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै वहाँले ठूलो जिम्मेवारीमा पुगेपछि काम देखिन कम हुने भए पनि दायित्व भने झन बढ़ने बताउनुभयो। पार्टीभित्र नेता र कार्यकर्ताको विभाजन नभई सबै सदस्य संगठनको समान हिस्सेदार भएको उहाँले बताउनु भएको छ। उहाँले फुटबल टोलीको उदाहरण दिँदै अध्यक्षले मात्र होइन सदस्यहरूले पनि गोल गर्न सक्ने भन्दै हरेक सदस्य सक्रिय भएर काममा लाग्नुपर्ने बताउनु भएको छ। महिलाको न्यूनतम 33% सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो। नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि लिडार स्पीड गर्नको प्रयोग हुन थालेको छ। दुर्घटना कम गर्न उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गनको सहायतामा तीव्र गतिमा सवारी चलाउने चालकहरूलाई कार्यवाही गर्न थालेको छ। जोखिमपूर्ण मानिएको रामनगर जुगेडी क्षेत्रको जंगल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन थालेको हो। अधिकांश सड़क दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएपछि आधुनिक प्रविधिको प्रयोग बढ़ाइएको कार्यालय प्रमुख दिल्ली नारायण पाण्डेले बताउनु भएको छ। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। अप्सरा बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल, नागढुङ पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: हाड़ चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही जेठ दुई गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही जेठ दुई गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0674202027 सम्पर्क मोबाइल नम्बर 9857225597
3: 9851918।
5: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
7: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
6: विशेषताहरू,
7: विषय विज्ञद्वारा अध्यापन गराइने,
6: अत्याधुनिक प्रयोगशाला,
7: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।

0: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिन कि क्या हो?
1: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.2।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुडुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: हाड कमी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
3: यही जेठ 2 गते शनिबार
4: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
5: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, धार कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जसको सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
3: यही जेठ 2 गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसा परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइड एवं भिटामिन डी को जाँच गरिन्छ।
5: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
4: सम्पर्क फोन नम्बर 067-420-27 सम्पर्क मोबाइल नम्बर 98-572-5597
5: 98-511-89-918।
7: जसको नाम नै पर्याप्त छ,
8: दिदी बहिनी,
7: दिदी बहिनी,
8: दिदी बहिनी,
7: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
8: हामी
7: गर्न सक्छौ,
8: गर्न सक्छौ।

लैंगिक हिंसा विरुद्धको 16 दिनी अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं लैंगिक हिंसा अन्त्य गरौं।

0: रेडियो रेडियो दीदी बहिनी को समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: प्रशिक्षणका लागि मध्य पूर्वमा 50,000 भन्दा बढी सेना तैनात
1: र विश्वकप लीग टू क्रिकेटमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
0: समाचार। अब विस्तारमा दैलेखको दुल्लु नगरपालिका 13 वडा सचिव कमल भण्डारीलाई धम्की दिने जेएनजी अभियन्ता बताउने प्रकाश खड्कामाथि कार्यवाही गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अयालले विज्ञप्ति जारी गर्दै वडा सचिवलाई धम्क्याउने प्रकाश खड्कालाई कार्यवाही गर्न सुरक्षा एवं अनुसन्धान निकायलाई निर्देशन दिनुभएको हो। खड्काले सचिव भण्डारीले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाम दुरूपयोग गर्दै फोन मार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिएका थिए। खड्काले सचिव भण्डारीलाई धम्की दिएको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यस घटनाबारे चासो राखेको हो। कर्मचारीको मनोबल उच्च राख्नु तथा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै सुशासन विधिको शासन र प्रशासनिक अनुशासन कायम गर्न यस्ता गतिविधिमाथि कड़ा निगरानी आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।
1: पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट बुटवल सड़क खण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ। लामो समय निर्माण अलपत्र परेको यो आयोजनाको भौतिक प्रगति 91% पुगेको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले जानकारी दिनुभयो। नारायणघाट नौबिसे तथा नारायणघाट बुटवल सड़क खण्डको स्थलगत अनुगमन गर्दै वहाँले आयोजनाका अधिकांश मुख्य काम सम्पन्न भइसकेको जानकारी दिनुभयो। वहाँका अनुसार हाल फिनिशिङ ट्राफिक सेफ्टी सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका मात्र काम बाँकी रहेका छन्। महानिर्देशक जैशीले अब दाउने क्षेत्रमा विगतका वर्षमा झैं यातायात अवरूद्ध हुने समस्या झेल्नु नपर्ने बताउनुभयो।
3: अब यो बर्खामा यो यस्तो सहर हुँदैन धेरै जस्तो चाहिँ यो एकदम खुसीको साथ भन्नुपर्छ। हामीले धेरै जसो कामहरू सम्पन्न गरिसकेका छौँ। करिब करिब एकतर्फको मोटामोटी 2 लेन जतिको रिलिफ पेमेन्ट सकिसकेको है। अर्को तेस्रो लेनको रिलिफ पेमेन्टको काम अहिले भइरहेको छ। एक ठाउँमा दुई ठाउँमा चाहिँ पुलको क्रस ड्रेनेजको काम भएको कारणले अलिकति आजभोलि पनि एक हप्ता जति अझै डिस्टर्ब हुनसक्छ। साथीहरूसँग कुरा अहिले हुँदाखेरि जेठ 15 रेन्जमा चाहिँ धेरै काम मुख्यतया कामहरू सकिन्छ र धेरै पछि नेपाली जनताहरूले अब यो दाउनेको कर सहन पर्दैन।
0: मोगलिन पोखरा सड़क खण्ड अन्तर्गत तमौली बजारमा निर्माणाधीन 4 लेनको पुलको भौतिक प्रगति 84% पुगेको छ। व्यास नगरपालिका 4 र 5 माडी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिक तर्फ 81.2% प्रगति भएको हो। उक्त खण्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जनाउँदै हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको बताउनुभयो। वहाँका अनुसार 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम शुरू गरिएकोमा गत भदौ 21 गते ठेक्काको म्याद सकिएपछि आगामी असार 19 गतेसम्म म्याद थप भएको छ। इन्जिनियर पाण्डेका अनुसार पुल निर्माणका लागि विक्रम सम्बत 2079 साउनमा सम्झौता भएको थियो। 315 मिटर लामो पुलमा 6 वटा स्पान रहनेछन्। पुलको वरिपरि 2-2 प्री स्टेटस बक्स गडर स्पान सम्पन्न भइसकेका छन्। उहाँका अनुसार फाउण्डेशनबाट सुपर स्ट्रक्चरको काम सकिएको छ। इन्जिनियर पाण्डेका अनुसार 1.21 अर्ब रूपियाँ भ्याट सहित लागतमा निर्माण भइरहेको पुल 23 मिटर चौडाको एउटै मोनोलिथिक स्ट्रक्चर भएको यो मुलुककै पहिलो पुल हो।
1: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको भेला वीरेन्द्रनगरमा शुरू भएको छ। निवर्तमान कार्यवाहका सभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा भेला शुरू भएको हो। भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। सभापति थापाले गण्डकी प्रदेश स्तरीय भेलामा वडा सभापतिले सदस्यता अध्यावधिकको काम नगरे अर्कोलाई जिम्मा दिने चेतावनी दिएको प्रति नेता खड्काले आपत्ति जनाउनु भएको हो। उहाँले थापाले आफ्नो गल्ती अझै नस्वीकारेको भन्दै असन्तोष जनाउनुभयो। नेता खड्काले आफूबाट भएको गल्ती स्वीकार्न तयार भएको बताउनु भएको छ। उहाँले विशेष महाधिवेशनकै कारणले कांग्रेस 38 सीटमा खुम्चिएर रासोपाले दुई तिहाई मत पाएको दावी गर्नुभयो। नेपाली कांग्रेस कर्णाली प्रदेशको आयोजनामा नेपाली कांग्रेस वृहत्तर एकता र भावी कार्यदिशा विषयक विचार गोष्ठी केन्द्रित छ। गोष्ठी भोलिसम्म सञ्चालन हुने जनाइएको छ।
0: वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अदालत संविधानको स्प्रिट अनुसार चल्न सक्ने अवस्थामा नरहेको टिप्पणी गर्नुभएको छ। आज काठमाण्डमा आयोजित कार्यक्रममा हालै भएको प्रधान न्यायाधीश सिफारिश प्रकरणतर्फ लक्षित गर्दै उहाँले अदालत भय र त्रासको अवस्थामा रहेको सुनाउनुभयो।
4: अहिले हाम्रो अदालतको त्यो हिम्मत छ भन्ने मलाई फिल हुन छोडेको छ। दिनहुँ कालो कोट लाएर बहस गर्न अदालतमा जाने मान्छे मलाई यसो भन्दाखेरि म दुखी पनि छु, तर अहिले हाम्रो अदालत पनि संविधानको स्प्रिट अनुसार चल्न नसक्ने अवस्थामा पुगेको छ र पछिल्लो घटनाको कारणले गर्दाखेरि झनै हाम्रो अदालत भएर त्रासको भरमा टिकेको छ। त्यसैले आगामी दिनहरू झन चुनौतीपूर्ण छन्।
0: फागुन 21 भएको निर्वाचनबाट चुनिएको दुई तिहाईको सरकारको विपक्षमा बोल्न सक्ने तागत समेत अरू दलमा नदेखिएको उहाँको दावी छ। सरकार एकलौटी हिसाबले चल्दा समेत विपक्षी दल बोल्न नसक्नुको कारण उहाँले खोल्नु भएको छ। भट्टराईले राजनैतिक दलहरूको आन्तरिक लोकतन्त्र समाप्त हुँदा नागरिक स्वतन्त्रतामा ठूलो धक्का लागेको उल्लेख गर्नुभयो।
4: नागरिक स्वतन्त्रताको कुरा गर्दा जब राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र एकदमै खतरामा पर्छ त्यो सबभन्दा ठूलो चाहिँ नागरिक स्वतन्त्रतामा असर चाहिँ त्यहीँनिर हुन्छ। आज राजनीतिक दलहरू सामूहिक रूपमा चलेका छैनन्, विचारको आधारमा चलेका छैनन्, उनीहरूको सामूहिक निर्णयका आधारमा चलेका छैनन्। यो संविधान स्थापना गर्ने र जन्माउने राजनीतिक दलहरू प्राली जस्ता भएका छन्, प्राइभेट लिमिटेड कम्पनी जस्ता भएका छन्। तिनलाई प्रतिरोध गर्ने क्षमता कसैको पनि छैन।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाह संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रणालीमा आउने अवरोधले गरीबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्नमा गम्भीर चुनौती खड़ा गरेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उहाँले आपसी मतभेदहरू समाधान गर्न विश्वव्यापी शान्ति स्थिरता तथा शान्तिपूर्ण सह अस्तित्व सुनिश्चित गर्न कूटनीतिक संवादको अपरिहार्यता रहेको बताउनु भएको हो। सम्बोधनका क्रममा मन्त्री खनालले जलवायु परिवर्तन र भू राजनीतिक संकटका कारण सबैभन्दा बढ़ी जोखिममा परेका देशहरू खास गरी नेपाल जस्ता अल्प विकसित र भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई विशेष सहयोग गर्न विश्व समुदायसँग आग्रह गर्नुभयो। उत्थानशील पूर्वाधार नवीकरणीय ऊर्जा र दिगो आपूर्ति प्रणालीमा लगानी व्यापक रूपमा बढ़ाउनुपर्ने तथा प्रविधि र प्राविधिक नवप्रवर्तनमा पहुँच पुर्याउनुपर्नेमा जोड़ दिनुभयो।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रदेश तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूलाई श्रमदान संगठन विस्तार र जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गर्नुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले ठूलो जिम्मेवारीमा पुगेपछि काम देखिन कम हुने भए पनि दायित्व भने झन बढ़ने बताउनुभयो। पार्टीभित्र नेता र कार्यकर्ताको विभाजन नभई सबै सदस्य संगठनको समान हिस्सेदार भएको बताउनु भएको छ। उहाँले फुटबल टोलीको उदाहरण दिँदै अध्यक्षले मात्र होइन सदस्यले पनि गोल गर्न सक्ने भन्दै हरेक सदस्य सक्रिय भएर काममा लाग्नुपर्ने बताउनुभयो। महिलाको न्यूनतम 33% सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरान विरूद्ध फेरि हमला गर्ने तयारी गरेको छ। अमेरिकाले अर्को हप्ता इरान विरूद्ध सैन्य हमला गर्ने गरी तयारी गरिरहेको न्यूयर्क टाइम्सले उल्लेख गरेको छ। पेन्टागनले आक्रमणको लागि धेरै विकल्पहरू तयार पारेको र अन्तिम निर्णय अब राष्ट्रपति डोनाल्ड ट्रम्पको हातमा रहेको अधिकारीहरूले बताएका छन्। अमेरिकी रक्षा सचिव पीट हेगसेथले आवश्यक परेमा सैन्य कार्यवाही बढ़ाउने योजना तयार रहेको बताउनुभयो। अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणको विकल्पहरूमा इरानी सैन्य र पूर्वाधार लक्ष्यहरू विरूद्ध ठूला हवाई हमलाहरू समावेश छन्। अमेरिकाले विशेष सैन्य अपरेशनका लागि मध्य पूर्वमा 50,000 भन्दा बढ़ी सेना तैनात गरेको छ। यसको अतिरिक्त दुई विमान वाहक एक दर्जन भन्दा बढ़ी नौसेना विनाशक र ठूलो संख्यामा लड़ाकु विमानहरू पनि यस क्षेत्रमा उपस्थित छन्। इरान र अमेरिका बीच पाकिस्तानमा वार्ता भए पनि सहमत नभएपछि पुनः दोस्रो चरण संवादका लागि कोशिश भइरहेको छ।
3: अब खेल समाचार। आईसीसी विश्वकप लीग दुई क्रिकेट अन्तर्गत नेपालले अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याइरहेको छ। ट्यू मैदानमा जारी खेलमा घरेलु टोली नेपालले बलिङ र ब्याटिङ दुवैमा अमेरिका विरूद्ध उत्कृष्ट प्रदर्शन गरेको छ। अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याइरहेको नेपालले ताजा अवस्थामा 35 ओभरको खेल चलिरहँदा एक विकेट गुमाएर 177 रन बनाएर खेलिरहेको छ। नेपालका एकमात्र ब्याटर आरिफ शेख 58 रन बनाएर नेपालका लागि ओपनर आसिफ शेख 58 रन बनाएर आउट भएका छन् भने कुशल भुर्तेलले 107 रनको शतकीय इनिङ खेलेर क्रिजमा डटिरहेका छन्। यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अमेरिकाले 43 ओभर 3 बलमा सबै विकेट गुमाउँदै 195 रन बनाएको थियो। उसका लागि सस्मित पटेलले सर्वाधिक 83 रनको योगदान गरेका थिए। सेहनान जयसूर्याले 50 रन थपेका थिए। अमेरिकालाई सस्तमै समेट्ने क्रममा नेपालका अलराउण्डर दिपेन्द्र सिंह हरिले घातक बोलिङ गर्दै महत्वपूर्ण 4 विकेट लिएका थिए। सोमपाल कामीले 2 विकेट लिए भने सन्दीप लामिछाने र गुलशन झाले समान 1-1 विकेट हात पारेका थिए। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: वडा सचिवलाई धम्की दिनेमाथि कार्यवाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन। सुशासन विधिको शासन र प्रशासनिक अनुशासन कायम गर्न निगरानी बढ़ाइयो।
3: नारायणघाट बुटवल सड़कको काम 91% सकियो। मोगलिन पोखरा सड़क खण्ड अन्तर्गत दमौलीमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति 84%।
4: देउबा समूहको भेला वीरेन्द्रनगरमा शुरू, कांग्रेस सभापति थापाको अभिव्यक्तिप्रति नेता खड्काको आपत्ति।
3: इरान विरूद्ध फेरि सैन्य हमला गर्ने अमेरिकाको तयारी, विशेष सैन्य अपरेशनका लागि मध्य पूर्वमा 50,000 भन्दा बढ़ी सेना तैनात।
4: र विश्वकप लीग टू क्रिकेटमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ, नमस्कार।
5: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: सिटी भिटी प्रवेश आवेदन फार्म खुले संबंधी सूचना
2: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
1: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
2: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
1: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौड़ा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736

तपाईँ हामीसँगै बसेर गाउँका कुरा हामी होइन।

0: यस कार्यक्रम गामका कुरा लिएर अलिअलि रुवा लाइट छ अनि घुनघुन आवाज आओला करे। अब क्यारी पनि यस्तै छु, अब काली दिदी तपाईँलाई मुनै परिचय गरे होइन र अनि सबैजनालाई फेरि पनि नमस्कार अनि हार्दिक स्वागत गर्छु। सबैजना साथीहरू सन्चै आरामै कुशल मंगल हुनुहुन्छ होला अनि विश्वास गरिछु। आज संसार 12 हो, रेडियो दिदी बहिनी 95.2 मेगा साप प्रत्यक्ष इन्टरनेट अनलाइन www.radiodidibahini.org लगन गर्नुभयो भन्ने संसार सुकैबाट पनि तपाईँले फ्याट सुन्न पाउनुहुन्छ अनि त्यसपछि फ्याट लाएर म आउँछु। आज पनि आइछु। अघिल्लो हप्ता र अघिल्लो हप्ताको चाहिँ हाम्रो हेमन्त कुन हुनुहुन्थ्यो भइतो क्या विजेताको नाम कता गयो, एउटा चाहिँ हाम्रो किशोर रञ्जन दाई हुनुभएको अनि त्यसपछिबाट अर्को एकजना पनि अघिल्लो हप्ताको हुनुहुन्छ, उहाँहरूलाई चाहिँ अलि टाटा पढ्नुभयो उहाँहरू होइन त्यहाँ पठाउनलाई चाहिँ अहिलेबाट फोन आइछ भाइ। अब एकैछिन फोन गर्न पाए भाइ हुने, अहिले फोन नगरे भाइ हुने साथीले होइन र एकैछिन मेरो कार्यक्रममा सुनेर गर्न पर्यो नि त साथीहरू कि कसो र लौ त नि। अनि दुईजना साथीहरू हुनुभयो करे, दुईजना साथीलाई नै हार्दिक बधाई छ, हेमनाथ चापा गाईलाई र किशोर अञ्जन दाईलाई। अनि त्यसपछि तपाईँको पनि पाली आउँछ, लाएर च्याट्टा लाएर फोन हान्नु होला, लाइक कमेन्ट सेयर गर्नुहोला। मैले त यहाँ के भन्छ अरे कमेन्ट भ्याइ थिइनँ करे, फोन आइहाल्यो करे अनि गफ गाफ त गर्यो। अनि जसले सबैभन्दा सेयर लाइक कमेन्ट गर्ने साथीहरूले भ्याट भ्याट आएर चाउचो बोक्नु इच्छा जानु इच्छा। अनि तपाईँको पालो आएन त नि भाइ, त्यही भएर आफ्नो पाला त फ्याट लाएर रिजर्भ गरिहाल्नु पर्यो है त, त्यसो गरे कसो होला। अनि त्यसपछिबाट नि हामी छ्याक्क लाएर अबको 4 बजेसम्म चाहिँ बस्छौँ, सुनेर साथ दिनुहोला। कार्यक्रममा कस्तो लाम्छ जस्तो लाम्छ त्यस्तै प्रतिक्रिया पनि दिन सक्नुहुन्छ होइन र अनि साथीहरूका कमेन्ट पनि म बिस्तारै बिस्तारै पढ्छु। धेरैजना साथीले कमेन्ट गरिसक्नु भएको छ, कतिले फेसबुकमा मेसेज गर्नुहुन्छ, कतिपय साथीलाई साथी बनाउन नपाएर के समस्या त्यस्तो भइन्छ त नि अन्त। अनि लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला अनि फोन हान्नलाई चाहिँ 9857131979 अनि 9857131979 व्हाट्सएपमा फोन हान्न सक्नुहुन्छ। मिसिनजना टुनु टुनु चाहिँ नगर्नु होला हुन्छ। अनि त्यसो गरे कसो होला रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज प्रत्यक्ष इन्टरनेट अनलाइन www.radiodidibahini.org लगन गर्नुभयो भने संसार सुन्न सकिन्छ, हाम्रो पात्र नेपाली पात्र सुन्न सकिन्छ। हाम्रातिर त टनन घाम लाग्थे अनि अघि भर्खर छिनी छिनी बेला क्या, म यता आउने बेलामा चाहिँ हालिहाली हावा फुरफुरे लाग्थ्यो। अनि हजुरको घर घामतिर कस्तो छ त्यो नि भन्नुहोला। भावना मगरले गुट आफ्नो नमस्कार मनि सुन्दैछु भन्नु है भारतबाट सुन्नुभयो चाहिँ इन्डियाबाट होइन मिस यु अल अ फेरेन भन्नुभएछ। लौ त नि हामीले धेरै सन्चिचम करे अनि फेरेन न हामी पनि त पढ्छौँ होला करे फेरेनमा होइन र ल धन्यवाद छ। तपाईँले लाइक कमेन्ट सेयर गर्नुहोला। अहिले आइतो करे फोन है, फोन आयो भने मैले काटे फेरि नम्बर भन्छु है त 9857131979 कार्टुन चाउचो लाने भए फोन हान्नु पर्छ करे साथे अनि रेगुलर आउन पर्यो नियमित श्रोता अनि लाइक गर्न पर्यो सेयर गर्न पर्यो कमेन्ट गर्न पर्यो त्यसपछि त च्याट लाएर चाउचो जितिहालिन्छ। केही गाह्रो अप्ठ्यारो पिर मान्ने कुरै छैनन् का होइन र अनि चित्र थापा मगरले धेरै माया भन्नुभएको छ। ल माया धेरै माया अनि मिस यु रेडियो दिदी बहिनी होल युनिट भन्नुभएको छ। ल धेरै धेरै धन्यवाद छ। अनि त्यसपछि हाम्रा उमेश रेग्मी दाईले आदरणीय काली दिदी नमस्कार भन्नुभएको छ। लौ नमस्कार, म पनि गामका कुरा कार्यक्रम सुन्न आए है विराटनगरदेखि भन्नुभएको छ। अनि आउन परेन त नि बढी लय अन्त दाई नआएर अनि बहिनीलाई भयो त। अनि मेरो साम कत्रो आएछ, कुनै चर्के बुले जस्तो गरिछु करे जोइन गर्न खोज्नु भएछ भिडियोलाई। भिडियोलाई जोइन गर्न चाहिँ अहिले मिल्दैन होला साथीहरू, के गर्ने होला त है। अहिले पछि जोइन गरौँला है त, अहिले त मिल्दैन करे। अनि विशेष गरी त दुर्गा बुइनी हजुरलाई धेरै धेरै मिस गरेको छु भन्नु इच्छा, मैले धेरै मिस गरेको छु। हाम्रो चित्र थापा मगर दाई यहाँ कुस्मामा हुँदाखेरि एकदमै रमाइलो सजिलो दाई मान्छे, अनि त्यसपछि अहिले चाहिँ टाढा हुनुहुन्छ, तर टाढा भयो नि बेला बेलामा मिसेज गर्नुहुन्छ, खुसी लाग्छ नि भाइ। तपाईँ नि लाइक कमेन्ट सेयर गर्नुहोला, फ्याक्ट लाएर 98573161 व्हाट्सएपमा फोन हान्न सक्नुहुन्छ, नभए मुभीलाई फोन हान्न सक्नुहुन्छ। कतिपय साथीले त हार्नुभयो, अहि हानेका साथीहरूको फोन मैले उठाउन पाइनँ, किनभने मैले बल्ल कार्यक्रम सुरुवात गर्दै थिएँ अनि पहिल्यै फ्याक्ट लाएर फोन आयो, त्यही भएर क्या होइन अलिअलि रुवा लाइक चाहिँ मुलाई त्यो चाहिँ यस्तो लाएर विचार गर्नु पर्यो। अनि मनको साथी जीवन कार्कीले पनि हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ भन्नुभएको छ, राम्रो छ हजुर, लामो समय पछि भन्नुभएको छ यहाँ साथीको फोना, उहाँलाई लिन पर्यो अनि त्यसपछि कमेन्ट पढ्छ। नमस्कार,
1: नमस्कार,
0: नमस्ते बा, को बोल्नु भयो, कहाँबाट? भरै कार्यक्रममा हान्नु भएको होइन र?
1: कार्यक्रममा रेडियो त सुनिएको छैन, तर पहिला कहिले कहिले गरिन्थ्यो र अनि त्यसैमा यसो फोन गरेको लाग्यो ल।
0: अनि खाजा खानुभयो क्यानु भयो? खाजा नखाएर आउनु,
1: खाजा चिया खाइयो, खाजा खाउँला नि त, आउँला नि त, त्यसो भए त्यहाँ रेडियो दिदी बहिनी खाना खाएर खाजा खान आउनु पर्ला।
0: लौ त नि, अनि त्यसा पछिबाट
1: सबैले चिया खानुभयो?
0: म चाहिँ खाइ छैन भाइ, लु अब कार्यक्रम पछि खानु। हजुरको आवाज थोरै किरकुर कुरकुर कारकुर कुरकुर आइछ, गीत गाउनुहुन्छ कि के सुनाउनुहुन्छ आज हामीलाई? होइन आइछ क्या, कारकुर कारकुर भयो नि आइछ, ल गाउनु
1: गीत गाउने हो,
0: गीत त गाउनु
1: खासै हाम्रो स्वर त छैन क्या, त्यही पनि फोन उठिहाले खन्ना गीत गाइदिए भयो नि त।
0: लौ त नि, लौ ठोक्नुहोस् है त।
1: कता मेरो पातिले बारे

0: بقى كوستو ميتو جيتا جامو واكو تانير لو ساري ميتو सारे मिठो गीत गाउनु हो फेरि फेरि सम्झिनु होला आवाज चाहिँ जिस्ता पाउ छुट्छ अहिले
1: नमस्कार
0: ए बा पाङबाट सिताउनु नि त कस्तो किरेर र कुरुर र करेर र कुरुर आवाज आएर कति मिठो गीत गाउनु भयो करे ल धन्यवाद भन्छु हम त बेला बेलामा ट्युनिसन प्रबलामा लु त नानी धेरैजना साथीलाई धन्यवाद छ धेरैजना साथीले कमेन्ट ड्यामा गर्नुभएको छ लाइक दिएर गर्नु होला अनि चाउ चाउ जित्ने पालो आउँछ हजुरको हो नि त आएर मलाई त फोन गर्न लालच लाग्छ म त फोन गर्दिनँ बोल्न आउँदैन त्यही भएर जित्न पाउँदिन होला चाउ चाउ भनेर नगुम्सिनु होला क्या जितिन्छ त्यसरी जित्न पाइन्छ त्यसरी जित्न पाइन्छ रेगुलर आउनुभयो सेयर गर्नुभयो कमेन्ट गर्नुभयो अनि भने त्यो साथीहरूले चाहिँ चाउचाउ कति पैसा थियो त्यसरी लानुभयो भाइ टेन्सन मान्नु पर्दैन रारा चाउचाउद्वारा प्रायोजित कार्यक्रममा छौँ हामी अनि त्यसपछिबाट हामीलाई सुनेर साथ दिनुभएछ लाइक कमेन्ट सेयर गर्नुहोला अबको ठ्याक्क लाएर चार बजीसम्म चाहिँ बस्छु कतिपय साथीका कमेन्ट पढ्दै थिए पढ्दा पढ्दै गए हजुर पोखरेली नमस्कार सन्चै हुनुहुन्छ हजुर लामो समयपछि कमेन्ट गरे रेडियो परिवार सम्पूर्ण साथीमा सम्झना छ स्वास्थ्यको ख्याल गर्नुहोला थ्याङ्क यू अनि सबैको भलो चाहने मान्छे शुभ दिन हजुर फेरि भेटौँला भन्नु इच्छा लु धन्यवाद छ है धेरै धेरै मुया छ करे सम्झिनु भयो मनको साथी जीवन कार्कीले अनि त्यसपछि अर्को साथी आउनु भएछ भन्दा भन्दै काट्यो क्या फोन मिसकला मिसकल हान्नु 31179 फोन हान्न पर्यो है 5761179 5761179 होइन ए 5761179 मैले यहाँ लेख पनि दिइचुका वाट्सएप नम्बर 5761179 कतिले म्यासेज गर्नुहुन्छ मेसेजको रिप्लाई त गर्न पाउँदिन नि त मैले क्यारम र साथीहरू त्यस्तो के कुरो अहिले भने साथी हुनुभयो उहाँलाई पहिला स्वागत गर्छु हजुर नमस्कार ओ हेलो नमस्कार हजुर
1: हेलो नमस्ते गुड आफ्टरनुन दिदी
0: ए बा नमस्कार हजुर के छ हाल खबर सन्चै हुनुहुन्छ करे मेरो नि ठिकै छ त नि भाइ अनि खाजा खान के आउनुभयो
1: मेरो खाजा भइसक्यो नि अनि मेरो हजुरको
0: मेरो त भयो छैन अनि नाम पनि बताउनु पर्यो नि भाइ कहाँबाट को बोल्नु भएको अनि पुरस्कार जित्नु भयो भने फेरि ध्यान हुन्छ नि त
1: भारतदेखि भावना मगर
0: भावना मगर भारतबाट
1: हजुर
0: ए बा अनि नेपालको घर चाहिँ कता हजुरको
1: नेपाल घर सुदूरपश्चिम प्रदेश दरिद्र जिल्ला हो
0: ए हजुर कामको सिलसिलामा उता हुनुहुन्छ ल ठिक छ सम्झिनु भयो धेरै धेरै खुसी ला पहिलो चोटि बोल्न पाए क्या होइन हजुरसित त म त
1: हजुर पहिलोपटक नै भन्नुपर्छ
0: ल ठिक छ त अनि सम्झिनु भयो धेरै धेरै मुया छ करे अनि त्यसपछि के सुनाउनुहुन्छ आज हामीलाई
1: के आउँदैन हल्का परेसै गर्छु नि है
0: हुन्छ ल सुरुवात गर्नुहोस्

0: ए बा कस्तो मिठो गाउनु भयो त तर आएर बिचबिचा काट्यो न त हुन मिठो गीत गाउनु भयो तर छोटो मिठो गीत गाउनु भयो धेरै धेरै धन्यवाद छ अनि अपुर दिनमा पनि सम्झिनु होला क्या हामीलाई है त धेरै धेरै मुया छ आफ्नो ख्याल गर्नु होला अनि सम्झिँदै गर्नु होला अहिलेलाई छुट्न पर्छ छुट्छ है त मेरो साथी बाई बाई ए बा साथी हुनुहुन्थ्यो त अनि कस्तो मिठो गीत गाउनु भयो त करे धेरैजना साथीले फोन हान्नुभएर छ पाँच छ चोटि छ ल साथीहरूले बिस्तारै बिस्तारै गरौँका बिस्तारै बिस्तारै होइन र सबैको पालो पनि पाल्नु पर्यो करे कस्तो मिठो गीत गाउनु भएको साथीले अब स्वागत गर्छु हजुर नमस्कार ए बा नमस्ते भाइ को बोल्नु भयो नि शान्ति पौडेल शान्ति बराल पोखराबाट अनि सन्चै हुनुहुन्छ के भएछ मौसम पोखराको कस्तो छ त मौसम कस्तो छ पोखरातिरको बताउनुहोस् मौसम कस्तो छ हजुरको पोखरातिरको बताउनुहोस् भनेको ए बस आवाज आएन मेरो कार्यक्रममा गरेको होइन र फोन अनि मेरो भन्न पर्दैन क्या दिदी भने हुन्छ भाइ मेरो भने त मेरो मन त कहाँ हो कहाँ बोरे यस्तो लाम्छ नि भरै अनि के छ मौसम हाम्रो पोखराको भनेको नि मेरो ठिकै छ तपाईँको मुयाले बाँचिराखेको छु अनि के सुनाउनुहुन्छ त आज ल ठोक्नुहोस् है त
1: ल
0: जे नि पाइन्छ भाइ हाम्रा त इङ्ग्लिस गाउनु पाइएन हिन्दी गाउन पाइएन अरू सबै पाइन्छ गाउनुहोस् न भाइ दिदी बहिनीसँग मनका कुरा केही फरक पर्दैन
1: हुन्छ

0: म त बेसी नै नाचेँ नि बसी बसी हजुरले गीत गाउनु भयो म नाचे ल धेरै धेरै धन्यवाद धेरै धेरै माया छ चाउचाउ जित्नु भयो भने म्यासेज आउँछ है अनि सम्झिँदै गर्नु होला यसलाई छुट्छु है ल ल आउँदै गर्नु होला अनि रारा चाउचाउको पोको जित्नु भयो भने म्यासेज आउँछ भोलि पर्सि नै आउनु है ल बाई बाई ए बा कस्तो मिठो गीत गाउनु भएको म त नाचे मजाले अनि ल धेरै धेरै मुया छ करे हाम्रो साथी कतिपय साथीका कमेन परि छैन हाम्रो काली दिदी त कमेनै नपर्ने बाई मेरो भन्नुहुन्छ फेरि त्यस्तो होइन म पढ्दै पढ्दै पढ्दै पढ्दै पढ्दै पढ्दै छान्छु अनि मेरो यो नाक अलि गुनुगुनुङ गरिसका होइन र अनि बुद्ध बजाचार दाईले काली दिदी दर्शन भन्नुभएको छ नमस्कार फनमती आमाले नमस्कार काली दिदी भन्नुभएको छ हजुर नमस्कार भाइ अनि सन्चे होला करे आराम होला सबैजनालाई धेरै धेरै मुया छ भर्खर सुन्नुभएको छ भने रारा चाउचौद्वारा प्रायोजित कार्यक्रममा छ आरे आरे रारा मिठो भन्छन् सारा होइन हो त्यसमा अनि प्रेम अधिकारीले नमस्ते काली दिदी सन्चै हुनुहुन्छ भन्नुभएको छ म त सन्चै छु नि बरेथ है तपाईँको पो हाल खबर के छ भन्नुहोस् धेरै धेरै धन्यवाद धेरै धेरै मुया छ अनि रोमन मुक्तानज्यूले पनि नमस्ते हजुर भन्नुभएको छ नमस्कार भोजपुर घर भई हामीलाई चाहिँ सम्झिनु भएको छ सात समुद्र पारीबाट लु धेरै धेरै मुया छ भोजपुरमा हुनुभएको मेरो घर परिवारलाई सम्झना भन्नुभएको छ साथीहरूले सुन्नुभएको छ भने चाहिँ हाम्रो रोमन तामाङज्यूले चाहिँ सम्झिनु भएको छ है त काली दिदी रारा चाउचाउ खानु भयो भन्नुभएको छ खाएको खाइ गर्छु मैले त अन्त अनि त्यसपछि साँधेर खान्छु कहिले थुप्पो खान्छु कहिले पकाएर खान्छु खाइरहेको छु आज चाहिँ खाइ छैन है नराटी भन्न पर्दा आज चाहिँ खाइ छैन दिनदिनै खाएर मैले मात्रै खाएर फेरि तपाईँलाई के दिने हो र होइन र तपाईँको पाली नै आउँछ एउटा कार्टुन जित्न पाइन्छ कृष्ण शर्माज्यूलाई पनि नमस्कार बेसमा ह ह ह गरेर हाँस्नु भयो अनि त त्यो स्टिकर हुन्छ है त्यो स्टिकर पठाउनु भएछ क्या हाँसेको भनेपछि हाँसेरै पठाउनु भयो होला भन्नु पर्यो नि त हामी यसरी खिस्सा हाँसेपछि त्यही हामीले जे गर्यो त्यही रियाक्ट गरिन्छ नि त युलिस अनि सिक्न लागेको अलि अलि त गाँथे म तत्सबै भयो भनेर अन्जु रेग्मीले नमस्कार म नि आएकी छु है भन्नुभएछ आम्न पर्यो नि त नि चाउचाउ लैसकेका मुन्से अनि मलाई पनि एक कार्टुन चाउचाउ दिनु न काली दिदी भन्नुभएछ हाम्रो लक्ष्मणज्यूले पालो आउँछ है आउँछ बिस्तारै घुमी घुमी पालो आउँछ शान्ति बरालज्यूले नमस्ते म्याडम हेर्दैछु है भन्नुभएछ पोखराबाट ऐ गीत गाउनु भएको म्याडम ल धन्यवाद छ हाम्रो प्यारो दिदीलाई शान्ति दिदीलाई कस्तो मिठो गीत गाउनु भएको भाइ अनि गुड आफ्टरनुन नमस्कार कोहलपुर बाँके बाटो युक्त प्रसाद श्रेष्ठ धेरै दिनपछि आज आएको छु वैशाख महिनाभरि बिजी भए सहभागी हुन सकिन भन्नुभएछ यस मुइनै आउनु भन है दाई बर्बाद पार्नु अनि बाई अनि साथी आउनु भएछ उहाँलाई स्वागत गर्छु करे पहिला अनि फेरि आउँछु क्या नमस्कार हजुर ए बा नमस्ते गरे है
1: यो मेरो पनि आशीर्वाद छ मेरो अब काली दिदी आउनुहुन्छ अरे भनेर यसो फोन लागेको त यहाँ खोजो खोज्दो भेट हुन पाइयो के हाल खबर के छ काली दिदी नातिनी भनौँ कि काली दिदी भनौँ के भनौँ खोइ
0: ए बा हाम्रो फोन म त्यो आमालाई यो टिन पनि आउँदो रहेछ करे अन्त
1: अङ्क त्यो खाएर चाउचाउ कति कतिले पारे कतिले खाए यसो सोध्छु पर्वत हाल खबर के छ भनेर सोध्छु भनेर यसो फोन लागेको थियो नि बा
0: लौ त नि ए बा कतिले लय ल अब घुमी फेरि हाम्रै आमाको पालु नि आम्दैछ चिन्ता मान्न पर्दैन अन्त अनि चाउचाउ जित्नु हो भने
1: खुसी भयो मैले नि खाना पाउने भयो हो नि त
0: पाइन्छ पाइन्छ मजाले पाइन्छ घुमी फेरि जताततै आउँछ चिन्सा नै मान्नु परेन अनि खाजा खानु भयो क्यानु भयो कस्तो छ स्वास्थ्य मौसम कस्तो छ बताउनुहोस्
1: मौसम घाम लागेको छ नानी खाजा खाइयो अब आफूले त खा छैन भनेको सुनेको थिएँ अघि नै त्यो पाङ्की नानीले सोद्धाखेरि हो नि त
0: ए
1: अब आफूले त आफूले त कार्य गरम सोधेर खाने होला गरे अब मैले त खाजा खाएर बसिया छु अब के
0: काम
1: भन्न हुन्छ गरे टाढा भइयो
0: त त नि गाह्रो छ क्या नि बरीलाई यस्तै छ अब आमाको गीतै मिठो छ स्वरै मिठो छ गीतै सुनम क्या अलि सुन्न पाइएला फेरि धेरै बेर छ होइन
1: यो त्यो गीत सुनन या सुनम ल अब यो दिदी बहिनी फेरि यो सुनेर बहिनी जता सुकै त नाति नातिनालाई मेरो आशीर्वाद छ भन्न चाहन्छु हुन्न त
0: हुन्छ लौ ठोकिहाल्नुहोस् है त

0: ये बा कस्तो मिठो गीत गाउनु भयो के को मुया उस्तै उस्तै छ नि कहाँ घर छ र अनि धेरै धेरै धन्यवाद छ अब धेरै धेरै मुया छ चाउचाउ जित्नु भयो भने तपाईँलाई म्यासेज फोन आउँछ अनि सम्झदै गर्नु होला अहिले छुट्छु है त ट्विन छैन नमस्कार
1: नमस्कार
0: ए बा हाम्रो फना माथि आमा हुनुहुन्छ कस्तो मिठो गीत गाएर जानुभयो आज सबैजना मुइला मुइलाले मात्रै फोन हान्नुभयो हाम्रा दिदी बहिनीहरूले हो नि त ल ठिक छ दिदी बहिनीको पाला हान्न पर्यो नि त एक त प्रसाद श्रेष्ठ दाइले गुड आफ्टरनुन नमस्कार कोहलपुर बाँकेबाट म युक्त प्रसाद श्रेष्ठ हुँ धेरै दिन पछि आएको छु भन्नु वैशाख महिनाभरि आइन भन्नुहुन्छ यो त पढेको होइन त मैले नमस्कार काली देवी भन्नुहोस् देवी भनिदिनु भयो त काली दिदी भन्नु होला रारा चाउ चाउ खानु भन्नुभयो र चाउ यो पनि मैले पढेँ म फलु आसी अहिले अनि आबाट हेर्छु हेरिचु भन्नुभयो र चाहिँ कता गोका भाइ तिवारी ज्यूलाई नमस्कार अनि त्यसपछि केदारनाथ शर्माले ल ल धेरै मुया भन् ल धेरै मुया मुया मुया अनि मिठो माया धेरै सम्झना जय पर्वतन नै चाम्री फनामती आमालाई धन्यवाद छ लौ नमस्कार म अभागी रमिलाल खोटाङबाट अन्त अभागी भन्नुहुन्न आफैले अभागी भनेछन् कसले भन्ने त भाग्यमानी हो नि त त्यही भएर आफैले राम्रो राम्रो राम्रो भन्न पर्छ क्या त्यस्तो कुरो सुनसरीबाट हेर्नुभयो र त लु धन्यवाद छ हजुर पोखरेली नमस्कार हजुरको मिठो कुराकानी राखेर सबैलाई हँसाउनु गर्नु हुँदो रहेछ खुसी लाग्यो यसरी नै कार्यक्रम चलाउनु होला सबैको भलो चाहने मान्छे पोखराबाट मनको साथी रेडियो परिवार आजको स्वागत रहो साथीहरूका सम्झना हुनेछ धन्यवाद छ म विजेता भएर चाउचाउ पाइसके धेरै धेरै धन्यवाद भन्नु चाहे एक त प्रसाद दाल त खाइहाल्नु भएको अनिवार्य चाउचाउ ल धन्यवाद छ सबैजना साथीलाई धेरै गर्नुहुन्छ कम्ता मुया गर्नुहुन्छ र अनि हाम्रो साथीहरू आइराख्नु भएको छ अहिले फेरि एकजना साथी आउनु भएको छ स्वातरमै नमस्कार हजुर ए पो नमस्कार
2: नमस्ते है नमस्ते सम्झिनीज्यू के छ हल्ली चल्ली अनि धेरै पछाडि आउनुभयो त कार्यक्रममा
0: ए बा जे नि भन्ने भाइ म त आएका छु आफू सम्झिनी अर्कै सम्झिनी खोजेर मक्ख पर्नु भयो चाहिँ भनेर टिन्सन लाइ त मुलाई
2: होइन होइन होइन हुँदै होइन है हुँदै होइन म त भेटिएको हुन्छु सम्झिनी आउनु जति आउनुहुन्न भनेर तपाईँ आज चाहिँ कहाँ त्यो झुल झुल्किनु भएछ म त अर्को सम्झि पाएर पो तपाईँ उतै हराउनु भयो कि भन्दै थिएँ
0: ए बानी त्यस्तो भन्ने गाँठे मेरो जागिर चट सट सट पारिदिनु होला त गफ गर्नुभयो गाँठे बर्बाद होला जस्तो छ
2: सम्झिनी काली सम्झिनीले पक्का कुन काले सम्झिनी भेटाउनु भएछ र कार्यक्रममा ल्याउन छोड्नु भयो भनेर सोध्दै थिएँ म त
0: होइन नि भरै आइछु गा म त आएको आइछु अनि तपाईँ चाहिँ हराउनु भयो
2: पछि भए पनि मुया लिएर आउनु भएको छ तिमीले मलाई पनि अरू मुया लिएर आउँछ फेरि सम्झिनीको त
0: लौ न त्यो भस्ति भइहाल्यो नि मुलाई अनि के छ हाल खबर घर हुनुहुन्न कामा हुनुहुन्छ होला कि रुमा हुनुहुन्छ कि कामा हुनुहुन्छ
2: के गर्नु सम्झिनी ज्यू अब बुढेसका लागि अब यो कामले छोड्ने रहेन रहेछ बुढेसका लागि पनि काम यसो गर्दै सम्झिनीलाई धेरै पछाडि हेर्न पाएको म त हेरेको हेरै भइरहेको छु नि
0: ए बा भनेपछि धेरै बात नमारौँ त नि अनि के सुनाउनुहुन्छ आज हामीलाई
2: आज सम्झिनीलाई गीत गाएर फकाउँ कि भनेको
0: लौ तरी लौ म नाच्न पर्ला होइन नाच्ने गीत हो कि रुने गीत हो फेरि
2: नाच्ने नै गीत गाउँछु सम्झिनी नाच्नुपर्छ है म हेरिरहन्छु फेरि
0: होइन म त बसी बसे उठेर त मेरो बिउरिन्छ नाच बिउरिन्छ क्या मेरो उठेर बसी बसी टुचुक टुचुक नाच्छु लौ लौ ठोकिहाल्नुहोस् ल

0: ये बात सारे मीठो गीत यदि ना देखी
1: स्वर
0: ठिकैको सम्झी बुढो हुनुहुँदो अहिले अनि धेरै धेरै धन्यवाद छ आफ्नो ख्याल गर्नु होला कुइमा छैन आज मलाई नि ड्याम्का ड्याममा फोन आएर
1: तपाईँले पनि आफ्नो ख्याल गर्नु होला स्वामीको माया नमार्नु होला यसो कार्यक्रम लिएर नियमित आउनु होला भ्याएसम्म चाहिँ
0: ल त नि ल छुर्छु है त अहिले ढोक गरे सम्झिज्यूलाई ल
1: ए सम्झना भनिदिनु होला मेरो
0: ल त नि ल नमस्कार ए बा सम्झिज्यू हुनु नि त अब चाहिँ हाम्रा साथीले फोन नहर्नु होला है भन्न पर्यो हे बा क्या नियो र अन्त टुईमा बनाका बर्बाद भयो गाँटे अब टुईमा छैन अनि रारा आरे आरे रारा मिठो भन्छन् सारा नि बजाई कि छैन मैले त बर्बाद भन त नि ल हेर साथीको कमेन्ट अनि पढ्ने बाँकी छन करे गोपी थापा मगरले नमस्कार सम्झिच्छु है भन्नु इच्छा धन्यवाद छ धेरै धेरै मुया छ होइन त सबै कमेन्ट पढ्न नपाए नाम नाममा पढ्छ है भीमसन सरू मगरलाई पनि नमस्कार भन्छु सन्चै छु सरिता केसीले लौ नमस्कार भनेर लौ नमस्कार हजुर आज औषधी तिथि परेकाले रारा चाउचो खान मिलेन चिया मात्रै पिए कार्यक्रम सुन्दैछु भन्नुभयो त नि दाई ओमकार केसी दाई ओमकार केसी भाइलाई धन्यवाद छ नमस्कार सुन्दैछु बालुङ छिस्टीमा घर भई अहिले इन्डियाबाट भन्नुभएछ हाम्रो किशोर अन्जान दाईले नि कति राम्रा राम्रा कुरा लेख्नुभयो होला के दाईका त अब क्या नि सबै पढ्न पाएन काल दिदी रारा चाउचो खानुभयो भन्नुभएछ खाइ छैन नि बढीलाई अनि धेरै मिठो आवाज गीत सुनाउनु भयो भन्नुभएछ आज त धेरैजना साथीले गीत फ्याट गाउनु भयो अनि किशोर अन्जान ज्यूले चाहिँ साथीज्यूलाई सम्झना भन्नुभएछ कमलज्यूलाई नमस्कार भन्छु करे बोरी लै ल धेरै धेरै धन्यवाद धेरै पछि देखे है सम्धिनी कतारण बढ्नु छ हाम्रा सम्धिज्यू नि यति गफा लाग्नुहुन्छ र मेरी बासै अनि सम्धी सनि गीत सुनेर गइहाल्नु भयो विक्रम सुनाएर गइहाल्नु भयो विक्रमज्यूले एक पोका चाउचाउ मलाई भन्नुभएछ पाम्नुहुन्छ पाम्नुहुन्छ सबैको पालो घुमेर फिरेर आउँछ तर रिगोलाएर आउन परो सम्झिन चाहिँ परो सेयर गर्न परो लाइक गर्न परो नियम हुन्छ नि हो त्यो नियममा भित्र पढ्नु भयो भने त फ्याट लाएर चाउचाउ त तपाईँको हाता एउटा पोको प्याट्टा आइहाल्यो कुरै छैनन् होइन त जानुका श्रेष्ठले सिन्धुलीबाट है खाजा खानु भो कि नआए भन्नुभएछ खाइ छैन नि बढी ल है ल सबैलाई सम्झना मुया छ त नि धन्यवाद छ ल है त ल धेरैजना साथीले कमेन्ट गर्नुभयो र चाहिँ आज यतै हामी कालदिल त पढ्नु भएन भने जानुभयो होला करे कति त गाली गर्नुभयो होला घाँटे मसमसा पनि होला मेरो फेरि भीमराजज्यूलाई पनि नमस्कार मलाई चाउचाउ पठाइदिनुहोस् है जाजरकोट भन्नुभएछ जहाँ पनि आउँछ त्यही डेलिभरी चार्ज चाहिँ तपाईँ आफैले तिर्नपर्छ करे नत्र जहाँसुकै पनि फ्याट पठाइहाल्छौँ कहाँ हामी त रारा चाउचाउ मिठो भन्छन् खाजा फेरि नयाँ स्वादमा यो चाउचाउ 250 सालतिर खुब खाइन्थ्यो आज भोलि फेरि तल्का मचाउँदैछ भन्नुभएछ हो आज जान पर्ने बेला भइहाल्यो धेरैजना साथीले कमेन्ट गर्नुभयो धेरैजना साथीको कमेन्ट त फुत्रुक फुत्रुक कता ग मेसो मेलो भन त नि बढीलाई अब गाली गर्नु नि होला के क्यान्डी पनि गाली गर्यो नि मुया नि गर्नुहुन्छ गाली नि गर्नुहुन्छ भन्न पुरो अनि कतिपय साथीले चाहिँ साथी नभएर थाहै हुन्न के हो त नि काल दिदी हामीलाई साथी बनाउनुहोस् भन्नुभयो चाहिँ यहाँ 5000 पुएपछि मलाई अप्ठ्यारो पर्छ क्या क्यान हुन्छ त नि गाह्रो पिरो पर्ने त नि अनि विशेष विशेष गरेर रारा चाउचाउलाई धेरै धेरै मुया धन्यवाद भन्छु जसले हाम्रो कार्यक्रमलाई प्रायोजन गर्यो अनि जसले गर्दाखेरि चाहिँ मैले यसरी कार्यक्रम चलाउन पाएछु अनि त्यसपछि धेरै धेरै धन्यवाद छ कुन कुन कुन गीत गाउन मिल्छ भन्नुभयो चाह युलिसा नगाउनु होला युलिसा मलाई नै आउँदैन नआसी के सुन्ने र बढीलाई अनि हिन्दी चाहिँ हामीले कहिल्यै पनि बजाउनमै त्यही भएर नेपाली जे गीत गाए पनि हुन्छ स्ट्रङ भाइले मनी आए भन्नुभएछ यता त कमेन्टै देखिएको छैन धेरै भएर यस्तो भयो स्याहार्नुहुन्छ र बुहारीलाई अब जान्छु त नि अब राम्रोसँग बस्नु होला आफ्नो ख्याल गर्नु होला फोन गर्ने सबै साथीलाई धेरै धेरै मुया छ जसले चाउचो जित्नु भएको छ मलाई मेसेज आउँछ अझ दुईजना साथीको चाउचो पठाउने बाँकी छ आज संसारबार बिदा भयो भोलि आइतबार बिदा भयो त्यही भएर यहीँ बसे बसे गरिचा आशिष चाहिँ यहीँ बसेर अनि अर्को एकजना साथीको त्यही बेलामा पठाउँछु क्या हुन र लु धन्यवाद धेरै धेरै मुया छ अनि आफ्नो ख्याल गर्नु होला अनि राधा चाउचौलाई विशेष विशेष धन्यवाद जसले हाम्रो कार्यक्रमलाई प्रायोजन गर्यो राधा चाउचौलाई धन्यवाद अनि ठ्याक्क लाएर भोलि आउँछु भन्न मिलेन अर्को संसार भएर आउँछु आफ्नो ख्याल गर्नु होला अनि मलाई मुया त गर्नुहुन्छ करे बुहारीलाई अन्त अनि मुया चाहिँ गर्दै गर्नु होला लाइक गर्ने कमेन्ट गर्ने सेयर गर्ने सबैलाई धन्यवाद कतिपय साथीका कमेन्टमा छुट्टी छन् हाम्री कालदीले कमेन्टै पढ्नु भएन क्यानी भएर बुहारीलाई भनेर चाहिँ नभन्नु होला होइन क्यान त नि पढ्ने त पढ्ने लाइक त गरे अनि फोन आएपछि यता फोन पनि लिन पर्यो साथीहरूको अनि कमेन्ट कति बेला पढ्ने त नि होइन त बुझ्नुहुन्छ क्या कुरो त मुया निवासी कुरो बुझिन्छ मुया नअनिले हो कुरो नबुझ्ने अन्त भनेर फेरि यसो भन्नुभयो भनेर चाहिँ चित्त पित्त चाहिँ नदुखाउनु होला अनि आफ्नो ख्याल गर्नु होला इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर सुन्ने सबैलाई धन्यवाद हाम्रो पात्रो नेपाली पात्रा सुन्ने सबैलाई धन्यवाद भोलि ठ्याक्क लाएर आउँछु भन्न मिलेन संसारबाट ठ्याक्क आउँछु राम्रोसँग बस्नु होला आफ्नो ख्याल गर्नु होला आजको

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले अपराह्नको ठीक चार बज्यो।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउन, विभेद अन्त्य गर्न,
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
7: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभयो,
6: नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी

0: घरवातै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत् थियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कर्णेल
4: यही जेठ दुई गते शनिबार
5: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
6: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ।
4: डाक्टर आउने मिति यही जेठ दुई गते शनिबार।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गुह्य एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
6: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
5: सम्पर्क फोन नम्बर 0677242027
6: 2427।
5: सम्पर्क मोबाइल नम्बर 9857225597
6: 9851918।
8: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
9: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
10: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
10: अध्यापन हुने विषयहरू
9: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
10: विशेषताहरू
9: विषय विज्ञद्वारा अध्यापन गराइने
10: अत्याधुनिक प्रयोगशाला
9: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444 543333।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7178।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: मधेस प्रदेशमा एचआईभी संक्रमणको बोझ बढ़दो। बाल बालिका र गर्भवती समेत जोखिममा। विभिन्न स्थानमा भएका घटनामा 3 जनाको मृत्यु।
2: रूसी राष्ट्रपति पुटिनले आगामी मे 19 र 20 चीन भ्रमण गर्ने तय। रणनीतिक साझेदारी युक्रेन युद्धबारे समकक्षी शीर्षसँग विशेष छलफल हुने। पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना रद्द। युरोपमा अमेरिकी सैन्य उपस्थितिलाई लिएर नयाँ बहस शुरू।
1: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा अमेरिका विरूद्ध नेपालको उत्कृष्ट जीत। कुशल भुर्तेलको शानदार शतक। साफ महिला च्याम्पियनशीपका लागि नेपाली टोलीको घोषणा।

0: नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: प्रतिमा रामचंद को मिक्सर बम्पर लक्ष ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनी नागरिकता मात्र फाइबुक सब सहर ईएमआई मार्फत खरीद करना सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्री कार्यालयको नाम दुरूपयोग गर्दै धम्की दिने क्राउ सम्बन्धी खबरबाट दैलेखको दुल्लो नगरपालिका 13 वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाम दुरूपयोग गर्दै फोन मार्फत धम्की दिने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर घर भई हाल काठमाडौँको शंखामूल बस्ने 22 वर्षीय प्रकाश खड्का रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको हो। खड्काले वडा सचिव भण्डारीलाई फोन गरी अश्लील भाषा प्रयोग गर्दै धम्क्याएको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री कार्यालयले यस घटनामा चासो देखाएको थियो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले एक विज्ञप्ति जारी गर्दै राष्ट्र सेवक कर्मचारीलाई धम्क्याउने भय र त्रास सृजना गर्ने खड्कामाथि कार्यवाही गर्न सुरक्षा एवं अनुसन्धान निकायलाई निर्देशन दिनुभएको छ। पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौँ का प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभएको छ।
3: नेपाली कांग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा संचालन भइरहेको जरा अभियान अन्तर्गत बागमती प्रदेश स्तरीय भेला गर्ने भएको छ। आगामी 4 र 5 गते काभ्रेको धुलीखेलमा आयोजना हुने प्रदेश तथा स्थानीय तह केन्द्रित भेलाको तयारी र निर्देशनका लागि आज बैठक बसेको छ। धुलीखेलमा आज बसेको तयारी बैठकमा भेलाको व्यवस्थापन कार्यक्रम संचालन र संगठनात्मक तयारी बारे विस्तृत छलफल भएको छ। बैठकमा पार्टीका सहमहामन्त्री उदय शमशेर राणा, सदस्यहरू मधु प्रसाद आचार्य, प्रतिमा गौतम, उज्जवल बराल र काभ्रे पलाञ्चोक जिल्ला सभापति तीर्थ लामा सहित स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। जरा अभियान अन्तर्गत हुने यस भेलालाई पार्टी सभापति गगन कुमार थापा सहित पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ। कांग्रेसले यस अभियानलाई पार्टी संगठन विस्तार र स्थानीय तहसँगको समन्वय सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। पार्टीले जरा अभियान अन्तर्गत देशका सबै प्रदेशहरूमा यस किसिमका भेलाहरू संचालन गर्दै आएको जनाएको छ।
2: यता नेपाली कंग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापाको कार्यशैली र अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाउनु भएको छ। कंग्रेस कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कंग्रेस वृहत्तर एकता र भावी कार्यदिशा विषयको विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता खड्काले वर्तमान नेतृत्वकै कारण पार्टी विभाजनको दिशामा गइरहेको ब्रिफिङ गर्नु भएको छ। सभापति थापाले केही दिन अघि गण्डकी प्रदेशको भेलामा वडा सभापतिले क्रियाशील सदस्यता अध्यावधि नगरे अर्को मान्छेलाई जिम्मेवारी तोक्ने भनी दिनुभएको अभिव्यक्तिप्रति लक्षित गर्दै नेता खड्काले पार्टीभित्र लोकतान्त्रिक चरित्र हराउँदै गएको टिप्पणी गर्नुभएको छ। अनुशासन र कार्यवाहीको नाममा कार्यकर्तालाई तर्साउने र नलकार्ने प्रवृत्ति गलत भएको भन्दै उहाँले भोट नदिएको निहोमा क्रियाशील सदस्यमाथि कार्यवाही गर्ने कुरामा आफ्नो पूर्ण असहमति रहेको स्पष्ट पार्नुभयो। नेता खड्काले सभापति थापा सिंगो कंग्रेसको नेता बन्न नसकेको र सानेपा स्थित केन्द्रीय कार्यालयमै खुम्सिएको आरोप समेत लगाउनु भएको छ।
3: नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सरेको छ। आज बस्ने तय भएको बैठक आगामी सोमबारका लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिनुभएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुहुनेछ। निर्वाचन सम्पन्न भएपछि अध्यक्ष ओली पहिलो पटक पार्टीको बैठकमा सहभागी हुन लाग्नु भएको हो। जेएनजी आन्दोलन प्रतिवेदनका आधारमा गत चैत 13 गते पक्राउ पर्नुभएका ओली चैत 26 गते रिहा भए पनि स्वास्थ्य अवस्थाका कारण पार्टीको नियमित काममा फर्कन सक्नु भएको छैन। ओली हिरासतमा रहँदा पहिलो वरियताका उपाध्यक्ष रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकिएको छ। पछिल्लो समय एमालेभित्र आन्तरिक शक्ति संघर्ष चोलिएको छ। पार्टी उपाध्यक्षद्वय विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ र महासचिव शंकर पोखरेल सहित ओली पछेदर भनिएका नेताहरू नै उहाँको विकल्प खोज्न थालेका छन्। पार्टी कमिटिमा अप्ठ्यारो स्थिति सृजना भएपछि अध्यक्ष ओलीले बैठक टारिरहेको आशंका असन्तुष्ट पक्षले गर्दै आएका थिए भने एमालेमा निर्वाचनको समीक्षा समेत हुन सकेको छैन। सोमबारका लागि सचिवालय बैठक आह्वान भएसँगै एमालेभित्र देखिएको गतिरोधले निकास पाउने भनिएको छ।
2: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गको स्थलगत अनुगमन गर्नुभएको छ। मन्त्री लम्सालले मन्त्रालयका कर्मचारी र सड़क विभागका महानिर्देशक सहित आयोजना स्थलमा पुगेर सुरुङ मार्ग निर्माणको हालसम्मको प्रगति तथा यस क्रममा देखिएका समस्याबारे जानकारी लिनुभएको हो। त्यसक्रममा मन्त्री लम्सालले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यस सुरुङ मार्गको निर्माण कार्यलाई थप तीव्रता दिन निर्देशन दिनुभएको छ। उहाँले निर्माणका क्रममा कुनै पनि प्राविधिक वा व्यावहारिक समस्या देखिए तत्काल मन्त्रालयमा जानकारी गराउन निर्माण पक्षलाई आग्रह समेत गर्नुभएको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले ठेक्का पाएको यस सुरुङ मार्गको निर्माण कार्य आगामी 2083 साल चैतभित्र सम्पन्न गरिसक्ने लक्ष्यका साथ अघि बढ़ाइएको छ।
3: भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा करिब 8 महिनाको माग धान्न सक्ने चिनी मौजदात रहेको सरकारले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बजारमा चिनीको अभाव हुन नदिन र मूल्य स्थिर राख्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको छ। मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार नेपालमा संचालनमा रहेका चिनी उद्योगहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल ट्रेडिङ कर्पोरेशनसँग गरी करिब 8 महिनाको आन्तरिक माग पूरा गर्ने चिनी सुरक्षित छ। भारतको नीतिगत परिवर्तनपछि उत्पन्न हुन सक्ने चुनौतीलाई लिएर वाणिज्य मन्त्री गौरी कुमारीले नेपाल चिनी उत्पादक संघका पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ। सो क्रममा उद्योगीहरूले बजारमा चिनीको नियमित र सुलभ आपूर्ति गर्ने प्रतिबद्धता जनाएका छन्। आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयले बजार अनुगमन तीव्र पार्न मातहतका निकायलाई निर्देशन दिएको छ। बजारमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी र अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्न प्रचलित कानून अनुसार कड़ा कार्यवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ। साथै मन्त्रालयले उपभोक्ताहरूलाई कुनै पनि अन्यलमा नपर्न र अनावश्यक रूपमा चिनी संचित नगर्न आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अवसरमा मेकोका विभिन्न होम अप्लायन्सहरुको खरीदमा क्याशब्याक तथा स्योर शर्ट गिफ्ट वाशिङ मशिनमा 6 केजी एरियल म्याटिक डिशवाशरमा वाशिङ ट्याब्लेट्स एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल टप लोडमा फ्री 2 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट हरेक खरिदमा स्योर शर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका नागरिकता भए पुग्छ सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ

0: सजिलो अनलिमिटेड रु 6 सय 99 देखि रु 1999 सम्म को प्याकहरू उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एप बाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। मधेश प्रदेशमा एसआईभी एड्स संक्रमणको जोखिम र बोझ बढ़दै गएको पाइएको छ। मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका 8 जिल्ला मध्ये पर्सामा सबैभन्दा बढ़ी 1504 जना एसआईभी संक्रमित रहेका छन्। गत आर्थिक वर्ष 81/82 तथ्याङ्क अनुसार मधेश प्रदेशभर कुल 4680 जना संक्रमितहरू एआरटी उपचारमा रहेका छन्। निर्देशनालयका फोकल पर्सन राजवीर यादवका अनुसार प्रदेशमा एसआईभी परीक्षणको दायरा पनि व्यापक बनाइएको छ। चालू आर्थिक वर्षमा मात्रै 16 जना गर्भवतीमा एचआईभी संक्रमण पुष्टि भएको छ। समयमै परीक्षण र उपचार नभए आमाबाट शिशुमा संक्रमण सर्न सक्ने जोखिम स्वास्थ्य कर्मीहरूले औल्याएका छन्। यसै गरी मधेश प्रदेशमा 18 वर्ष मुनिका 175 जना बाल बालिकामा समेत एचआईभी संक्रमण पाइएको छ, जसमध्ये 47 जना एकल अभिभावक विहीन र 20 जना पूर्ण अनाथ रहेका छन्।
3: रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका 7 भैंसाई स्थित सड़कमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मंगलपुरबाट पर्सातर्फ जाँदै गरेको UP55AAH8091 नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार कोटीमाई गाउँपालिका 5 नोहरी हवा बस्ने 35 वर्षीय श्री भागवत धोबीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी धोबीको सिटी अस्पताल भैरवमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सहित अन्य एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ। यस्तै महोत्तरीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। लोहरपट्टी नगरपालिका 4 गेवरका 11 वर्षीय सिद्धार्थ मण्डलको खोलामा डुबेर मृत्यु भएको हो। स्थानीय धनवीर मण्डलका छोरा सिद्धार्थ खोलामा डुबेर अशक्त फेला परेपछि उनलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो। बर्दियाको राजापुरमा रूखले च्यापिँदा एकजनाको घटनास्थलमा मृत्यु भएको छ। मृत्यु हुनेमा राजापुर नगरपालिका वडा नम्बर 2 सोहरियाका 45 वर्षीय जगवीर थारू रहेका छन्। स्थानीय बदलपुर कुनु सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा रूख काट्ने क्रममा अचानक रूख ढलेर लाग्दा थारूको घटनास्थलमै मृत्यु भएको हो।
2: काठमाडौँ उपत्यकाको फोहोरलाई स्रोतमै वर्गीकरण नगरी सिधै ल्याण्डफिल्ड साइटमा लैजाँदा जैविक विविधता र वातावरणमा गम्भीर असर परिरहेको पाइएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले जैविक विविधता र वातावरणमा नकारात्मक असर नपर्ने गरी ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ। उपत्यकाका 23 वटा स्थानीय तहको फोहोर विसर्जन गरिँदै आएको नुवाकोट र धादिङको सीमाना स्थित बन्सरी डाँडा ल्याण्डफिल्ड साइटको मौजूदा सील भरिसकेको प्रतिवेदनमा जनाइएको छ। दैनिक रूपमा जैविक र अजैविक फोहोर छुट्याएर बाँकी रहेको फोहोर मात्र व्यवस्थापन गर्नुपर्नेमा सबै फोहोर एकै ठाउँमा थुपार्ने गरिएको छ। यसका साथै फोहोरलाई दैनिक माटोले पुर्ने र ग्यास भेन्टिलेशनका लागि पाइप जडान गर्ने कार्य नियमित नभएको महालेखाले औल्याएको छ।
3: डोल्पाका विभिन्न यार्सा पाटनमा अनुमति बिना अवैध रूपमा प्रवेश गरी यार्सा गुम्बा संकलन गरिरहेका 15 जना पक्राउ परेका छन्। उनीहरूलाई नेपाली सेना र सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो। निकुञ्जको सुरक्षार्थ खटिएको श्री संग्राम शार्दुल गुल्म अन्तर्गतको तैजुम सुरक्षा पोस्टबाट खटिएको टोलीले 2 छुट्टा छुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको निकुञ्ज कार्यालयले जनाएको छ। पक्राउ परेका सबैलाई आवश्यक कानूनी कार्यवाहीका लागि सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालयमा राखिएको छ। निकुञ्ज प्रशासनले अनुमति बिना राष्ट्रिय निकुञ्जको नियन्त्रित कोर क्षेत्रमा प्रवेश गरी बहुमूल्य जड़ीबुटी यार्सा गुम्मा संकलन गर्ने कार्य गैर कानूनी भएको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न गस्तीमा थप कड़ाई गरिएको जनाएको छ।
2: जनकपुर धामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्न र प्रसिद्ध जानकी मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गराउन दवाब दिने उद्देश्यले आज जनकपुर धाम सम्पदा यात्रा आयोजना गरिएको छ। जानकी मन्दिर प्रांगणबाट शुरू भएको सो सम्पदा यात्रा जनकपुरधामका विभिन्न ऐतिहासिक स्थलहरूको परिक्रमा गरे महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन पुगेर समापन भएको थियो। विशेष पदयात्रामा स्थानीय युवा विद्यार्थी संस्कृति संरक्षण कर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपालको हिमाली पदमार्गमा अहिले मौन संवादका उदाहरणहरू देखिन थालेका छन्। त्यो संवाद शब्दको होइन, सांकेतिक भाषाको हो। नेपालको पर्यटन क्षेत्रमा समावेशी अभ्यासको नयाँ अध्याय शुरू भएको छ। बहिरा ट्रेकिङ गाइडहरूको सहभागिता बढ़दो छ। रसुवा जिल्ला कालिका गाउँपालिका पाँचका चोप प्रसाद पौडेल र सोलुखुम्बुका छिरी शेर्पा यस परिवर्तनको नयाँ अध्यायका प्रतिनिधि पात्र बन्नु भएको छ। हिमाली पदमार्गका उकालीहरू केवल शारीरिक सहनशीलताले मात्र पार हुँदैनन्, त्यसका लागि आत्मविश्वास, साहस र अवसर पनि उत्तिकै आवश्यक पर्छ। चोप प्रसाद र छिरी शेर्पा यही समाज साहस र आत्मविश्वासको उदाहरण बन्नु भएको छ। विगत केही वर्षदेखि पर्यटन क्षेत्रमा भरिया र होटल कुकका रूपमा संघर्षरत चोप प्रसादले हालै विश्व प्रसिद्ध मनास्तु सर्किट ट्रेक सफलतापूर्वक सम्पन्न गर्दै नेपालको समावेशी पर्यटन यात्रामा नयाँ आशा देखाउनु भएको छ।
2: वीरगंजभन्सार कार्यालयले चालू आर्थिक वर्षको 10 महिनामा झण्डै 2 खर्ब रूपियाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्षको साउन महिनादेखि वैशाख मसान्तसम्म 1,49,40,00,00,000 रूपियाँ राजस्व संकलन गरेको हो। भन्सार विभागले यस अवधिका लागि वीरगंज भन्सार कार्यालयलाई 2,33,18,00,00,000 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो, जसमा लक्ष्यको 89.35% मात्रै राजस्व संकलन भएको छ। यता मुगलिन पोखरा सड़क खण्ड अन्तर्गत तनहुको दमौली बजार स्थित मादी नदीमा निर्माण भइरहेको 4 लेनको आधुनिक पुलको भौतिक प्रगति 84% पुगेको छ। व्यास नगरपालिका 4 र 5लाई जोड़ने यस पुलको आर्थिक तर्फ भने 81.2% प्रगति भएको आयोजनाले जनाएको छ। उक्त खण्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेका अनुसार पुलको दुवैतर्फको फाउण्डेशनको काम सकिएर हाल आर्क डिजाइनको मुख्य काम भइरहेको छ।
1: अब विदेशका खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी मे 19 र 20 तारीकमा चीनको 2 दिने भ्रमण गर्ने तय भएको छ। मस्को स्थित क्रेमलिनले आज एक विज्ञप्ति जारी गर्दै भ्रमणको तालिका तय भएको जानकारी दिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो चीन भ्रमण शुक्रबार सम्पन्न भए लगत्तै पुटिनको यो भ्रमण घोषणा भएको हो। भ्रमणका क्रममा राष्ट्रपति पुटिनले आफ्ना चिनिया समकक्षी शी जिनपिङसँग भेटवार्ता गरी मस्को र बेजिङ बीचको साझेदारी तथा रणनीतिक सहयोगलाई अझ सुदृढ पार्नेबारे छलफल गर्नुहुनेछ। दुवै नेताहरूले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालहरूमा विचार आदान प्रदान गर्ने र वार्ता पश्चात एक संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। यसै गरी पुटिनले चिनिया प्रधानमन्त्री ली कियाङसँग पनि आर्थिक तथा व्यापारिक सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम छ।
2: यता अमेरिकाले पोल्याण्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेपछि युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ बहस शुरू भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिका स्थित 4,000 भन्दा बढ़ी सैनिकलाई अस्थायी रूपमा पोल्याण्ड पठाउने तयारी अन्तिम समयमा स्थगित गरेको अमेरिकी संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी स्थल सेनाका कार्यवाहक प्रमुख क्रिस्टोफर ला नेभले संसदीय सुनवाईका क्रममा युरोपियन कमाण्डलाई सैनिक संख्या घटाउन निर्देशन दिएको बताएका छन्। कतिपय सैनिक र सैन्य उपकरणहरू मार्गमा रहेको बेला यो योजना रोकिएको हो। रिपोर्ट अनुसार यो आदेश अमेरिकी रक्षा मन्त्री पीट हेक स्वेथको कार्यालयबाट आएको हो। यद्यपि पेन्टागनले यसबारे औपचारिक घोषणा गर्न बाँकी नै छ। केही समय अघि मात्रै पेन्टागनले जर्मनीबाट करिब 5,000 अमेरिकी सैनिक फिर्ता बोलाउने घोषणा गरेको थियो।
1: अब खेल खबर। ओपनर कुशल भुर्तेलको शानदार शतकीय इनिङ्सको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत आजको खेलमा अमेरिकालाई 9 विकेटले हराएको छ। किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको 196 रनको लक्ष्य घरेलु टोली नेपालले 36 ओभर 4 बलमा मात्र 1 विकेट गुमाएर पूरा गर्यो। नेपालको जीतमा कुशल भुर्तेलले 117 बलमा 13 चौका र 4 छक्काको मद्दतले 120 रनको अभिजित शतकीय इनिङ्स खेले। यस्तै आसिफ शेखले 59 रनको

0: सहायता दिए भने इशान पाण्डेले 16 रनमा नट आउट रहे। त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका 43 ओभर 3 बलमा 195 रनमै अल आउट भएको थियो।
1: र भारतमा आगामी मे 25 हुने साफ महिला च्याम्पियनशीपका लागि नेपाली राष्ट्र टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक नवीन न्यौपानेले आज गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा 23 सदस्यीय टोलीको घोषणा गरेका हुन्। यसअघि फरवार सावित्रा भण्डारीले सम्हाल्दै आएको कप्तानीको जिम्मेवारीमा यस पटक अञ्जिलाको पुनरागमन भएको छ भने टोलीमा मेड फिल्डर अनिता लम्जेल नयाँ अनुहारका रूपमा समावेश प्रवेश गरेकी छन्। भारतको गोवामा जुन 6 तारीकसम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपाल समूह एमा रहेको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: प्रधानमन्त्री कार्यालयको नाम दुरूपयोग गर्दै ओडा सचिवलाई धम्की दिने व्यक्ति पक्राउ। कांग्रेसको जरा अभियान बागमती प्रदेश स्तरीय भेला आगामी 4 र 5 गते धुलीखेलमा हुने। कांग्रेस विभाजनको डीलमा पुगेको नेता खड्काको ब्रिफिङ। एमालेको केन्द्रीय सचिवालय बैठक सोमबारसम्मलाई सर्यो।
1: सिद्ध बाबा सुरुङ मार्गको प्रगति बुझ्न पूर्वाधार विकास मन्त्री लम्साल स्थलगत अनुगमनमा। कामलाई तीव्रता दिन निर्देशन। भारतको प्रतिबन्धपछि पनि चीनको पर्याप्त मौजदात। कालोबजारी र कृत्रिम अभाव गरिए कार्यवाही।
0: मध्य प्रदेशमा एचआईभी संक्रमणको बोझ बढ़दो। बाल बालिका र गर्भवती समेत जोखिममा। विभिन्न स्थानमा भएका घटनामा 3 जनाको मृत्यु।
1: रूसी राष्ट्रपति पुटिनले आगामी मे 19 र 20 चीन भ्रमण गर्ने तय। रणनीतिक साझेदारी र युक्रेन द्वन्द्वबारे समकक्षी सुईसँग विशेष छलफल हुने। पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना रद्द। यूरोपमा अमेरिकी सैन्य उपस्थितिलाई लिएर नयाँ बहस शुरू।
0: र आईसीसी क्रिकेट लीग 2 अमेरिका विरूद्ध नेपालको उत्कृष्ट जीत। कुशल भुर्तेलको शानदार शतक। 7 महिला च्याम्पियनशीपका लागि नेपाली टोलीको घोषणा।
1: हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: हाड चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
4: यही जेठ 2 गते शनिबार
5: बागुन मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
6: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
4: यही जेठ 2 गते शनिबार।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
6: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
5: सम्पर्क फोन नम्बर 0767-24-2027।
6: 24-027।
5: सम्पर्क मोबाइल नम्बर 98-570-22-597।
6: 98-511-89-918।
8: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
9: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
8: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
9: सेवा लिने क्रममा चाहिने जानकारी
8: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
9: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
8: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
9: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: घरबाटै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू:
0: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
0: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
0: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठीघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
0: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578582779582780।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले साँझको ठीक 7 बज्यो।

0: आवाज बहन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहन 95.2 MHz।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
2: एक पटक सोच्नुस् त, कतै तपाईले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
3: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
4: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
5: सार्वजनिक हितको लागि
6: नेपाल सरकार महिला तथा बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कृष्ण नगरपालिका र रेडियो दिदी बहिनीको सहकार्यमा
7: नमस्कार नमस्कार अनि हार्दिक नमस्कार टुक्राउन चाहन्छु। सदाजी आजको हप्ता पनि मा आइसकेको छु नयाँ विषयवस्तु नयाँ गतिविधिको बारेमा तपाईँलाई जानकारी दिनका निमित्त। तपाईँलाई थाहा नै छ हामी विशेष गरेर तपाईँकै लागि हरेक हप्ता आउने गर्छौ। आज पनि आइसकेको छु। विशेष त तपाईँ यति बेला रेडियो दिदी बहिनी 95.2 MHz मार्फत www.radiodidibahini.org लगन गरेर पनि तपाईँले हामीलाई संसारभर सुन्न सक्नुहुन्छ भने हाम्रो पात्रो नेपाली पात्रो मार्फत पनि तपाईँ हामीलाई सुन्न सक्नुहुन्छ। नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कुष्म नगरपालिका कुष्म पर्वत र रेडियो दिदी बहिनी 95.2 MHz पर्वतको सहकारीमा महिला सूचना तथा सशक्तिकरण आभास कार्यक्रम मार्फत आज हामी उपस्थित भइसकेका छौ। आज चाहिँ हामी विशेषत हरेक हप्ता विभिन्न शीर्षकमा हामी छलफल अनि जानकारीमूलक तपाईँलाई चाहिँ जानकारीमूलक विषयवस्तुका साथमा प्रस्तुत हुने गर्छौं। यसै सिलसिलामा चाहिँ आज हामी विशेष गरेर महिला अधिकारको बारेमा तपाईँलाई जानकारी दिनेछौं। हामीले धेरै दिदी बहिनीहरूसँग पनि कुराकानी गरेका छौं। उहाँहरू पनि विभिन्न समूहहरू बनाएर वा आफै सानो व्यवसाय गरेर पनि अहिले महिलाहरू चाहिँ अघि बढ़िरहेको हामी देख्न सक्छौं र महिलाको अधिकार के हो र के कुरामा चाहिँ ध्यान दिनुपर्छ भन्ने कुरा पनि हामी तपाईँलाई जानकारी दिन सक्छौ। तपाईँले के गर्न सक्नुहुन्छ भन्ने कुरा पनि जानकारी दिन्छौ र आगामी हप्ताहरूमा चाहिँ हामी तपाईँले गर्न सक्ने र अहिले समाजमा विभिन्न महिलाहरूले गरिरहनु भएका कामका बारेमा पनि आगामी दिनमा चाहिँ हामी जानकारी दिनेछौ। तपाईँका सल्लाह सुझावको हामीलाई खाँचो छ। तपाईँले हामीलाई radiodidibahini@gmail.com तपाईँका सुझाव पठाउन सक्नुहुन्छ। 0/61/98/95/31/1979 वा हामी रेडियो दिदी बहिनी कुष्माको फेसबुक मार्फत पनि तपाईँले हामीलाई चाहिँ सल्लाह सुझाव पठाइरहनु भएको छ। तपाईँका सल्लाह सुझावको अझै पनि हामीले अपेक्षा चाहिँ गरिरहेका छौं। विशेषत नेपालको संविधानमा चाहिँ महिला अधिकारको पक्षमा चाहिँ संविधानको धारा 38 महिलालाई सम्मान वंशानु हक सुरक्षित मातृत्व प्रजनन स्वास्थ्यको हक राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक दिएको छ। महिला भएकै आधारमा कुनै पनि प्रकारको शारीरिक मानसिक वा अन्य हिंसा जन्य कार्य गर्न नपाइने र यसो गरे कानून बमोजिम को दण्ड हुने व्यवस्था पनि नेपालको संविधानमा चाहिँ उल्लेख छ र अंश र वंशमा महिला पुरूषको सरह समान अधिकार सुनिश्चित गरिएको पनि छ। विशेष गरेर महिला सचेतनाका चुनौतीहरू भने अझै पनि हाम्रा ग्रामीण क्षेत्रहरूमा जुन गाउँमा महिलाहरू हुनुहुन्छ सामुदायिकका महिलाहरूमा आफ्नो कानून अधिकार बारे पर्याप्त सचेतनाको चाहिँ कमी छ। त्यसैले गर्दा पनि हामीले यो कार्यक्रमलाई विशेष जोड़ दिए दाइजो प्रथा यसै गरी अन्धविश्वास अझै पनि चुनौतीको रूपमा रहेको छ। यिनीहरू चाहिँ चुनौती रहेका छन् महिला सचेतनाका लागि चुनौती जुन महिलाले चाहिँ जाँच्नु र बुझ्नु अत्यन्तै आवश्यक देखिन्छ। घरायसी कार्यको बोझका कारण पनि महिलाहरू बाहिर सामाजिक वा राजनीतिक क्रियाकलापमा सक्रिय सहभागी हुन कठिनाई भोगिरहेका छन्। घरायसी काम चाहिँ ए मेरो काम छ वा गयो भने त काम बित्छ होला भन्ने सोचाइले पनि महिलाहरू चाहिँ बाहिर थोरै निस्किन चाहिँ आनकानी हुने हाम्रो समाज वा भनौ न यो चाहिँ हामी गाउँमा बरु बढी यस्तो पाइन्छ। विशेष गरेर चाहिँ पालिकामा महिला शाखा स्थापना गर्ने गर्छन्। हिंसा न्यूनीकरण गर्न अधिकारका कुराहरू चाहिँ तपाईँले कुष्म नगरपालिकाको महिला शाखामा पनि अन्य जानकारीहरू चाहिँ लिन सक्नुहुन्छ। अनि तपाईँले कानूनी महिला कानून वा विश्व मञ्च FWSD जस्ता संस्थामा कानूनी उपचार पनि लिन सक्नुहुन्छ भने महिला बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगले पनि महिला सशक्तिकरणका नीति र कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेको छ। जस्तै अहिले हामी महिला बाल बालिका र ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगबाट नै यो कार्यक्रम प्रसारण गरेका छौं। जसले तपाईँलाई पनि थाहा होस् महिलाका अधिकार के हुन्, तपाईँले के अधिकार प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईँ हिंसामा पर्नु भएको छ भने त्यसबाट तपाईँ कसरी निस्किन सक्नुहुन्छ भन्ने बारेमा तपाईँलाई जानकारी होस् भन्ने आधारमा पनि हामीले यो कार्यक्रम चाहिँ सञ्चालन गरिरहेका छौं। र महिलाका मुख्य अधिकार चाहिँ शिक्षा पाउने अधिकार हुन्छ, स्वास्थ्य सेवा, हिंसा विरूद्ध सुरक्षा पाउने पनि अधिकार हुन्छ भने आर्थिक सहभागितामा पनि महिला पुरूषमा समान अधिकार हुने गर्छ। विशेष गरेर स्थानीय तहको चाहिँ कुरा गर्नुपर्दा कुष्म नगरपालिकाले चाहिँ विभिन्न कामहरू पहल कदमीहरू गरिरहेकै छ। सिमूलक तालिम जस्तै सिलाई बुलाई, ब्युटी पार्लर तालिम, महिलालाई आत्मनिर्भर बनाउने प्रयास, अनि तपाईँहरू समूह, महिला समूह गठन जस्तै बचत ऋण समूह, सामूहिक व्यवसाय सञ्चालन, मैले अस्तिका दिदी बहिनीहरूसँग कुराकानी गर्दा पनि उहाँहरू सामूहिक रूपमा चाहिँ यस्तो कार्यक्रममा चाहिँ सहभागी भएको हामीले पाएका छौं। जस्तै हामीसँग कुरा गर्नुभएको थियो कुष्म नगरपालिका ओढा नम्बर 9 कटुवा चौपारीकी सीता पौडेलसँग चाहिँ हामीले कुराकानी गरेका छौं। उहाँले चाहिँ महिला समूह गठन गरेर बचत गरेर थोरै थोरै बचत गरेर परिवारमा समेत त्यो बचतको प्रयोग गर्न पाएकी छु र खुशी लागेको छ भन्ने कुरा गर्नुभएको थियो। सुनौ एकैछिन सीता पौडेलसँगको यो कुराकानी।
8: नमस्ते,
7: हजुरको परिचय?
8: मेरो नाम सीता पौडेल, मेरो घर कटुवा चौपारी, वार्ड नम्बर 9 ज्ञाली।
7: हजुर, हजुर कुनै व्यवसाय वा समूहमा आबद्ध हुनुहुन्छ?
8: म एउटा समूहमा छु, अब मेरो तरकारी सरकारी अब खेतीपाती त्यस्तो अब गाउँमा बसेर चाहिँ गाउँले पाराको त्यो छ। अनि हाम्रो एउटा कटुवा चौपारी महिला प्रगतिशील महिला समूह छ, अनि हामी फेरि त्यो कटुवा चौपारी भरिको महिलाहरूले अनि एउटा सहकारी नै खोलेर एउटा सहकारी नै चलाएछौँ। जस्तो महिलाले मात्रै सुरुमा 5,000 सेयर राखेर अनि दैनिक बचत गरेर अनि त्यो बचत रकम जम्मा गरेर अनि त्यहीँभित्र अब जुन दिदी बहिनीलाई आवश्यक परेको छ, कसैलाई बाख्रा ल्याउनलाई, अब कसैलाई गाई बस्तु ल्याउनलाई है घर, अनि त्यो अब कसैलाई कृषिजन्य सामग्रीहरू होइन त्यो कृषक अब गर्नलाई, अनि त उहाँहरू जसलाई आवश्यक परेको छ उहाँहरूलाई नै लोन दिने, अनि उहाँहरूले 6-6 महिनामा सामु ब्याज बुझाउने गरी एउटा
7: सहुलियत
8: ब्याजमा, बाहिरभन्दा सहुलियत ब्याजमा।
7: अनि त्यो बचत गर्छु भन्नुभयो, बचत रकम चाहिँ कहाँबाट आउँछ तपाईँले?
8: बचत रकम अब तरकारी लगाएर कहिले तरकारी बेच्ने, अब कोही दिदीबहिनीहरूले गाई भैँसी पाल्नु भएछ उहाँहरूले दुध बेच्नुहुन्छ होइन, अब कसैले खेतीपाती धान चामल अब तरकारी सबैले आफ्नो आफ्नो व्यवसाय होइन आफूले उत्पादन गरेर अनि आफैले 2-4 पैसा आफैले कमाएर अनि आफै जम्मा गर्नुभएछ।
7: समूहबाट, नगरपालिकाबाट वा वडाबाट तपाईँहरूलाई केही सहयोग त्यस्तो केही भएको छ?
8: ओडाले बेला बेलामा अब कुनैले अब दिदीबहिनीहरूलाई कृषकहरूलाई कृषि सम्बन्धी तालिम, अब कहिले त्यो बत्तीहरू धुप बत्ती बत्ती बाँड्ने, कहिले दुना तपाईँ बुन्ने, बत्तीहरू काट्ने हो त्यो बेला बेलामा दिनुभएछ।
7: हजुर, अनि आफैले पैसा कमाउँदा चाहिँ कस्तो लाग्दो रहेछ?
8: आफैले आफ्नो हातमा अब आफ्नो खुट्टामा उभिएर आफूले 2-4 पैसा कमाएर आफै आत्मनिर्भर पर्दा अब आफूलाई अलिकति खुसी लाग्दो रहेछ होइन। आफूले केही गर्नु पर्यो भने सधैँ बुढाहरूसँग मात्रै दिनु न पैसा भनेर माग्न नपर्दो रहेछ। दुईजनाले गर्दा अब जस्तो मेरो श्रीमान बाहिर हुनुहुन्छ भने उहाँले बाहिरबाट पठाएको पैसा 2-4 पैसा जम्मा गरेर अब आफूले कमाएर घर खर्च चलाउनलाई केही सहुलियत हुँदो रहेछ, त्यो छुट्टै आनन्द लाग्दो रहेछ कि आफूले मेहनत गरेर आफूले कमाएपछि।
9: नगरपालिकाबाट केही अपेक्षा राख्नु भएको छ आगामी दिनहरूमा, जस्तै पछिल्ला दिनहरूमा
8: अब हामी यही महिलाहरूलाई आत्मनिर्भर हुने अझै राम्रो राम्रो तालिमहरू दिने होइन, अनि अझै अब कृषिको लागि अब कृषि सामग्रीहरू सहुलियत दिने, अब कसैलाई त कृषिबाट त सानो मेलहरू होइन मसला पिस्ने मेलहरू अब धान कुट्ने मेलहरू पनि राख्नुभएछ होइन, कसैलाई अब बाख्रा पाल्न गाई बस्तुलाई त्यो लोनहरू होइन त्यो अझ सहुलियत ब्याज दरमा बाहिरभन्दा दिएर अझ यसलाई अलिक बढी फस्टाइदिने, एकपटक अदुवा खेतीको लागि पनि अनुदान आएको थियो होइन, त्यो अदुवा पनि लगाएको, अब कहिले अब यो आलु लगाउने सिजनमा मल बिउ आलु दिने त्यो भने अझ सहुलियत हुन्थ्यो।
9: हस्
8: धन्यवाद बहिनी।
7: अवश्य पनि तपाईँले सुनिसक्नु भएको छ, हामीले सीता पौडेलसँग कुराकानी पनि गरेका थियौं, उहाँ चाहिँ एकजना पात्र मात्रै हुनुहुन्छ जुन कटुवा चौपारी ओडा नम्बर 9 कुष्पनगरपालिकामा बस्नुहुन्छ, उहाँले आफ्ना अनुभव चाहिँ तपाईँहरूलाई सुनाइसक्नु भएको छ। यसै गरी महिलालाई नेतृत्वमा ल्याउन ओडा र नगर स्तरमा पनि सहभागी गराउन सकिन्छ, जस्तै कुष्पनगरपालिका साथले महिला समूहलाई सानो व्यवसाय को लागि आमदानी बढाउनका लागि विभिन्न तालिम पनि प्रदान गरेको थियो। त्यस्तै गरेर महिला सशक्तिकरणलाई कसरी बुझ्नुहुन्छ, स्थानीय महिलाहरूका मुख्य चुनौती के छन् र के समाधान देखिन्छ, यिनी विषयवस्तुमा पनि हामी आगामी दिनहरूमा चाहिँ जोड्ने नै छौ र तपाईँले पनि यिनी कुराहरूमा चाहिँ ध्यान दिनुहुनेछ। प्रिय दिदी बहिनीहरू, तपाईँ कमजोर होइन सक्षम हुनुहुन्छ, तपाईँका अधिकार जान्नुहोस्, आफ्नो आवाज उठाउनुहोस्, आत्मनिर्भर पनि बन्नुहोस्। मैले अघि नै पनि तपाईँलाई सानो पात्र चाहिँ को कुराकानी सुनाइसकेको छु, जस्तै उहाँ त एउटा पात्र मात्रै हो, त्यसरी नै तपाईँहरूले समूह बनाएर आफूले सानो सानो रकम पैसा आर्थिक मैले अघि नै हप्ताहरूका कार्यक्रममा पनि भन्ने गर्छु, आर्थिक हिसाबले तपाईँ मजबूत बन्न सक्नुभयो भने कुनै पनि कुरामा चाहिँ तपाईँ पछाडि पर्नु पर्दैन र तपाईँहरू कुनै पनि कुरामा चाहिँ पछि सर्नु पर्दैन भन्ने कुरा चाहिँ हामीले जानकारी तपाईँहरूलाई गराइसकेका छौं र तपाईँहरूलाई पनि थाहा नै छ, विशेष त तपाईँका बारेमा सानो तपाईँले अहिले चाहिँ चटपट व्यवसायदेखि लिएर महिला समूह बनाएर बचत गर्नेदेखि लिएर तरकारी उत्पादन गरी बिक्री गर्नेदेखि लिएर त्यसले पनि आर्थिक सहायता दिन्छ र आर्थिक सहायताको सवालमा चाहिँ महिलाले पनि केही गर्न सक्छन् है त, महिला पनि घरभित्र होइन घर बाहिर गएर पनि केही गर्न सक्छन्, अनि थोपा थोपा भनेर नदी बन्छ, त्यही तपाईँको सानो सहयोगले तपाईँको परिवारलाई ठूलो समस्याबाट वा कुनै पनि पछिका चुनौतीबाट चाहिँ बचाउन सक्छ। महिलाका अधिकार, महिलाले गर्न सक्ने कामहरू र सामूहिक रूपमा चाहिँ महिलाले गर्न सक्ने व्यवसायहरू वा समूह गठन गरेर हुन सक्ने फाइदाका बारेमा पनि हामीले कुष्मनगरपालिका ओडा नम्बर 6 मा बस्ने सावित्री चापागाईसँग पनि हामीले कुराकानी गरेका छौं, सुनौ उहाँको कुरा।
10: नमस्ते दिदी।
11: नमस्कार, मेरो नाम सावित्री चापागाई हो, म कुष्मा नगरपालिका 6 बस्दैछु, यहाँ सानो सानो चटपट पसल यसो गरेको छु 2-3 वर्ष जति भयो।
10: आफूले पैसा कमाउँदा चाहिँ कस्तो लाग्छ तपाईँलाई?
11: आफूले पैसा कमाउँदा अब अलिअलि अब आफूलाई माया निला हुन्छ, अब आफूलाई खर्च हर्नलाई अब झिक्नलाई केही अलि अप्ठ्यारो डर केही महसुस लाउँदैन।
10: कुनै समूहमा कुनै संस्थामा आबद्ध हुनुहुन्छ?
11: एउटा सानो पोहोरदेखि एउटा समूह छ, 1500 महिना जम्मा गरिन्छ, अब यस नगरपालिकाले यसो अलिकमा अब गरिदिएदेखि आफूले गरिँदो यसो भनेको आशलाई छ,
10: सहयोग गर्नु पर्यो। अनि समूहमा पैसा जम्मा गर्नुहुन्छ, समूहबाट लगानी गर्ने, पैसा झिक्ने, अनि त्यसपछि व्यवसायलाई लामो समयसम्म निरन्तरता दिने गर्नु भएको छ कि के गर्नु भएको छ?
11: अब ऋण ल्याइएको छ, ब्याज तिरिन्छ महिना महिनामा, अब यहाँ ल्याएपछि अब यताउता केही सानो सानो अब ठुलो ठुलो हामी सामान्य मान्छे अब ल्याएर त्यसो वर्ष वर्ष 6 ब्याज तिर्ने अनि बुझाउने गरिएको छ।
10: अनि आफूले पैसा कमाएर श्रीमानलाई कहिले दिनु भएको छ?
11: श्रीमान श्रीमानले नि अलिअलि चलाउनुहुन्छ नि यसो अलिअलि भए अनुसारको
10: कस्तो लाग्छ अब पहिला पहिला पैसा व्यवसाय तपाईँसँग नहुँदा त तपाईँले पैसा माग्नुहुन्थ्यो नि त श्रीमानसँग अहिले आफूलाई श्रीमानलाई आफूले पैसा दिँदा के भन्नुहुन्छ श्रीमानले तपाईँलाई कस्तो लाग्छ
11: अहिले केही भन्नुहुन्न अब लै चलाइ भन्नुहुन्छ आफूले पनि झिकिन्छ अब त्यही हुन्छ
10: अनि हजुरलाई ढुक्क हुँदो खुसी
11: ढुक्क नि हुन्छ खुसी नै लाग्छ
10: धन्यवाद
11: धन्यवाद

0: जनहित का लागी नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मंत्रालय को सहयोग रेडियो दीदी बहिनी 95.2 मेघहर्ज को सहकारी में कुष्म नगरपालिका पर्वत
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ
0: हामी यो सँगसँगै छोटो व्यापारिक विश्राममा पनि गयौं र विश्रामपछि फेरि यहाँलाई स्वागत गर्न चाहन्छु। विशेषत महिलाका बारेमा, महिला सशक्तिकरणका बारेमा हामी कुराकानी गरेका छौं। यिनै साना साना कुराले पनि महिलालाई सक्षम बनाउन सक्छ, महिलालाई आत्मनिर्भर बनाउन सक्छ र हामी पनि केही
1: गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ
0: हामी यो सँगसँगै

हुनेछ र हामीले तपाईँलाई साना साना कुराहरू जानकारी दिनेछौ। मैले फेरि पनि तपाईँलाई जानकारी दिन चाहे नेपालको संविधानमा को धारा 38 ले महिलालाई सम्मान हक, स्वास्थ्यको हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक चाहिँ दिएको छ। यो हकको चाहिँ तपाईँहरूले अवश्य पनि पालना गर्नुपर्छ। नेपाल महिला अधिकार सचेतना विशेष सामाजिक न्याय र समानताका लागि अत्यन्तै महत्व छ र तपाईँले नेपालको संविधान 2072 ले महिलालाई मौलिक हकको रूपमा विशेष अधिकार प्रदान गरेको छ र कानूनी सहायता र अन्य सरकारी जुन महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय वा राष्ट्रिय महिला आयोगमाले पनि महिला सशक्तिकरणका नीति कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यिनै विषयवस्तुमा अन्य हप्तामा पनि हामी तपाईँलाई जानकारी दिनेछौ। अब हामी कार्यक्रमको लगभग अन्त्य अन्त्यमा छौ। जसले हामीलाई सुन्नुभयो सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको महिला सचेतना विशेषता र सशक्तिकरण आवास कार्यक्रम यतिमै समापन हुन्छ। कार्यक्रम सुन्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद र तपाईँका राय सुझाव हामीलाई 98.5 क्षेत्र 33.99 MHz टिपाउन सक्नुहुन्छ। रेडियो दिदी बहिनी कुसमकको फेसबुकमा पनि र तपाईँले radio.didibahini@gmail.com पनि पठाउन सक्नुहुन्छ। फेरि अर्को हप्ता भेटौँला। तपाईँको आजको समय शुभ रहोस्, सुखद रहोस्। नमस्कार, शुभ दिन।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-91।

0: व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ।
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
0: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
0: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
0: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
4: यही जेठ 2 गते शनिबार
5: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
6: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोनी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
4: यही जेठ 2 गते शनिबार।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
6: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
5: सम्पर्क फोन नम्बर 067-42-27
6: 427।
5: सम्पर्क मोबाइल नम्बर 98-75-22-597
6: 98-511-81-918। रेडियो दिदी बहिनी 95.2 मेगा।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आजदेखि मलमा शुरू, असार एक गते सकिने। मिथिला क्षेत्रमा आज बट सावित्री पर्व, किरात समुदायले पनि आजै साकेला पर्व मनाए। तरकारी तथा फलफूलको मूल्य उकालो लाग्दै उपभोक्ता थप मारमा।
1: माग त हाम्रो यथावत नै छ, आगमन अलिकति कमजोर छ, त्यसले गर्दाखेरि चाहिँ मूल्य चाहिँ माथि गएको चाहिँ देखिन्छ।
0: संघीय मन्त्रालय पुनर्संरचनाको काम तीव्र, मन्त्रालयको नाम परिवर्तन प्रक्रिया शुरू। जाजरकोट भूकम्पपछि पुननिर्माण सुस्त हुँदा हजारौं परिवार अझै अस्थायी टहरामै।
2: त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
0: मध्य पहाड़ी राजमार्गको चोर जहारी खण्ड 20 दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न सकिने। वैदेशिक अध्ययनका नाममा ठगी बढ्दै, विद्यार्थीलाई सतर्क रहन आग्रह।
3: जताभावी खोलेका छन् दर्ता छ कि छैन, के छ कि छैन, अहिले सुधै शिक्षा अथवा कुन ठाउँमा दर्ता हुनुपर्ने थियो, त्यसबाट अथोरिटी लिएका छन् कि छैनन्, होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो।
0: र नेपालले अमेरिकालाई 9 विकेटले हराउँदै लिग दुईमा शानदार जीत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारको बेरुजु हरेक वर्ष बढ़दै जानु वित्तीय अनुशासन कमजोर बन्दै गएको स्पष्ट संकेत हो। हिजो सार्वजनिक भएको महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कले सरकारको बेरुजु करिब 3% बढ़ेको देखाएको छ। यसले सरकारको खर्च प्रणालीमा पारदर्शिता र उत्तरदायित्व अझै सुदृढ़ हुन नसकेको देखाउँछ। यस्तो प्रवृत्तिले विकास बजेटको प्रभावकारिता घटाउँदै नागरिकको विश्वासमा समेत गम्भीर असर पार्छ। त्यसैले सरकारले बेरुजु घटाउँदै खर्च पारदर्शिता र सुशासनका लागि ठोस पहल गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: पछिल्लो एक महिनामा तरकारी तथा फलफूलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार वैशाख 2 गतेको तुलनामा जेठ 2 गतेसम्मको औसत मूल्य विश्लेषण गर्दा विशेष गरी गोलभेडा, हरियो सागसब्जी र केही फलफूलको मूल्य अत्याधिक रूपमा बढ़ेको पाइएको हो। सबैभन्दा धेरै सानो गोलभेडाको मूल्य 142% भन्दा बढ़ीले बढ़ेको छ भने भारतीय सानो गोलभेडाको मूल्य 126% महँगिएको छ। यस्तै ठूलो गोलभेडाको मूल्य पनि करिब 19% बढ़ेको छ। गाजर, लौका, हरियो प्याज, घिउसिमी र अदुवामा समेत 50% भन्दा बढ़ी मूल्य वृद्धि भएको छ। हरियो प्याज 51% र अदुवा करिब 88% महँगिदा उपभोक्तामा थप भार परेको छ। फलफूलतर्फ अनार, अंगुर र भुइँ कटहरको मूल्य उल्लेख्य रूपमा बढ़ेको छ। अनार 23% र अंगुर करिब 25% महँगिएको छ। तरकारी तथा फलफूलको मूल्य बढ़नुको कारण बारे बताउँदै समितिका सूचना अधिकारी विनय श्रेष्ठले सीआईएनसँग भन्नुभयो,
1: उत्पादन कम छ, बजार आगमन कम छ, तराईतिरको गोलभेडा आउन कम भयो। अब अहिले वरिपरि र काठमाडौँ भ्यालीकै उत्पादनले भ्याउनु पर्ने अवस्था छ। अहिले टनेलको उत्पादन पनि आइसकेका छैन, त्यसैले गर्दाखेरि चाहिँ अब माग त हाम्रो यथावत नै छ, आगमन अलिकति कमजोर छ, त्यसले गर्दाखेरि चाहिँ मूल्य चाहिँ माथि गएको चाहिँ देखिन्छ। अब यो अलिकति अब यो असिना पानीको कारणले गर्दाखेरि पनि कतिपय ठाउँको चाहिँ उत्पादन र त्यहाँबाट हुने आगमन प्रभावित भएको छ। जति परिमाणमा आउनुपर्ने त्यति परिमाण आउन सकेका छैन, होइन। अब अस्ति घटिसकेको तरकारीहरूको भाव पनि अलिकति माथि गएको देखिया छ। जस्तो भन्नुहोस् सिमी, बोडी, घिरौला लगायतका अहिलेको जुन सिजनको तरकारी हो नि, अब गोलभेडा पनि त्यही भित्रमा पर्छ।
5: समितिका अनुसार केही वस्तुको मूल्य भने घटेको छ। भटमास, कोसा, भिन्डी, काँक्रो, खुर्सानी र केही सागसब्जीको मूल्य घट्दा आंशिक राहत मिलेको छ। मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने अधिक मास आजदेखि शुरू भएको हो। आगामी असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा चन्द्र मास हुन्छन्। दुवैलाई समन्वय गर्न मलमास वा अधिक मास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वस्तुवेद शिव प्रसाद पोखरेलले बताउनुभयो। जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुननिर्माणले अझै गति लिन सकेको छैन। भूकम्प गएको करिब चार वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प पीड़ित अझै घरविहीन अवस्थामै छन्। 2079 कार्तिक 17 गते राति जाजरकोटको रामीटाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढ़ी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुननिर्माण कार्य शुरू भए पनि अधिकांश स्थानमा पुननिर्माण शुरू भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढ़ी निजी घर अझै पुननिर्माण हुन बाँकी नै छन्। विस्तृत क्षतिको आकलन प्राधिकरण प्राविधिक मूल्यांकन ढिलो हुनु अनुदान विवरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पुननिर्माण कार्य सुस्त भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
2: जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको सुरु पनि भइसकेका छ पुननिर्माणै पनि भने अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
6: अलिकति ढिला भएको भन्ने खालको कुरा सुनिएको थियो पहिला
2: होइन। अहिले त्यो सेटल लगभग भइसक्यो। जाजरकोट केसमा चाहिँ अब तुरन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनली हेरिसकेपछि चाहिँ त्यो तुरन्त प्रारम्भ
6: हुन्छ। कति समय लाग्छ होला? अब लगभग यति महिना, यति दिन, यति रात भन्ने
2: होइन। अब अस्ति हामीले छलफल प्राधिकरणमा पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
5: यी घर पुननिर्माणका लागि करिब 101 अर्ब रूपियाँ भन्दा बढ़ी लागत आवश्यक पनि अनुमान गरिएको छ। विज्ञहरूले तीन तहका सरकारबीच प्रभावकारी समन्वयको अभाव, प्राविधिक जनशक्ति कमी तथा अनुदान वितरणमा ढिलाइ मुख्य समस्या रहेको बताएका छन्। समयमै पुननिर्माण हुन नसक्दा पीड़ितहरूमा निराश बढ़दै गएको छ। शिक्षा क्षेत्रका विज्ञहरूले विद्यार्थीलाई कन्सल्टेन्सी छनौट गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। हिजो प्रहरीले उपत्यकाका 95 वटा शैक्षिक परामर्श केन्द्रमा छापा मार्दै 69 जनालाई पक्राउ गरेपछि वैध र अवैध कन्सल्टेन्सी छुट्याउने विषय थप चासोको केन्द्र बनेको हो। प्रहरीका अनुसार विदेश पठाइदिने नाममा ठगी भएको गुनासोको आधारमा गरिएको उक्त कार्यवाहीमा धेरै केन्द्रले आवश्यक मापदण्ड पूरा नगरेको, दर्ता नवीकरण नगरेको तथा बिना इजाजत सेवा सञ्चालन गरेको पाइएको छ। प्रहरीका अनुसार ठगीमा नपर्न सबैभन्दा पहिले कन्सल्टेन्सी वैध रूपमा दर्ता भएको वा नियमित रूपमा नवीकरण गरिएको छ कि छैन भन्ने कुरा यकिन गर्नुपर्ने हुन्छ। शुल्क संरचना पनि कन्सल्टेन्सीकै विश्वसनीयता मापन गर्ने अर्को आधार हो। यसै गरी पहिले सेवा लिएका विद्यार्थीको अनुभव र सिफारिशले पनि सही निर्णय लिन सहयोग पुर्याउने सीआईएनसँग बताउँदै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रवीण तिताल।
3: विद्यार्थी जानुभन्दा अगाडि पहिला त्यो कहाँ दर्ता छ होइन, त्यसको अनुमति इजाजत पत्र के छ भन्ने कुरा बुझेर मात्रै जानु पर्यो। जतापट्टि खोलेका छन् दर्ता छ कि छैन, के छ कि छैन, अझै सुधारी शिक्षा अथवा कुन ठाउँमा दर्ता हुनुपर्ने तिनीहरू त्यसबाट अथोरिटी लिएका छन् कि छैनन् होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो। लेखेका छन्, बोर्ड टाँगेका छन्, गलत खालका मान्छेहरू चलाइरहेछन्, योभन्दा अगाडि कोही साथी गइरहेछ भन्ने मान्छे गइरहेछन्, उसले अनुमति लिएको छ कि छैन, कम्पनीमा दर्ता भएको छ कि छैन, शिक्षाको क्षेत्रबाट पाउनुपर्ने अथोरिटी पाएको छ कि छैन भन्ने कुरा चेक गर्नुपर्छ पहिला गर्ने। अनि अति नै धेरै ठगी भयो भन्ने कुरा नै आएपछि प्रहरीले त्यस हेल्पमा हेर्ने गरेको हो।
5: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीमा परेका जो कोहीलाई सम्पर्कमा आउन आग्रह गर्दै अनुसन्धानलाई थप तीव्र बनाइएको जनाएको छ। मध्य पहाड़ी राजमार्ग अन्तर्गत रूकुम पश्चिमको चौर जहारी क्षेत्रमा आजदेखि 20 दिनका लागि यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको छ। सड़क डिभिजन कार्यालय चौर जहारीका अनुसार सड़क ढलान कामलाई प्रभावकारी र गुणस्तरीय बनाउन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो। टाटा गाउँ स्याला खोला क्षेत्रदेखि मटिलातर्फ जोड्ने सड़क खण्डमा निर्माण कार्य तीव्र पार्न जेठ 2 गतेदेखि जेठ 22 गतेसम्म सड़क पूर्ण रूपमा बन्द गरिने जानकारी कार्यालयले दिएको छ। सड़क बन्द भएपछि यात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न सीआईएनसँग कुरा गर्दै रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थामीले आग्रह गर्नुभयो।
7: होइन, त्यो त गएकै छ त, डाइभर्सन दिएकै छ, र त्यो मध्य पहाड़ी पनि टच मात्रै छुने मात्रै बाटो हो होइन। त्यो मध्य पहाड़ी मैले तपाईँलाई अघि पनि भने, मध्य पहाड़ी बीचमा ब्रेक छ, त्यहाँनिर पुल नभएको कारणले त्यो अहिलेसम्म रन भएको पनि होइन। त्यो भन्दा परपट्टि चाहिँ मध्य पहाड़ीमा लिङ्क रोड मात्रैमा काम भइराखेको अवस्था हो, र त्यसका निमित्त पनि यात्रुहरूको लागि चाहिँ त्यो ठाउँमा जहाँ कन्स्ट्रक्सनको काम भइरहेछ त्यहाँ डाइभर्सन रोड पनि दिएकै छ। त्यो कारणले यात्रुहरूलाई चाहिँ त्यस्तो प्रब्लम चाहिँ हुँदैन।
5: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्य सहित मन्त्रालय पुनर्संरचनापछि तीनको नाम परिवर्तन गर्ने काम शुरू गरेको छ। वैशाख 30 गते बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरे सँगै मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 18 झारिएको थियो। यस निर्णयको कार्यान्वयन स्वरूप अहिले मन्त्रालयको नाम फेर्ने, साइन बोर्ड परिवर्तन गर्ने तथा प्रशासनिक कागजात अत्यावधिक गर्ने काम तीव्र बढ़ाइएको छ। साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीन भ्रमण सम्पन्न गरेसँगै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण तय भएको छ। मध्यपूर्वमा द्वन्द हुँदा दुई शक्ति राष्ट्रका प्रमुखले चीनको भ्रमण गर्दा अर्थपूर्ण रूपमा हेरिएको छ। पुटिनले यही मे 19 र 20 तारीकमा चीनको भ्रमण गर्नुहुने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। आज भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर भेटाएको हो। त्यसअघि त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो। नेपालमा भइरहेको लीग दुई एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 26 खेलमा 20 अंक सहित सातौं स्थानमा छ। अमेरिका 26 खेलबाट 36 अंक जोडेर दोस्रो स्थानमा छ।
8: सर्लाहीमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण
9: कक्षासँग छोड्नुपर्ने अवस्था छ, तर हामीसँग भौतिक पूर्वाधार बेसी कमी देखेको सबै सरकारलाई निकालेर जानकारी हुन्छ।
8: कक्षा भरिभराउ तर शिक्षक अभावको समस्या झेल्दै विद्यालय रिपोर्टसँगै डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भर बन्ने अवसर, चर्चित गीतका स्रष्टासँगको विशेष संवाद सहितको शनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
11: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
12: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
13: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
11: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
11: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अब चेस त मेरो धन रहेछ नि।
12: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मधेसमा आज विवाहित महिलाहरूले वर्षाइत अर्थात वट सावित्री पर्व मनाएका छन्। जेठ औंसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यस पर्वमा मिथिलावासीहरू वट वृक्ष अर्थात वरको रूख नजिक भेला भई सामूहिक रूपमा पूजा आराधना गर्ने गरेका छन्। नयाँ लुगा लगाएर महिलाहरूले सती सावित्रीको कथा सुन्दै र गीत गाउँदै ब्रह्मा विष्णु र महेशको पूजा गर्ने गर्छन्। पौराणिक विश्वास अनुसार सती सावित्रीले आफ्ना पति सत्यवानलाई पुनर्जीवन दिलाई अटल सौभाग्य प्राप्त गरेको स्मरणमा यो पर्व मनाइने सामुदायिक रेडियो एकताले खबर पठाएको छ। यसैबीच किराँत राई समुदायले पनि आज साकेला उभौली पर्व मनाएका छन्। काठमाण्डौ उपत्यकामा बसवास गर्दै आएका किराँत राई समुदायका राई सुनवार लिम्बु र याख्या समुदायले विभिन्न सांस्कृतिक बाजा गाजा सहित आज पर्व मनाएका हुन्। किराँत समुदायमा वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंगिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने परम्परा रहेको छ।
15: प्रकृतिको पूजक किराँती समुदायको महान चाड साकेला उभौली युच्याङ याक्वा ताङनाम स्यादर पिदर 5086 को अवसरमा किराँत समाजले आज काठमाडौँका विभिन्न ठाउँमा यसरी युवा युवतीदेखि लिएर साकेला नाचको लागि सबै उत्साहित रूपमा दिनभरि नै साकेला नाचिरहनु भएको छ।
16: मेरो नाम दिलीप कुमार पुमागा राजा राई हो। होइन सर, घर चाहिँ के अरे खोटाङ सिसापामी डन्डे ढुङ्गे गाउँपालिका खुट्टा घोर्ने हो। बाली चाहिँ के अरे उठाउने काट्ने अनि थन्क्याउने अनि त्यसलाई चाहिँ फुल चित्रहरूले चढाउने यी चाहिँ क्रियाकलाप।
15: एकदमै महत्वपूर्ण ठूलो पर्व र नयाँ वर्ष उहाँहरूको लागि नयाँ वर्ष हो।
17: किरा 5000

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।
2: सेवा क्षेत्र भन्दा बाहिरका बाल बालिकाले भर्ना पाउन मुस्किल भइरहेको बताउनुहुन्छ विद्यालयका प्रधान अध्यापक विष्णु बहादुर पोखरेल। लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा मात्र नभई निजी विद्यालयहरूमा समेत बालबालिकाको उपस्थित उल्लेख्य रूपमा बढ़ेको छ। लालबन्दी बजार क्षेत्र अन्तर्गत वडा नम्बर 5, 6, 7, 8, 9 भित्र सामुदायिक तथा निजी गरी करिब 40 विद्यालय सञ्चालनमा छन्। पालिकामा विद्यार्थीको अनुपात अनुसार शिक्षक मिलान गर्न स्थानीय सरकारले पहल थालेको छ। शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटी।
3: लालबन्दी नगरपालिकामा चाहिँ केही विद्यालय सुगममा छन् भने केही विद्यालय दुर्गममा पनि छन्। नगरपालिकाका हाइवे साइडमा विद्यालयमा विद्यार्थीको चाप अत्याधिक हुने छ, शिक्षक संख्या कम हुनु भएको छ। तर त्यो शिक्षक संख्या कम भएकोलाई चाहिँ प्राथमिक तहका दरबन्दीले पनि माध्यमिक तहलाई परिपूर्ति गरेको छ, त्यसरी दरबन्दी मिलेको छ। र दुर्गमका वडाहरूमा भने विद्यार्थी संख्या कम र
2: संघीय सरकारले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी उपलब्ध नगराउँदा सरकारले नै घोषणा गरे निशुल्क शिक्षा कागजमै सीमित भएको बुझाई सरकारवालाको छ। अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था संविधानमा गरिए पनि त्यसको कार्यान्वयनको लागि विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने देखिन्छ। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी सर्लाही।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भरताको अवसर।
5: यो जिन्दगीले के गरे के गरे अनि सोनू निगमले गाउनु भएको संगीत समृद्ध बासकोटा, यो मौनी फिल्मको यो रसिलो अङ्गुर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरू लेखेँ। अब कालो चस्मा लाओ मैया भन्ने पनि गरे हो होइन। अब त्यति अहिले जस्तो त पारिश्रमिक त पाइन्थेन, ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभयो। के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुम मैकोट मैकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला। अब अहिले चाहिँ अहिलेको पिँढीहरू चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ।
4: तर असफलतामा चाँडै निराश बन्ने प्रवृत्ति बढ़दो संयौचर्चित गीतका स्रष्टाको दृष्टिकोण सहितको विशेष संवाद शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। नेपालमा गीत लेखनको अवस्था पछिल्लो समय क्रमशः व्यावसायिक बन्दै गएको देखिन्छ। विशेष गरी डिजिटल प्लेटफर्मको विस्तारसँगै नयाँ पुस्ताका सर्जकहरूलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर बढ़ेको छ। आजको शनिवार्य विशेषमा नेपाली सांगीतिक क्षेत्रमा कैयौं चर्चित गीत दिनुभएका गीतकार सुरेन्द्र राणासँग साथी सन्तोष गन्धर्वले गीत लेखनका सम्भावना र अवसरका बारेमा कुराकानी गर्नुभएको छ।
5: यो जिन्दगीले के गरे के गरे अनि सोनू निगमले गाउनु भएको संगीत समृद्ध बासकोटा, अनि अब यो गीत मैले कसरी पाएँ भन्दाखेरि पनि मेरो समृद्ध बासकोटा चाहिँ यो मौनी फिल्मको यो रसिलो अङ्गुर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरू लेखेँ उहाँसँग, अनि यही सिलसिलामा यो बादल पारीको पनि यो गीत लेख्नलाई मौका मिलेको हो। अब कालो चस्मा लाओ मैया भन्ने पनि मेरो हो होइन। अब त्यति अहिले जस्तो त पारिश्रमिक त पाइन्थेन, र पनि हाम्रो निर्माता चाहिँ विनोद शेरसेनज्यूले चाहिँ अलिकति अब त्यो त्यसको पारिश्रमिक मूल्य भन्दा नै ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभएको थियो, त्यो भएर चाहिँ मूल्य भन्दा नि सम्मानपूर्वक चाहिँ मैले यसको चाहिँ पारिश्रमिक पाएको
9: त्यो समयमा रुचाइदिनु भएको कालो चस्मा पनि एउटा हो, त्यो गीत पनि धेरै रुचाइयो र अहिले पनि
5: धेरै चलेको
9: त्यो गीत एकदमै धेरै चाहिँ सुन्ने गरिन्छ। खासमा चाहिँ त्यो समयमा गीत लेखनको अवस्था, एउटा गीत लेखकले के कस्ता कुराहरू झेल्नु पर्थ्यो या के कस्ता भोगाईहरू हुन्थे, पारिश्रमिकको हिसाबले त अब अहिले पनि कतिपय सर्जकहरूले तोकेर त गीत लेख्नुहुन्न, यहाँको भर्खरै एउटा नयाँ गीत पनि आयो एकै चर्चामा छ, त्यो विषयमा हामी कुरा गरौंला, तर त्यो समयमा चाहिँ एउटा गीत लेखकको संघर्ष कस्तो थियो?
5: अब यस्तो पर्यो, अब मेरो चाहिँ सुरुदेखि नै म चाहिँ के भने मेरो नेचरले नै त्यो मेरो अब फिल्म लेखन भन्दा पहिला रेडियो नेपालमा गीत 37 सालमा रेकर्ड हुँदाखेरि नै चाहिँ म चाहिँ अब मेरो गीत गाइदिनु पर्यो भनेर संगीतकारहरूलाई गायकहरूलाई भन्ने हिँड्ने खालको परिनँ म होइन। अहिले फिल्म यो लेखनमा पनि त्यस्तो मैले संघर्ष चाहिँ गरिनँ, किनभने पहिलो फिल्म मैले लेखेको बादल भन्ने फिल्मको कहिले यो मन सरे कहिले मन छरा भन्ने गीत, अब यो चाहिँ यसको निर्माता पनि हाम्रो गगन बिरै कवि गगन बिरै साथी नै हुनुहुन्थ्यो, अनि यसमा मैले गीत लेखेँ, त्यो गीत चलिसकेपछि अनि यो मोहनीको रसिलो अङ्गुरो भन्ने गीत लेखेको त्यो पनि चल्यो। मेन त के भने डाइरेक्टर भन्दा नि म्युजिक डाइरेक्टर हाम्रो सम्यजित बासकोटाजी होइन, उहाँले नै चाहिँ ल सुरेन्द्रलाई चाहिँ दुईटा गीत सुरेन्द्रजीलाई दिनुपर्छ यसो भन्ने टाइपले चाहिँ, अनि त्यसपछि अनि निर्माता निर्देशकहरूले चाहिँ मलाई सम्पर्क गर्नुहुन्थ्यो, मैले चाहिँ त्यसरी लेखेँ।
9: जस्तो गीतकै प्रसंगमा हामी कुराकानी गर्दै गर्दाखेरि अहिले यहाँले मोहनीको गीतको कुरा पनि गर्नुभयो, रसिलो अङ्गुरा त्यो समयमा पनि निकै नै चर्चा थियो भनिन्छ, एउटा गीतकारले समग्रमा एउटा संगीतकारलाई गीत दिँदा खासमा मुखडा सुनाउँदा कसरी सुनाउनु भएको थियो यी गीतहरूको चाहिँ?
5: त्यो हुन्छ फिल्मी गीत लेखनमा के हुन्छ भने अब मेन त अब सिचुएसनै हुन्छ, सिचुएसन त्यसपछि हामीले लेख्ने, अब एक्टर भन्दा नि अब त्यो सिचुएसन स्टोरीमा क्यारेक्टर कसले गाउँदैछ भन्ने चाहिँ हामीले याद गर्नुपर्ने हो, एक्टर को खेल्दैछ भन्ने चाहिँ त्यति अब हामीले याद गरिँदैन नेपालमा होइन, तर के पनि सिचुएसन चाहिँ अब कसरी कसैले चाहिँ टोटल स्टोरी नै सुनाउनुहुन्छ, कसरी कसैले चाहिँ खालि गीतको यो सिचुएसनमै लेख्नु पर्यो अनि पात्र चाहिँ यस्तो हुन्छ भनेर भन्नुहुन्छ यसरी लेख्ने हो। धेरै गीतहरू चाहिँ मैले पहिल्यै ट्युनिङ फाइनल भएको हुन्छ क्या, त्यो ट्युनिङलाई मैले लिरिक्स लेख्छु क्या, जस्तै अब कालो चस्मा लगाउँमा भने पनि मैले ट्युनिङमा लेखा गीत हो क्या, यो पहिल्यै ट्युनिङ बनिसकेको हुन्थ्यो त्यसमा यो शब्द भर्ने हो क्या। फिल्मी लेखनमा चाहिँ प्रयास हो अब कति गीतहरू चाहिँ त्यो पहिल्यै ट्युनिङ भइसकेको हुन्छ क्या, जस्तै घुम्टो भन्ने फिल्मको गीतहरू यो टाइटल सङ घुम्टो यिनीहरू सब मैले ट्युनिङमै लेखेको गीतहरू हो।
9: भनेपछि त्यो बेलामा यहाँले लेख्दाखेरि कालो चस्मा भन्ने गीतको ट्युनिङ चाहिँ भइसकेको थियो, कस्तो गर्नु भएको थियो सम्बोजित बासकोटाज्यूले?
5: होइन यसमा चाहिँ डमी लिरिक्स केही पनि थिएन होइन, अनि त्यतिकै ट्युनिङ मात्रै थियो, अब अब यस्तो हुन्छ त्यसमा चाहिँ, अनि त्यो मिटरमा ठ्याक्क आफूले चाहिँ गीत काउन्टर भइसकेपछि अनि शब्द भन्ने म चाहिँ त्यस यो के अरे खुस्मा फिल्मको चाहिँ यो हाम्रो निर्देशक भाइ अशोक काका चाहिँ अनि स्टोरी सुन्दा सुन्दै मैले चाहिँ यो रुकुम माइकोलाई चाहिँ थेगो बनाउँछु, अब रुकुम माइको त्यति अब युजल त्यति मिठो थिएको चाहिँ लागेको थिएन कि सुरुमा लेख्दाखेरि चाहिँ, तर अब के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुम माइकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला, ठाउँको मान्छेले धेरैले थाहा पाउला भन्ने हिसाबले मैले यो दुई लाइन चाहिँ यो एक लाइन चाहिँ यसकै हुक लाइन चाहिँ उहाँले त्यो स्टोरी सुनाउँदा सुनाउँदै मैले लेखिसकेको थिएँ कि रुकुम माइकोट भन्ने चाहिँ हाल्छु गीतमा भनेर चाहिँ ठ्याक्क प्लानिङ गरिसकेको थिएँ, अनि घर आएर चाहिँ रुकुम माइकोट आँखा नै राम्रो हो मन परेन एउटा भनेर यो हुक लाइन यो बनाएर अनि पछि लेखेको यो
9: नेपाली चलचित्र लगायतका थुप्रैमा आफ्ना गीतहरू चाहिँ सृजना गर्नुभएको छ। पछिल्लो पुस्ता नयाँ पुस्ता बीचको अन्तर, गीत लेखनबाट एउटा सर्जकलाई हुने मुनाफाको कुरा, त्यस पछाडि केही आर्थिक अर्थोपार्जनका कुराहरू पनि आउलान्, गीत खेर बाँच्ने कुराहरू पनि आउलान् होइन, अब यो लामो समय यहाँले यो चलचित्रमा गीतहरू लेख्दै गर्दाखेरि कहिले खट्कियो मनमा, आर्थिक रूपमा कमजोरी पनि भयो या गीत संगीतमा लाग्यो, गीत लेखियो पारिश्रमिक राम्रो भएन, सर्जकका रूपमा चाहिँ पाउनुपर्ने त्यति सम्मानहरू आएनन्, वा मैले जे गरे ठिकै गरे मेरा आफ्ना सृजनाहरू बजेका छन् सुनिएका छन् भन्ने के लाग्यो खासमा चाहिँ?
5: अब यस्तो अब यो गीत जब मैले 37 सालमा मेरो पहिलो गीत रेडियो नेपालमा रेकर्ड भयो 37 सालमा त्यतिखेर म लग्यामसमा ल ब्याचलर पढ्दै थिएँ, र अब त्योभन्दा पहिला त म खास गिटार बजाउने मान्छे हो, अनि जब गीत लेख्न थालेँ गीत लेख्दाखेरि अब अहिले चाहिँ अहिलेको पिँढीहरूले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ. अब त्यतिखेर त अब यो प्रोफेसन बनाउँछु भनेर मैले गीत लेख्न थालेकै होइन, होइन. अहिले बजे फिल्म गीत लेखन सुरु भइसकेपछि नि फिल्म गीत लेखन प्रोफेसन बन्छ भन्ने सोचेर ल्याए पनि होइन मैले. अब त्यो आर्थिक कठिनाई भने त अब त्यो मान्छेको अब विभिन्न अब लाइफको आरोह अवरोहमा त्यो हुने कुराहरू हो. त्यो धनी मान्छेलाई हुन्छ, अब राइटरलाई नै हुन्छ, इन्जिनियरलाई नै हुन्छ, डक्टरलाई नै हुनु सरकार छुट्टी पाटो भयो त्यो, होइन. तर के भने अब मैले चाहिँ अब यो प्रोफेसन यही बनाउँछु भनेर चाहिँ लेख्न सुरु नगरे भएर चाहिँ अब त्यो आर्थिक पाटोतिर चाहिँ त्यति अब अब यो लेख्न थाहा पछुताउ पनि होइन, केही पनि छैन क्या.
4: तरकारी तथा फलफूलको मूल्य उकालो लाग्यो. गोलभेडाको मूल्य वृद्धि 142%, गाजर, लौका, हरियो प्याज, घिउ, सिमी र अदुवामा समेत 50% भन्दा बढ़ी महँगियो. संघीय मन्त्रालय पुनर्संरचनाको काम तीव्र, मन्त्रालयको नाम परिवर्तन प्रक्रिया शुरू भएको छ. जाजरकोट भूकम्पपछि पुननिर्माण सुस्त हुँदा हजारौं परिवार अझै पनि अस्थायी टहरामै बसोबास गरिरहेका छन्. वैदेशिक अध्ययनका नाममा ठगी बढ़दै विद्यार्थीलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ. र अमेरिकालाई 9 विकेटले हराउँदै लीग दुईमा नेपालले शानदार जित निकालेको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि जेठ 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले रातिको ठीक 8 बज्यो।

0: पानी स्वस्थ जीवन को आधार। हिमालयज ऑन टॉप लांगडांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में। अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल उपलब्ध छ। थप जानकारी का लागि हिमालयज स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू फोन 4781171 4780724 व हिमालयजवाटर.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। बाँदरको समस्या देशव्यापी रूपमा वर्षौंदेखि बढ़दै गएको छ, तर समाधानका लागि संघीय सरकारले उचित नीति ल्याएर काम गर्न सकेको छैन। तर 13 थुमको लालीगुराँस नगरपालिकाले सार्वजनिक विदाई दिएर बाँदर नियन्त्रणका लागि 2 दिने अभियान सम्पन्न गरेको छ। हिजो र आज गरी 2 दिनमा नगरपालिकाले करिब 200 को हारहारीमा बाँदरलाई बस्ती क्षेत्रबाट जंगलतर्फ धपाएको छ। बाँदरको आतंकका कारण कृषि बालीमा क्षति बढ़ेपछि नगरपालिकाले सामूहिक अभियान नै चलाएको हो। अभियानका क्रममा बाँदर बस्ने मुख्य अडार तथा वासस्थानको समेत पहिचान गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार बाँदरलाई स्थायी रूपमा बस्तीबाट टाढा राख्न जंगल आसपासमा थप फलफूल र अन्य बोट बिरूवा रोप्ने योजना समेत बनाइएको छ। लेकाली क्षेत्रमा हालसम्म 1300 स्याउका बिरूवा रोपिसकेको छ भने अब सामुदायिक वन क्षेत्रमा थप 2000 भन्दा बढ़ी फलफूलका बिरूवा रोप्ने तयारी गरिएको छ। बाँदर नियन्त्रण र निगरानीका लागि नगरपालिकाले मासिक 30,000 रूपियाँ पारिश्रमिकमा 4 जना कर्मचारी नै नियुक्त गरेको छ। ती कर्मचारीले बाँदरलाई बस्तीबाट टाढा खोला भीर र जंगल क्षेत्रमा सीमित राख्न काम गरिरहेका छन्। नगरपालिकाका अनुसार 2 दिनसम्म सञ्चालन गरिएको उक्त अभियानका लागि छुट्टै बजेट भने छुट्याइएको थियो। स्थानीयवासी जनप्रतिनिधि र विभिन्न पक्षको स्वयंस्फूर्त सहभागितामा निशुल्क रूपमा अभियान सञ्चालन गरिएको हो। यसै विषयमा हामीले नगरपालिकाका मेयर अर्जुन माबो हाङलाई अभियान कस्तो रह्यो त भनेर सोधेका छौं।
2: गाउँमै बारी खेत चेपचापमा लुकेका थिए, तिमीले वासस्थान बनाएर बसेका थिए होइन। हिजो चाहिँ बाँदरलाई खोलामा जंगलमा पुर्याइयो। बाँदरहरू चाहिँ करिब 3 खालका रहेछ, एउटा सेतो, एउटा कालो, एउटा रातो। झन्डै सेतो रातो तर 2 कै संख्यामा रहेछन्। हिजोहरू बढी बस्ने ठाउँ त्यस्तो ओडारहरू त्यस्तो जंगलहरू पनि पहिचान भयो। हामीले करिब करिब बाँदरहरूलाई चाहिँ रुङ्गको लागि 3-4 जना कर्मचारी राखेको छ। 3 टा टुङ्सीमा खोला भिर छ, त्यतिमा बाँदरलाई हामी सीमित गर्न खोजिरहेछौ। त्यहाँ चाहिँ एउटा मङ्की हब जस्तो होइन, त्यहाँ रहने हाम्रो प्रयास जारी रहनेछ। र त्यो टुङ्सी बाँदर रुङ्गेहरू चाहिँ सँग चाहिँ उनीहरूको आम्ने साइरहन्छ। अब स्कुलका बच्चाहरू पढ्न नपाउने होइन, र माइग्रेसन रोग लगाजको लागि चाहिँ हाम्रो तत्काल बाँदरलाई त्यहाँ नै सीमित गर्ने अभियान सुरु भइसक्यो। र यता लेकतिर मैले कति 1200-1300 बिरुवा चाहिँ स्याउ पुगेर मुस्ताङबाट ल्याएर रोपिसकेका पनि छ। र अब ती जुन सामुदायिक वनहरू छन् तल तल, तीका सामुदायिक वन 2025 जति बोट बिरुवा रोप्छौँ। र बाँदरहरूले कहाँ बस्छन्, अब कहाँ खान्छन्, कस्ता खान्छन्, रुखपातमा कस्तो पाउलो खान्छन्, र अन्नमा अब सुकेको मकै पनि उठाएर खान्छ, केराउको कोसो पनि खाङ्गैबाट मकै पनि खान्छ, मकै च्याट्नेदेखि जस्तै भजमासहरू मासहरू होइन, सबै कुराहरू चाहिँ हाम्रो अध्ययन अहिले भइरहेछ।
3: तपाईँहरू कार्यकालको लगभग अन्तिम अन्तिमतिर पनि पुग्दै पुग्दै हुनुहुन्छ। अब यो समस्या त तपाईँ कार्यकाल भर्खरै आउँदाखेरिदेखि नै सुरु थियो होला यो एउटा समस्या। योभन्दा अगाडि चाहिँ बाँदर नियन्त्रण गर्नका लागि के गर्नु
2: हजुर? होइन, पहिले पनि चासो भएकै हो, पहिले पनि सुरु कार्य म आफैले बाँदर उन्ने हुँ, बाँदर उन्ने हो अनि यो पहिले पनि बजेट छुट्टाए हाँसो मजाकको विषय बनाए साथीहरूले होइन। तर जब अब बसाई सराई चाहिँ अब औलका जब बसाई सराई हुन थाले जस्तो बाँदर त गाउँ छिर्यो, गाउँ छिरे चाहिँ अब 2-3 वर्ष चाहिँ अलिक चाहिँ के अरे बाँदर आतंक भयो होइन। र अब कस्तो छ भने उहाँहरू उता अर्को पालिकाबाट पनि खेद्छ, अर्को पालिकाबाट खेद्छ, बाँदर त यता खेद्ने यता खेद्ने, अन्त त बाँदर त हिँडेको दिइरहन्छ होइन। तर हाम्रो ठाउँमा चाहिँ बाँदर प्रवेश उसलाई हामीले सीमित पार्ने चाहिँ उसको आवास र विशेष गरी उसको आहार त्यसको लागि अलिक शासन गरिरहेको भयो भने बाँदरलाई हामीले आहार दिन सक्नु त्यस्तो अवस्था रह्यो। र अब चाहिँ बाँदरहरूलाई अब अहिले उनीहरू भिरका काठमा छिरेका छन् होइन सबै ठाउँमा छन्। अब बाँदर त हामीले चाहिँ जुन जुन ठाउँमा अहिले भनेको त्यति ठाउँमा त त्यो बाँदरको जुन हब भनेर हामीले अथवा बाँदर त्यो ठाउँ जुन चाहिँ त्यहाँ त बाँदर पुर्याउनु पर्यो होइन करिब 1 लाख जस्तो 50-60-70 जस्तो बाँदर चाहिँ अब 1 लाख पुगिसकेर 60-70 जति पुगेका छैनन् होइन। अब यसको चाहिँ हामी अब अहिले चाहिँ हामी पुरै लागेर गाउँ ल्याएर धपायौँ। अब त्यस्तो नपुगेको त्यस्तो ठाउँ भने अब दुई चारजना लगाएर अब त्यसरी लान्छौँ।
4: पछिल्ला केही वर्षदेखि देशको कुल बेरोजगार करिब 1 खर्बका दरले बढ़ेको बढ़ी छ। महालेखा परीक्षकको कार्यालयले हिजो मात्रै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार 7.5 खर्ब रूपियाँको बेरोजगार देखिएको छ। बेरोजगार किन घटाउन सकिएको छैन भनेर हामीले पूर्व उपमहालेखा परीक्षक रामु डोटेललाई सोधेका छौं।
5: नगर्ने मान्छेलाई पुरस्कृत पनि गर्न सकिँदैन, बेरुजु धेरै बनायो भने त्यसलाई दण्डित पनि गर्न सकिँदैन। जब दण्ड र पुरस्कारको मेकानिजम छैन त्यसपछि बढ्दै जान्छ। अर्को एउटा कुरा छ, जस्तो बेरुजुलाई यदि कार्य सम्पादन मूल्याङ्कनसित मात्र टाइअप गर्ने हो भने कर्मचारीको इन्ट्री स्वाट्टै घटेर जान्छ। अर्को कुरा चाहिँ यो सार्वजनिक लेखा सबैतिर छ, सङ्घमा पनि छ, प्रदेशमा पनि छ, स्थानीय तहमा पनि छ, स्थानीय तहमा लेखा समितिको रूपमा छ। यो लेखा समितिले पर्याप्त रूपमा बेरुजु पर छलफल गरेर समयमै टुङ्गो लगाइदिने हो भने पनि बेरुजु घट्छ। तर अहिले हेरियो भने संघीय सरकारको हकमा चाहिँ करिब करिब 48 प्रतिवेदनदेखि नै अब कतिपय मन्त्रालयको बेरुजु छलफल भएको छैन। जब छलफल हुँदैन अनि महालेखा परीक्षकको कार्यालयले नि बेरुजु फर्छोड गर्दैन अनि बेरुजु बढ्दै जान्छ। त्यसैले यो लेखा समितिले समयमा छलफल गर्ने, कानूनको पालना गर्ने सबैले, र अडिट गर्ने र अडिट गराउने बीच पर्याप्त रूपमा अन्तर्क्रिया गर्ने त्यो रूपमा छलफल गर्ने हो भने कतिपय बेरुजुहरू तत्कालै समाधान हुने अवस्था पनि हुन्छ। हामीले त्यहाँ हेऱ्यौँ भने प्रमाण कागजात पेश नभएकोमा मात्र करिब करिब 41% बेरुजु छ। करिब करिब यो वर्षको बेरुजुको 6 अरब चाहिँ प्रमाण कागजात पेश नभएको छ। भनेपछि यदि अडिट गराउने र गर्ने बीच पर्याप्त अन्तर्क्रिया भएर त्यो प्रमाण जुटाएर पेश गर्ने हो भने यो बेरुजु नै हुन्थेन। त्यसैले यो बेरुजु समस्या भन्दा पनि बेरुजु प्रोपरली सेटल नगर्ने ध्यान नै व्यवस्था गर्ने त्यो नै नेपालको समस्या हो।
4: डोटेलसँगको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेदेखि 7 बजेसम्म प्रसारण हुने कार्यक्रम द न्यूज प्लसमा सुन्न सक्नुहुनेछ।
1: संघीय वंशालीहरूको पुनर्संरचना गरिएसँगै सिंहदरबार परिसरमा पुराना नाम हटाएर नयाँ नाम लेख्ने काम पनि धमाधम भइरहेको छ। मन्त्रालय गाभिने र थप्ने हटाउने काम अध्यादेश नियमावली बनाएर स्वीकृत गरेसँगै हाल पुराना नाम मेटेर नयाँ लेख्ने काम थालिएको हो। मन्त्रालयका साइनबोर्ड परिवर्तन, कार्यालयका नामाकरण र प्रशासनिक संरचना मिलानको काम अहिले तीव्र गतिमा भइरहेको छ। सरकारले हालै मात्र प्रशासनिक सुधार, मित भेटा र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाएको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित कुल 18 मन्त्रालय मात्रै कायम छन्। वैशाख 30 गते बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको नयाँ कार्य विभाजन तय गरेको हो। नयाँ संरचना अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 9 मन्त्रालय यथावत राखिएको छ भने समान प्रकृतिका मन्त्रालयहरू गाभेर 8 मन्त्रालय कायम गरिएको छ।
4: प्रधानमन्त्री कार्यालयबाट भन्दै ओडा सचिवलाई धम्क्याउने युवक पक्राउ परेका छन्। दैलेखको दुल्लु नगरपालिका 13 का ओडा सचिव कमल भण्डारीलाई धम्काएका स्थानीय प्रकाश खड्का पक्राउ परेका हुन्। उनलाई आज काठमाण्डुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ। खड्काले वडा सचिव भण्डारीलाई फोनबाट धम्काएका थिए। उनले आफू प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट बोलेको र सिफारिश गर्न धाक धम्की दिएका थिए। उनले धम्काएको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उनलाई कार्यवाही गर्न निर्देशन दिएको थियो। त्यसकै आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। वडा सचिवलाई धम्क्याउने खड्का दुल्लो नगरपालिका 13 कै बासिन्दा हुन्। उनी काठमाण्डुमा बस्दै आएका छन्।
1: नेपाल परिवेशमा पूर्णबहादुरको सुर्खेतमा छुट्टै भेला लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानिराखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
7: गुणस्तरीय प्लम्बिङको फर्फर नाम
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन भर।
10: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: जानकी मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुर धाम सम्पदा यात्रा आयोजना गरिएको छ। आज उक्त सम्पदा यात्राको आयोजना गरिएको हो। जानकी मन्दिर प्रांगणबाट शुरू भएको सम्पदा यात्रा जनकपुर धामका सम्पदाहरूको परिक्रमा गरी महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनसम्म पुगेर सकिएको थियो। सम्पदा यात्रामा जानकी मन्दिर, पेठिया बजार, रंगभूमि मैदान, राम जानकी विवाह मण्डप, अर्गन्जा पोखरी, राम मन्दिर, धनु सागर, गंगा सागर लगायतका सम्पदाहरूको बाजागाजासहित पदयात्रा गरिएको हो। जनकपुर धामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्न तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सम्पदा यात्रा आयोजना गरिएको आयोजकले जनाएको छ। यात्रामा स्थानीयवासी, युवा, विद्यार्थी, संस्कृति संरक्षण कर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।
1: सुकुम्बासी बस्ती व्यवस्थापनका क्रममा विस्थापित भएका बालबालिकाको अध्ययनलाई निरन्तरता दिन काठमाडौँ महानगर र निजी विद्यालय संगठनले पहल थालेका छन्। सरकारले नदी किनारका अनधिकृत संरचना र सुकुम्बासी बस्ती हटाएपछि नियमित विद्यालय जानबाट वञ्चित बालबालिकालाई शिक्षाको मूलधारमा फर्काउन पहल चालिएको, जस अन्तर्गत महानगरपालिकाले राधास्वामी सत्संग ब्यास आश्रम होल्डिङ सेन्टरमा रहेका 14 जना बालबालिकालाई आवासीय सुविधासहित निशुल्क अध्ययनको व्यवस्था गरेको छ। यसका लागि महानगरले त्यहाँका विभिन्न विद्यालय र अभिभावकसँग सम्झौता गरी बालबालिकालाई कक्षा 10 सम्म निशुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको, विद्यालय विद्यार्थीहरूलाई मानसिक समस्या नहोस् भन्नका लागि महानगरले विशेष पहल थालेको काठमाडौँ महानगरका सहायक प्रवक्ता महेश कुमार काफ्लेले बताउनुभयो। सरकारले विस्थापितहरूको बसोबासका लागि व्यवस्थापन नगरी विद्यार्थीको भर्ना कहाँ गर्ने भन्ने टुङ्गो नलाग्ने उहाँले बताउनुभयो।
11: मेन्टली प्रेसर नपरोस् भोलि चाहिँ कर्णदा हुनेका तिनी हुन् बालबालिकै हुनु, उनीहरूलाई प्रेसर नपरोस् भनेर खटिनु भएको छ, उहाँहरूलाई दिनभरि इन्गेज लिएर राखिदिनु भएको छ होइन। खेलकुदमा उहाँहरूलाई बच्चाहरूलाई गर्ने एउटा उनीहरूलाई चाहिँ हामी यस्तो हौ भन्ने फिलिङ चाहिँ नआओस् भन्ने कुरा गरिरहेको छौँ। अब स्कुलमा नि पढ्ने वातावरण बनाइदिने, ड्रेसहरू हालिदिने, अनि ल्याप्सन प्याप्सनहरूसँग छलफल गरेर भविष्य कति सुविधा दिन सकिन्छ उहाँहरूसँग कुरा गर्ने र एसएलसीसम्म पढाउने वातावरण चाहिँ सिर्जना हामी गरिरहेको छौँ अहिले। अब त्यसमा चाहिँ उहाँहरूको अहिले हामीलाई चाहिँ के प्रेसर छ भने अब उहाँलाई एडमिसन गर्ने पनि कहाँ भन्ने कुरा छ। एडमिसन गर्न चाहिँ अब भोलि त बुवाहरू यति नजिकै पढ्नुभयो भने त हामीले ती भर्ना गर्दै भयो कुचिलिन्सीको नजिकको स्कुलमा भयो। अब उहाँहरूको चाहिँ रेन्टमा लिएर या कतै बस्छु भने कसरी मिलाउने भन्ने कुरा हो। त्यो चाहिँ चाँडो सोल्युसन भइदिए त्यो विद्यार्थीहरू या विद्यार्थी अभिभावकहरू जहाँ बस्नुहुन्छ ती लगेर नजिकैको हामीले विद्यालयमा चाहिँ भर्ना गरेर उहाँहरूलाई पढ्ने पढ्ने वातावरण बनाइदिने, पढ्नलाई सहजीकरण गरिदिने भन्ने भा हो। अहिले राधास्वामी होल्डिङ सेन्टरमै हुनुहुन्छ, फेरि उहाँको अभिभावक नभएपछि विद्यार्थीलाई मात्र लिने कुरा पनि भएन कि त्यो अभिभावक नभएको भनेर कहीँ लगेर जिल्लाएर त्यहाँबाट पढाउनु पर्थ्यो होइन। अभिभावक भएको बच्चाहरूलाई त अभिभावकको साथ नै सबैभन्दा राख्नुपर्ने थियो, उनीहरूलाई सुरक्षित मातृत्वको प्रदान गर्ने निकै हो। त्यसैले उहाँको त्यो बसोबासको जहिले हामी कम्प्लिट गर्छौँ, सरकारले जहिले निर्णय गरेर हामीलाई दिन्छ या हामीले जे निर्णय भएर आउँछ त्यो अनुसार अनि हामी डिसाइड गर्छौँ गर्ने भन्ने कुरा चाहिँ हामीले पोलिटिकल सिकप निर्णय गरिसकेको अवस्था छ।
1: उक्त होल्डिङ सेन्टरमा 61 बालबालिकाको नाम दर्ता भएको थियो। सरकारले काठमाडौँ उपत्यका विभिन्न नदी किनार थापाथली, सेनामंगल, मनोहरा, शंखपुल, बालाजु लगायतका अव्यवस्थित सुकुम्बासी बस्ती खाली गराएपछि विस्थापित भएका परिवारलाई विभिन्न अस्थायी होल्डिङ सेन्टर र आश्रय स्थलमा राखिएको छ।
4: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माणधीन सिद्ध बाबा सुरूङ मार्गको स्थलगत अनुगमन गर्नुभएको छ। त्यसक्रममा मन्त्री लम्सालले सुरूङ मार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिनुभएको छ। उहाँले निर्माणलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। निर्माणका समयमा कुनै समस्या देखिएमा पनि तत्काल मन्त्रालयमा जानकारी गराउन आग्रह गर्नुभयो। मन्त्री लम्सालले मन्त्रालयका कर्मचारी तथा सड़क विभागका महानिर्देशक सहित सुरूङ मार्गको स्थलगत अनुगमनको लागि पुग्नु भएको हो। सिद्धबाबा राजमार्ग निर्माणधीन सुरूङ मार्ग सरकारी राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढ़ाएको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले 2083 चैतभित्र निर्माण सक्ने गरी सुरूङ मार्गको काम गरिरहेको छ।
1: पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ़ बुटोल सड़क खण्ड विस्तारको काम भने अन्तिम चरणमा पुगेको छ। लामो समय निर्माण अलपत्र परेको यो आयोजनाको भौतिक प्रगति 91% पुगेको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले जानकारी दिनुभएको छ। नागढुंगा नौ विशेष तथा नारायणगढ़ बुटोल सड़क खण्डको स्थलगत अनुगमन गर्दै उहाँले आयोजनाका अधिकांश मुख्य काम सकिएको बताउनुभयो। हाल फिनिशिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन र केही सहायक संरचना निर्माणका काम भइरहेको छ। महानिर्देशक जैशीले अब दाउन्ने क्षेत्रमा विगतका वर्षायाममा जस्तै यातायात अवरूद्ध हुने समस्या झेल्नु नपर्ने सुनाउनुभयो।
12: अब यो बर्खामा यो यस्तो सहर हुँदैन धेरै जस्तो चाहिँ यो एउटा खुसीको साथ भन्नुपर्छ। हामीले धेरै जसो कामहरू सम्पन्न गरिसकेका छौँ। करिब करिब एकतर्फको मोटामोटी 2 लेन जतिको रिलिफ पेमेन्ट सकिसकेको है। अर्को 3 लेनको रिलिफ पेमेन्टको काम अहिले भइरहेको छ। एक ठाउँमा दुई ठाउँमा चाहिँ पुलको क्रस ड्रेनेजको काम भएको कारणले अलिकति आजभोलि पनि एक हप्ता जति अझै डिस्टर्ब हुन सक्छ। साथीहरूसँग कुरा अहिले हुँदाखेरि जेठ 15 रेन्जमा चाहिँ धेरै काम मुख्यतः कामहरू सकिन्छ र धेरै पछि नेपाली जनताहरूले अब यो दाउनेको कर सहन पर्दैन।
4: मुगलिन पोखरा सड़क खण्ड अन्तर्गत दमौली बजारमा निर्माणाधीन 4 लेनको पुलको भौतिक प्रगति 84% पुगेको छ। ब्यास नगरपालिका 4 र 5 मादी नदीमाथि निर्माण
12: अर्को 3 लेनको रिपेयरको काम अहिले भइरहेको छ। एक ठाउँमा दुई ठाउँमा चाहिँ पुलको क्रस ड्रेनेजको काम भएको कारणले अलिकति आजभोलि पनि एक हप्ता जति अझै डिस्टर्ब हुन सक्छ। साथीहरूसँग कुरा अहिले हुँदाखेरि

0: गएको जनाउँदै हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको बताउनुभयो। वहाँका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम शुरू गरिएकामा गत भदौ 21 गते ठेक्काको म्याद सकिएपछि आगामी असार 19 गतेसम्म म्याद थप भएको छ। इन्जिनियर पाण्डेका अनुसार पुल निर्माणका लागि विक्रमसम्म 2079 साउनमा सम्झौता भएको थियो। 315 मिटर लामो पुल 6 वटा स्पान रहेका छन्। पुलको वारिपारी दुई दुई प्रीस्टेट बक्स गर्डर स्पान सम्पन्न भइसकेका छन्। वहाँका अनुसार फाउण्डेशनबाट सुपर स्ट्रक्चरको काम सकिएको छ। इन्जिनियरिङ पाण्डेका अनुसार 1,21 करोड़ रूपियाँ भ्याटसहित लागतमा निर्माण भइरहेको पुल 23 मिटर चौड़ाईको एउटै मोनोलिथिक स्ट्रक्चर भएको यो मुलुककै पहिलो पुल हो।
1: नेपाली कंग्रेसको संस्थापन इतर समूहले पनि प्रदेश स्तरीय भेलाहरूको आयोजना गरेको छ। संस्थापन पक्षले प्रदेश स्तरीय भेला गरेका बेला पूर्व सभापति शेरबहादुर देउवा समूहको आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेला भयो। भेलालाई सम्बोधन गर्दै देउवा समूहका नेता पूर्णबहादुर खड्काले वर्तमान पार्टी सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। त्यसक्रममा उहाँले पार्टी अब विभाजनको नजिक पुगेको भन्दै जोगाउनु पर्ने बताउनुभयो।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रदेश तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूलाई श्रमदान, संगठन विस्तार र जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गर्नुभएको छ। काठमाण्डुमा आयोजित एक कार्यक्रममा वहाँले ठूलो जिम्मेवारीमा पुगेपछि काम देखिन कम हुने भए पनि दायित्व भने झन बढ़ने बताउनुभयो। पार्टीभित्र नेता र कार्यकर्ताको विभाजन नभई सबै सदस्य संगठनको समान हिस्सेदार भएको बताउनुभयो। वहाँले फुटबल टोलीको उदाहरण दिँदै अध्यक्षले मात्र होइन सदस्यहरू पनि गोल गर्न सक्ने भन्दै हरेक सदस्य सक्रिय भएर काममा लाग्नुपर्ने बताउनु भएको छ। महिलाको न्यूनतम 33% सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: यो हो हाँ संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला परेका छन्। बिहु पोइन्टबाट गत वैशाख 30 गतेदेखि हराएका एक पर्यटक आज मृत फेला परेका छन्। हराएका व्यक्ति काठमाडौँको संघाराम बुद्ध विहारका भिक्षु धामीसरू रहेको पछि पहिचान भएको थियो। सुरक्षाकर्मी तथा स्थानीय पर्यटन व्यवसायी सहितको टोलीले खोजी गर्ने क्रममा मर्दी हिमालको माथिल्लो भ्यू पोइन्ट स्थित ठूलो पहाड़ मुनि खोजमा शव फेला परेको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार हिउँमा केही डाम देखिएपछि सोही आधारमा टोली खोज्दै जाँदा भीरबाट धेरै तल कपड़ा देखेपछि 3 घण्टा लगाएर तल झरेको थियो। अध्यक्ष तामाङले कठिन भौगोलिक अवस्थाका कारण शव उद्धार गर्न नसकेको बताउनुभयो।
2: सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका गोदावरी नगर

0: रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका साथ भैंसाही स्थित सड़कमा मंगलपुरबाट पर्सातर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई आज बिहान दुर्घटना भएको थियो। प्रहरीका अनुसार उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार कोटही माई गाउँपालिका पाँच नौडी हवा बस्ने 35 वर्षीय श्री भागवत धोबीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएको उनको सिटी अस्पताल भैरो हवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
1: कैलालीमा गोदावरी नगरपालिका 11 ओलानीमा रूखमा अड्किएका एकजनाको सकुशल उद्धार गरिएको छ। स्थानीय 73 वर्षीय लालबहादुर सुनार घर नजिकै रहेको रूखमा च्याउला काट्न चढ़ेका बेला तल झर्न नसकी अड्किएका थिए। सशस्त्र प्रहरीले उनको सकुशल उद्धार गरेको हो।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरान विरूद्ध फेरि हमला गर्ने तयारी गरेको छ। अमेरिकाले अर्को हप्ता इरान विरूद्ध सैन्य हमला गर्ने गरी तयारी गरिरहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। पेन्टागनले आक्रमणको लागि धेरै विकल्पहरू तयार पारेको र अन्तिम निर्णय अब राष्ट्रपति डोनाल्ड ट्रम्पको हातमा रहेको अधिकारीहरूले बताएका छन्। अमेरिकी रक्षा सचिव पीट हेगसेथले आवश्यक परेमा सैन्य कार्यवाही बढ़ाउने योजना तयार रहेको बताउनुभयो। अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणको विकल्पहरूमा इरानी सैन्य र पूर्वाधार लक्ष्यहरू विरूद्ध ठूला हवाई हमलाहरू समावेश छन्। विशेष सैन्य अपरेशनका लागि मध्य पूर्वमा 50,000 भन्दा बढ़ी सेना तैनात गरेको छ। यसको अतिरिक्त दुई विमान वाहक एक दर्जन भन्दा बढ़ी नौसेना विनाशक र ठूलो संख्यामा लड़ाकू विमानहरू पनि यस क्षेत्रमा उपस्थित छन्। इरान र अमेरिका बीच पाकिस्तानमा वार्ता भए पनि सहमति नभएपछि पुनः दोस्रो चरण सम्वादका लागि कोशिश भइरहेको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग टूमा नेपालले अमेरिकालाई पराजित गरेको छ। आज भएको खेलमा नेपालले अमेरिकालाई 9 विकेटले हराएको हो। त्रिवी क्रिकेट मैदानमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 80 बल बाँकी छँदै एक विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा कुशल भुर्तेलले शानदार शतक प्रहार गरे। उनी 118 बलमा 120 रन बनाएर अभिजित रहे। आसिफ शेखले 58 रन बनाउँदा इशान पाण्डेले 20 रन थपे। टस जितेर पहिले ब्याटिङ थालेको अमेरिकाले 43.3 ओभरमा सबै विकेट गुमाउँदै 195 रन बनाएको थियो। उसका लागि स्मिथ पटेलले सर्वाधिक 83 रनको योगदान दिए। सियनान जय सूर्याले 50 रन थपे। अमेरिकालाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेन्द्र सिंह एरीले 4 विकेट लिए। सम्पाल कामीले 2 विकेट लिए भने सन्दीप लामिछाने र गुरशन झाले समान 1-1 विकेट लिए। सिजनमा नेपालले पहिलो जित हात पारेको हो। जितसँगै नेपालले 26 खेलबाट 20 अंक पुर्याएको छ। यद्यपि नेपाल 7 स्थानमा छ। अमेरिकाले भने जारी श्रृंखलामा लगातार दोस्रो हार बेहोरेको हो। अमेरिका 36 अंक जोड्दै दोस्रो स्थानमा छ।
0: भारतमा आगामी मे 25 हुने साफ महिला च्याम्पियनशीप खेल्ने नेपाली टोली घोषणा भएको छ। आज नेपाली राष्ट्रिय महिला फुटबल टीमका मुख्य प्रशिक्षक नवीन न्यौपानेले कप्तान एन्जिला तुम्बा पो सुब्बाको कप्तानीमा 23 सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन्। टीममा एन्जिलाले कप्तानीमा पुनरागमन गरेकी छन्। यसअघि फरवार्ड साबित्र भण्डारी कप्तान थिइन्। सबिना चौधरीले 2 वर्षपछि पुनरागमन जनाउँदा मिडफिल्डर दोया बिर्सना चौधरी र अनिता लम्जेलले पहिलो पटक नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा स्थान बनाएका छन्। प्रतियोगितामा नेपाल समूह एमा छ। समूह नेपालसँगै श्रीलंका र भूटान छन्। त्यसै गरी समूह बीमा भारत बंगलादेश र मालदिव छन्। प्रतियोगिता भारतमा आगामी मे 25 जून 6 हुनेछ। प्रतियोगिताका सम्पूर्ण खेल भारतको गोवामा हुनेछ।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा भइरहेको छ। इडन गार्डनमा कोलकाताले टस हारेर ब्याटिङको निम्तो पाएको छ। ताजा अवस्थामा कोलकाताले 8.1 ओभरको समाप्तिमा 1 विकेट गुमाएर 86 रन जोडेर खेलिरहेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: लालीगुरास नगरपालिकाले 2 दिनमा 200 बाँदर धपायो। बाँदर नियन्त्रण तथा निगरानीका लागि 4 कर्मचारी नियुक्त।
1: सिंहदरबारमा मन्त्रालयका बाहिर फेरिएको नाम लेखिँदै प्रधानमन्त्री कार्यालयको नाम लिएर वडा सचिवलाई धम्काउने युवक पक्राउ।
0: जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुर धाम सम्पदा यात्रा आयोजना। काठमाडौँको होल्डिङ सेन्टरमा रहेका 14 जना बालबालिकालाई आवासीय सुविधा सहित निशुल्क अध्ययनको व्यवस्था।
1: इरान विरूद्ध फेरि सैन्य हमला गर्ने अमेरिकाको तयारी। विशेष सैन्य अपरेशनका लागि मध्य पूर्वमा 50,000 भन्दा बढ़ी सेना तैनात।
0: र विश्वकप लीग टूमा नेपालले अमेरिकालाई 9 विकेटले हरायो। साफ महिला च्याम्पियनशीप खेल्ने नेपाली टोलीको घोषणा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो, प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौं, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन।
3: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: स्मृति, आजसम्म तिमीले जे जे भन्यौ मैले सब कुरा माने। आज म तिमीलाई एउटा कुरा भन्छु, मान्छौ?
1: के कुरा?
0: जामिन विदेश।
1: तिमी होसमा त छौ आसे?
0: म होसमै छु।
1: यो कुरा बाबाले थाहा पाउनु भयो भने के सोच्नुहुन्छ? तिमीलाई थाहा छ त बाबाको सब थोक हामी दुईजना हो भनेर।
0: तिम्रो लागि तिम्रो बाबा सब थोक हो, म होइन। तिम्रो बाबाको कारणले गर्दा म यहाँ घरझै बस्नु परेको छ। यति कुरा बुझ्दिनौ? तिमीले बाबालाई मात्रै माया गर्छौ, मलाई गर्दिनौ?

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 9 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।
4: सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
5: यही जेठ 2 गते शनिबार
6: पागुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
7: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लासर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
6: साथै उक्त दिन निःशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
5: यही जेठ 2 गते शनिबार।
8: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
7: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
6: सम्पर्क फोन नम्बर 0674-2027
7: 24-027।
6: सम्पर्क मोबाइल नम्बर 98572-597
7: 98511-89918।
0: रेडियो दिदी बहिनी 95.2 MHz।

0: किन आँखा मिचेकुमिचे गरेको?
1: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्।
1: जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारो

0: नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
4: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
3: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
3: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम QGPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
4: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
3: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
4: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
3: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001। मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
5: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
5: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौं।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: घरबाटै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका भिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी।

0: Media Extreme Energy Drink.
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ पाँच बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो विधि बहिनी 95.2 मेगाहर्ज।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त, म त तिमीले नपर्ने सिङ्गो मनुष्यका पनि हो।
5: हाम्रो वन, हाम्रो ध्वनि, डरौने बाटो जोगाउन गरौँ जताउने, वनमा जगेर लगाउने कानुनी अपराध हो। डरौने लागेको दुखीमा तुरन्त नाजुकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा संसदमा प्रतिपक्षी दलको भूमिका र प्रतिपक्षी दलका सांसदको बुझाई र अनुभवको बारेमा छलफल गर्दैछौ। नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग सहकर्मी सन्तोष गन्धर्व कुराकानी गर्दै हुनुहुन्छ। स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: हामी हेलो सांसदमा छौं। आज चाहिँ हामी तपाईसँग विशेष गरी यो पछिल्लो समय सदनमा देखिरहेको अवस्था, सरकारको नीति तथा कार्यक्रम र त्यस पछाडि उत्पन्न भएका परिस्थिति र यो अध्यादेशका कुराहरू पनि हामी जोड्नेछौं। अहिले संसदमा जुन खालको दृश्य देखिरहेछ, हुन त यो त्यति नौलो होइन नेपाली संसदमा, तर त्यो भन्दै गर्दाखेरि प्रमुख प्रतिपक्षी लगायत विपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दाखेरि उठेका प्रश्नहरूमा प्रधानमन्त्रीको जवाब तपाईँहरू खोजिरहनु भएको छ, तर यता संसद नियमावलीले त्यसलाई बाध्यकारी बनाइरहेको छैन भन्ने खालको विषयहरू पनि उठिरहेछन्, तर परम्परागत चाहिँ यथावत नै छ। यो हुँदै गर्दाखेरि चाहिँ आजको मितिमा संसदमा विपक्षीहरूले उठाइरहेको विषय र चाहेको विषय चाहिँ के हो खासमा?
2: अहिलेको संसदमा यो जे गतिविधिहरू देखिराखेको छ, प्रतिपक्षीहरूले जुन स्थिति त्यहाँ देखाउन विवश भयो, त्यो चाहिँ वर्तमान सरकारको नेतृत्वको कारणले सृजित परिस्थिति हो र प्रतिपक्षीहरूलाई त्यहाँ जनताले पुर्याएका हुन्। जनताले यो सरकारको कार्यकारी प्रमुखको आवाज सुन्न चाहेका छन्। कार्यकारी प्रमुखको सदनमा देखिएको, सम्मानित सदनमा देखिएको व्यवहारहरूमाथि प्रश्नहरू उठेका छन्। आफ्नै नेतृत्वमा आफ्नै क्याबिनेटले पारित गरेको नीति कार्यक्रम राष्ट्र प्रमुखले वाचन गरिरहँदा सरकार प्रमुखले जुन अशोभनीय क्रियाकलाप त्यहाँ देखाउनुभयो, त्यसबाट संसारभरि रहेका नेपालीहरूले के हो यो भन्ने एउटा जिज्ञासा राखि नै राख्नु भएको छ। र प्रतिपक्षी हुनुको नाताले तपाईँहरूको भूमिका के हो, तपाईँहरूले किन त्यसमाथि बोल्नु भएन भन्ने प्रश्न पनि हामीमाथि छ। नागरिकले हामीमाथि राखेका प्रश्नलाई हामीले संसद मार्फत सरकारमाथि राखेको मात्रै हो। के यो सरकार, यो संसदमा, अहिलेको पार्लियामेन्टमा पाँच वर्षसम्म हामीले प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो भनेर हामीले प्रश्न गरेको, अरू केही पनि होइन। जहाँसम्म नियमावलीको धारा 38 को सवाल छ, त्यो धारा 38 के लेखिएको छ र नियमावलीका धेरै ठाउँहरूमा के लेखिएको हुन्छ भने, प्रधानमन्त्रीले वा निजले तोकेको व्यक्ति भन्ने प्रोभिजन चाहिँ किन राखिएको हुन्छ भने, कुनै असाधारण परिस्थिति हुन सक्छ, कहिलेकाहीँ प्रधानमन्त्री देश बाहिर हुने स्थिति हुन सक्छ, कहिलेकाहीँ बिरामी अस्वस्थ अवस्था हुन सक्छ, या अन्य त्यस्तो विशिष्ट कारण हुन सक्छ जसको कारणले प्रधानमन्त्रीले आफूले नभ्याएर आफ्नो काम गर्न कुनै प्रतिनिधि तोकिन्छ। किन भन्दा मलाई तोकेको काम गर्ने पहिलो दायित्व त मेरै हो नि त, मैले तपाईँलाई त्यो काम त्यति बेला तोक्छु जति बेला म कुनै कारणले असमर्थ हुन्छु। त्यसकारणले हामीले केही भनेको छैन, प्रधानमन्त्रीको असमर्थताको कारण दिनुहुन्न त भन्या त हो नि, हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो। र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं। तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ, सबै प्रधानमन्त्रीले। त्यसकारणले अहिले पनि जनताले सुन्न पनि चाहनुभएको छ उहाँको आवाज, र हामीले त्यही आवाजलाई प्रतिनिधित्व गर्दै तपाईँले संसदमा सरकार प्रमुखका हैसियतले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ भन्ने माग राख्नु सर्वथा संवैधानिक छ, न्यायिक छ, र संविधानको यही संविधानको धारा 76(10) स्पष्ट लेखिएको छ, सरकार, प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनेछन्, जवाफदेही हुनेछन्, र पार्लियामेन्ट भन्दा माथि सरकार हुँदैन, र संविधान भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ। त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौ।
1: जस्तो कि अहिले तपाईँले सदनमा प्रधानमन्त्रीले प्रश्नको जवाब दिनुपर्छ अर्थात नीति तथा कार्यक्रममाथिको उठेका विषयहरूमा जवाब दिनुपर्छ भन्दै गर्दाखेरि हिजोको परम्परा त थियो नै तर संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसका जवाबको जवाबहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ?
2: त्यो कुरा होइन, हामीलाई त हामीले नागरिकलाई हेर्ने हो, नागरिकले

0: भनेर पनि हामीले धैर्य त साँधेकै हो, साँचेकै हो। त्यसपछि उत्पन्न परिस्थिति के भयो भने उहाँले नीति कार्यक्रम टेबल गर्नुभयो। अब टेबल गर्दा बोल्ने नबोल्ने त्यसमा ठूलो कुरा भएन। त्यसमाथि पनि नागरिक स्तरबाट प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौं। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए। यो नीति कार्यक्रमको जवाफ पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको, यो सरकारको, र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने, त्यो मात्रै होइन उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने तपाईँलाई म उदाहरण दिन्छु, उहाँहरूले 8 अध्यादेश ल्याउनुभयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं। त्यसो भए कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ। सबै संविधानमा प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भएर छलफल गराउन नै परेन, आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो। भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, त्यसकारणले त्यो लजिकल छैन। र परम्पराको कुरा के छ भने असल परम्परा त मान्नुपर्छ, हेर्नुहोस्, असल परम्परा इग्नोर गरेर जान मिल्दैन, त्यो असल परम्परा हो। नीति कार्यक्रमको ओनरसिप सरकारले लिने र नीति कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाब सरकार प्रमुखले दिने, 275 सदस्यीय अथवा 334 सदस्यीय संघीय संसदका सांसदहरू जनताका प्रतिनिधि हुन्, नेपाली जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि हुन्, उनीहरूले बोल्ने भावनाहरू नेपाली जनताका भावनाहरू, त्यसको जवाफ चाहिँ प्रधानमन्त्रीले नै दिनुपर्छ। र नदिने हो भने के कारण हो? अस्वस्थता, पढ्न नसक्ने हो कि? हो भने भन्नु पर्यो नि त, बोल्न नसक्ने हो कि, अथवा उहाँ देश बाहिर हुनुहुन्छ त, के हो त कारण? त्यो त चाहियो नि त, कति सजिलोको कुरा, प्रधानमन्त्री सिंहदरबारमा बस्ने, प्रधानमन्त्री आफ्नो निवासमा बसिराखिदिने, कहीँ पब्लिक फेस केही पनि गर्न नपर्ने, यो होइन नि त।
1: त्यसपछि विपक्षले अरूमा गरेको छैन, प्रधानमन्त्रीले जवाब दिन नसक्नुको कारण मात्रै
0: कारण दिँदा पनि हुन्छ, कारण दिएर अहिले चाहिँ यसकारणले प्रधानमन्त्रीले जवाब दिन सक्नुहुन्न, तर आगामी दिनमा यो संसदलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्छ भन्नु पर्दैन। तपाईँलाई म एउटा प्रश्न सोध्छु, अथवा जति पनि अहिले यो सुनिराख्नु भएको छ या प्रधानमन्त्रीको पक्षमा रहेको जनमत पनि छ नि त, उहाँलाई पनि म सोध्न चाहन्छु, यो पार्लियामेन्टबाट प्रधानमन्त्रीले नेपाली नागरिकलाई सम्बोधन गर्नु पर्दैन? यसको जवाफको मात्रै सवाल छैन, देशवासीका नाममा कुनै सम्बोधन हामीले सुन्न नपाउने, त्यसकारणले के पनि नपाउने, प्रधानमन्त्रीको अभिव्यक्ति नै नआउने हो भने त देश प्रधानमन्त्रीले चलाइराखेका छ या प्रधानमन्त्रीलाई डमी बनाएर अरू कसैले चलाइराखेका छ, प्रश्न जिज्ञासा स्वाभाविक रूपमा उठ्छ।
1: जस्तो कि आजको दिनमा प्रधानमन्त्रीले संसदमा बोल्नुपर्छ पर्दैन भन्ने बीचमा धेरै त्यस्ता टिका टिप्पणीहरू पनि भएका छन्, प्रश्नहरू पनि उठेका छन्। अघि यहाँले भने जस्तो चाहिँ नीति तथा कार्यक्रम वाचन हुँदै गर्दाखेरि प्रधानमन्त्री बाहिर निस्किने गरेको विषय, त्यस पछाडि संसदमा विपक्षले उठाएका प्रश्नहरूमा नीति तथा कार्यक्रममाथि नै प्रधानमन्त्रीले दिनुपर्ने जवाबका विषयहरू उठ्दै गर्दाखेरि चाहिँ प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफको टुंगो नलाग्दासम्म सदन नबस्ने खालको अभिव्यक्तिहरू पनि दिइरहेछ। त्यसै गरी एमाले चाहिँ नीति तथा कार्यक्रम नै खारेज गर्नुपर्छ भनिरहेछ भने नेकपाको लाइन चाहिँ के हो खासमा?
0: नेकपाको लाइन यो नीति कार्यक्रममा सक्दाखेरि प्रधानमन्त्रीले टेबल गर्नु पर्थ्यो, सक्दाखेरि प्रधानमन्त्री बसेर सांसदहरूले उठाएका जिज्ञासाहरू उहाँले सुन्नु पर्थ्यो, दुइटै कुरा नसक्दाखेरि प्रधानमन्त्रीले आएर जवाफ दिने जिम्मेवारी चाहिँ बोक्नुपर्छ। हामी त्यो दुइटै सबै हुनुपर्छ भन्दैनौं, त्यसको कार्यकारी अन्य काममा पनि व्यस्तता हुन्छ, त्यसकारणले उहाँका प्रतिनिधिहरूले पनि त्यो रिपोर्ट गर्न सक्नुहुन्छ संसदमा उठेका सवालहरू, तर त्यसलाई सम्बोधन गर्ने त्यो नीति कार्यक्रम उठेका सवालहरूको स्पष्टीकरण दिने, राम्रा पक्षहरूलाई समेट्ने, कमिटमेन्ट गर्ने र के गर्न खोजेको हो भन्ने कुरा सरकारको त्यसलाई थप क्लेरिफाई गर्ने काम चाहिँ प्रधानमन्त्रीकै मुखबाट हुनैपर्छ भन्ने नेकपाको हाम्रो अडान छ। हामी संसदमा छलफल निर्वाध हुन दिन्छौं। हिजो पनि हामीले भनेको हो, हामी विपक्षीकै साथीहरू उठिरहँदा पनि हामी बसिरहेकै थियौं, किनभने प्रधानमन्त्री भोलि नै जवाफ दिने भएको हुनाले भोलिको लागि आजको रोक्नु पर्दैन, आज छलफल हुँदा पनि हुन्छ र भोलि पनि भनेको आज।

0: आज पनि शुरूमा निर्वाच छलफल हुँदा हुन्छ र अन्तिममा जवाफ दिन प्रधानमन्त्री आउनु भएन भने र प्रधानमन्त्रीको प्रतिनिधि कुनै मन्त्रीले जवाफ दिने हो भने चाहिँ अहिलेसम्मको हाम्रो निर्णय हामी त्यो सुन्दैनौं। हामी प्रधानमन्त्रीकै मुखबाट सुन्न चाहन्छौं।
1: बैठक बहिष्कार गर्नुहुन्छ या त
0: हामी प्रधानमन्त्रीलाई बोलाउनको लागि पहिला त हाउसमा उठेरै माग गर्छौं र हामी प्रधानमन्त्री नआएसम्म हाम्रो पोजिसन कायमै राख्छौं र सरकारसँग त विभिन्न टुल्सहरू त हुन्छ नै, सरकारले जबरजस्ती पनि गर्न सक्छ होइन, पासपोर्ट त्यतिकै भनिदिन पनि सक्छ किन सरकारसँग त एब्सोल्युट मेजोरिटी छ। त्यस्तो बलजफ्ती गर्ने अवस्था आयो भने हामीले संसदलाई बहिष्कार पनि गर्न सक्छौं। यो सवालमा
1: कारणसहित आयो भने त्यसलाई समर्थन गर्न सकियो,
0: कारणसहित कारण भनेको जेन्युन कारण आउनु पर्यो, जेन्युन कारणसहित आयो भने त त्यसलाई अन्यथा लिने कुरा हुँदैन।
1: अब सरकारको नीति तथा कार्यक्रमतिर लागौं। खासमा अहिले सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ र यो सदनमा छलफल पनि चलिरहेछ, यहाँले नीति तथा कार्यक्रममाथि आफ्नो विचार पनि राखिसक्नु भएको छ सदनमा। समग्र हेर्दाखेरि चाहिँ नेकपाले नीति तथा कार्यक्रमलाई कसरी लिएको छ? यसले अहिलेको चाहिँ तत्कालको जनमतलाई कदर गर्छ गर्दैन होइन? अहिले हामीले भोगिरहेका विभिन्न विषयहरू छन्, ती विषयलाई सम्बोधन गर्छ गर्दैन? फेरि नीति तथा कार्यक्रम आउँदै गर्दाखेरि सबै कुरा यो बजेटमा समावेश हुन्छ भन्न पनि नसकेला, बजेटमा आउँदाखेरि केही परिमार्जन होला, केही थपघट होला, तर त्यो हुँदै गर्दाखेरि चाहिँ अहिलेको नीति तथा कार्यक्रमलाई तपाईँको पार्टीले कसरी लिन्छ र यसले चाहिँ जनताको समस्या सम्बोधन गर्छ गर्दैन?
0: यो नीति तथा कार्यक्रममा जसरी नीति तथा कार्यक्रम भनिन्छ त्यसको दुईटा पाटा हुन्छ, नीति र कार्यक्रम। नीति एउटा नारा जस्तो हो अथवा लक्ष्य जस्तो हो, त्यसले सबैले बुझ्ने एउटा कर्णप्रिय शब्द त्यसले निर्माण गरे हुन्छ। तर कार्यक्रम चाहिँ त्यो हो, त्यो नीतिलाई पूरा गर्नलाई त्यसले सपोर्ट गरे हुन्छ। र यो परिस्थिति यस्तो हो, यो नीति कार्यक्रममा नै लेखिएको छ। नेपालको इतिहासमा जुन अवसर अहिले प्राप्त भएको छ त्यसलाई ऐतिहासिक दुर्लभ अवसर नीति कार्यक्रममा लेखिएको छ र यो हो। र यो ऐतिहासिक दुर्लभ अवसर नेपालको विकास र समृद्धिको उत्कट चाहनालाई परिपूर्ति गर्नको लागि प्राप्त भएको हो। यो सामान्य अवस्था होइन, यो असामान्य जनमत जुन प्राप्त भएको छ, असाधारण विश्वास जुन प्राप्त भएको छ, त्यसलाई परिणाममा निकाल्नको लागि सरकारसँग एउटा दृष्टिकोण चाहिन्छ। त्यो दृष्टिकोणलाई हामीले पोलिटिकल आइडियोलोजी अथवा सरकारको आर्थिक राजनीतिक दृष्टिकोण के हो भन्ने बाट हामीले मापन गर्छौं। यो नीति कार्यक्रम सरकार संसदमा दुईटा बेन्च हुन्छ, सरकारी बेन्च र प्रतिपक्षको बेन्च। एउटा बेन्चबाट हेर्दाखेरि एकदमै राम्रो देखिन्छ, अर्को बेन्चबाट हेर्दाखेरि अभावहरू देखिन्छन्। तर हामीले निष्पक्ष एउटा बेन्चबाट हेर्ने हो भने यो नीति तथा कार्यक्रम पढ्दा सुन्दा र हेर्दा जति उहाँले लोकप्रिय बनाउन कोशिश गर्नुभएको छ, तर डेस्टिनेशनको हिसाबले, गन्तव्यको हिसाबले हेर्दाखेरि संविधानसँग संगति राख्दैन यो नीति तथा कार्यक्रमले। र दृष्टिकोण के हो भन्ने कुरा नै क्लियर गर्दैन। सबैभन्दा ठूलो नीति कार्यक्रम भएको अभाव चाहिँ यो हो। त्यो भनेको के हो भने हाम्रो संविधानले स्रोत र साधनको समन्यायिक परिचालन गरेर समतामूलक समाज निर्माण गर्दै समाजवादी राष्ट्र निर्माण गर्ने भन्ने कुरा संविधानको प्रस्तावनामा स्पष्ट लेखेको छ, जुन शब्द नीति कार्यक्रमको कुनै एउटा बुँदामा पनि छैन। यो नीति कार्यक्रमले आकर्षक कुराहरू ल्याएको छ। 10 वर्षमा 30,000 मेगावाट जल विद्युत उत्पादन गर्ने, जलविद्युत मात्र होइन सबै किसिमका विद्युत उत्पादन गर्ने, जुन कुरा नारा लोकप्रिय छ, तर 10 वर्षमा 30,000 मेगावाट विद्युत चाहिँ हाम्रो सम्पूर्ण सामर्थ्यको परिचालन गर्दा पनि र उहाँहरूले प्रस्तावित गर्नुभएका सबै कानूनहरू सुधार गर्दा पनि, संरचना सुधार गर्दा पनि 10 वर्षमा 30,000 मेगावाट नेपालको अवस्थितिले सम्भव छैन। म पनि यसको धेरथोर जानकार हो, सम्भव छैन, यो कुरा भोलि देखिने कुरा हो होइन। यस्तो एकदमै अति महत्वाकांक्षी नारा पनि उहाँले राखिदिनु भएको छ किन त्यसको एट्र्याक्सन तान्नको लागि। वैकल्पिक वित्त विकास, डायस्पोरा पुँजी, निजी लगानी र राज्यका विभिन्न कोषहरूमा रहेको फ्रिज भएको रकमहरूलाई परिचालन गर्ने कुरा ल्याउनु भएको छ, यो गर्नै पर्छ। यो एक हिसाबले हेर्दाखेरि विकासलाई तीव्र ढंगले गर्नको लागि हामीलाई वैकल्पिक स्रोतको आवश्यकता छ, त्यो हिसाबले ठिकै छ, यसलाई मैले अन्यथा रूपमा लिइन। तर यसमा एउटा आलोचनात्मक प्रश्न के छ भने आन्तरिक अर्थतन्त्रको सुदृढ नगरिकन, विकास नगरिकन, आन्तरिक सम्भावनाहरूको खोज नगरिकन र त्यसलाई उजागर नगरिकन गरिने विकासले चाहिँ परनिर्भरता बढ़ाउँछ। हामीलाई डिपेन्डेन्सी बढ़ाउँछ। आन्तरिक उत्पादन र स्रोत साधनको प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोगबाट गरिने हो भने चाहिँ हामीलाई आत्मनिर्भरता बढ़ाउँछ, स्वाभिमान बढ़ाउँछ, राष्ट्रियताको सुदृढ गर्छ। त्यसकारणले बाह्य स्रोतलाई वैकल्पिक स्रोतलाई परिचालन गर्ने कुरामा नीति कार्यक्रमले राम्रो कार्यक्रम ल्याएको छ, तर आन्तरिक स्रोत चाहिँ जुन मुख्य हो, प्रमुख हो, त्यसलाई परिचालन गर्ने कुरामा चाहिँ यो चुकेको छ।
1: नीति तथा कार्यक्रमले देशको सामर्थ्य आफ्नो
0: पहिचान गर्न सकेन, होइन, आफ्नो सामर्थ्यको पहिचान गर्न सकेन। जलविद्युतको क्षेत्रमा ठिक छ, उसले पहिचान गरेको मैले भने त्यति अहिले नसके पनि जलविद्युत एउटा मेजर होइन तपाईँको सम्भावना हो भन्ने कुरा उसले राखे, त्यो ठिक छ। हामीसँग के छ, खनिज छ, हामीसँग खनिज तत्वहरू पर्याप्त छ, पेट्रोलियम ग्यासको कुरा होस्, खनिजको कुरा होस्, युरेनियमको कुरा होस्, ढुङ्गा मार्बलका कुरा होस्, चुनढुङ्गाको कुरा होस्, ग्रेनाइटको कुरा होस्, होइन, सिसा रूबी जस्ता अमूल्य खनिज पदार्थहरू, अमूल्य जड़ीबुटीहरू र वनजन्य काष्ठजन्य उत्पादनको प्रचुर सम्भावना नेपालमा मौजूद रहेको छ। पोटेन्सियल क्षेत्र हो त्यो, त्यो क्षेत्रलाई यसले उजागरै गरेन, त्यो खनिज क्षेत्रलाई यसले यो नीति कार्यक्रमले केही पनि सम्बोधन गरेन।
1: सम्भावना देखाउने तर समस्याको पहिचान नभएको
0: यो सरकारले गर्न सक्थ्यो, यसमा मेजोरिटी थियो, डिसिजन गर्न सक्थ्यो, होइन, अन्तर्राष्ट्रिय कूटनीतिक सन्तुलन कायम गरेर यो सरकारले गर्न सक्ने अवसर थियो, तर त्यो गरेन। किन भन्दा त्यो दृष्टिकोणै सरकारको भएन, सरकार बढी पुँजीवादी दृष्टिकोणबाट गाइडेड भयो, सिधा कुरा भन्दाखेरि त्यो दृष्टिकोण सरकारमा भएन। दोस्रो कुरा, हाम्रो जीडीपीको एउटा मेजर सेक्टर भनेको एग्रिकल्चर सेक्टर हो, कृषि क्षेत्रको कन्ट्रिब्युसन जीडीपीमा धेरै ठूलो छ नेपालमा, र अर्को कन्ट्रिब्युसन भनेको रेमिट्यान्सको हो, र अर्को कन्ट्रिब्युसन भनेको सेवा क्षेत्र र उद्योगको हो, होइन। यो चारवटा क्षेत्रमध्ये सरकारले कृषि क्षेत्रलाई इग्नोर गर्यो, अर्को उद्योग क्षेत्रलाई गर्यो, त्यसपछि कृषि क्षेत्रलाई पनि इग्नोर गर्यो, किनभने कृषिको कृषि उत्पादनमा आत्मनिर्भरता र निर्यात गर्ने पोटेन्सियालिटी नेपालमा छ। अहिलेको विश्वमा नै कृषि अर्थतन्त्रको भ्यालु बढ़दै गइरहेको छ, क्या इम्पोर्टेन्स बढ़दै गइरहेको छ, र त्यो कुरालाई समेत ख्याल गरेर नेपालको फेरि नेपालको धेरै नागरिक कृषि पेसामा आश्रित भएको कारणले नागरिकको जीवन स्तर माथि ल्याउनको लागि पनि कृषि पेसालाई प्रायोरिटी दिनुपर्थ्यो, तर यो नीति कार्यक्रममा कृषि पेसा त सम्पूर्ण रूपमा उपेक्षामा परेको छ भन्दा अतियुक्ति हुँदैन। किन भन्दा निरन्तरताका केही कार्यक्रमका भाषा बाहेक नीति कार्यक्रममा केही पनि छैन, किसानलाई कसरी हँसाउने भन्ने कुरा यसमा छैन। त्यसकारणले मैले भने आइडियोलोजिकल हिसाबले नीति कार्यक्रम चुकेको छ, आकर्षणको हिसाबले केही नयाँ कार्यक्रम ल्याएको छ, रोजगारी सृजना गर्ने कुरा, रोजगारी दशक, रोजगार नीति जस्ता कुराहरू नीति कार्यक्रममा आएका छन्, त्यो ठिक छ, त्यसलाई सम्बोधन गर्ने सपोर्ट गर्ने कार्यक्रम विषयगत मन्त्रालयबाट आउनुपर्छ, त्यो आउन सकेको छैन। त्यसकारणले उद्योग धन्दाको विकास नभइकन, कृषिलाई प्रोत्साहन नगरिकन रोजगारी त सृजना हुँदैन। अहिलेको आईटीको जमानामा तपाईँले टेक्नोलोजीमा गर्ने विकासले रोजगारी सृजना कम हुन्छ, पुँजीको निर्माण हुन्छ तर रोजगारीको सृजना कम हुन्छ। अहिले रिमोटमा गइसकेका छ, के अरे रोबोटमा गइसकेका छ, रोबोटिकमा गइसकेको अवस्थामा हामीले त्यो पक्षलाई पनि हेर्नुपर्छ भन्दाखेरि रोजगारी सृजना गर्ने कुरा बोल्या छ तर कार्यक्रममा त्यो देखिँदैन। त्यसकारणले गर्दाखेरि नीति कार्यक्रमलाई द्वन्द्वात्मक तरिकाले विवेचना गर्दाखेरि राम्रा कुराहरू पनि छन् र अभावहरू पनि छन्।
1: अब सांसद भइसकेपछि अलिकति कानून निर्माणका कुराहरूमा पनि अगाडि बढ़ाउँ है। संसदमा सांसद भएर आइसकेपछि विभिन्न सपनाहरू होलान् या जनताको अपेक्षा पूरा गर्ने विभिन्न बाचाहरू होलान्, त्यो सँगसँगै चाहिँ केही योजनासहित संसद भवन प्रवेश गर्ने हो। तर पछिल्लो समय सरकारले 8 अध्यादेश ल्याएको छ र त्यो अध्यादेशमा चाहिँ यहाँहरूको दल या त विपक्षी दलहरूले पनि असहमति जनाइरहनु भएको छ, खासमा संसद छलेर अध्यादेश ल्याउन नमिल्ने हो भनिरहेछ, तर कानूनमा व्यवस्था छ त्यसकारण सरकारले गरिरहेछ। यता कता सुन्नमा आएको जस्तो छ विपक्षी दलहरू अध्यादेशलाई अस्वीकृत गर्ने काममा एकजुट हुँदैछन् भन्ने सन्देश जाँदै गर्दाखेरि खासमा यो के हो?
0: यो अध्यादेशको सवालमा प्रक्रियागत त्रुटि नै हो, संविधानले दिएको प्रोभिजन चाहिँ बाध्यकारी जटिल अवस्थाको लागि हो। अधिवेशन नचलेको अवस्थामा चलिरहेको अवस्था बाहेक तत्काल केही गर्नुपर्ने भन्ने संविधानमा व्यवस्था छ। यहाँ चाहिँ के गरियो भने अधिवेशनको आह्वान गरियो, सहज ढंगले अधिवेशन चल्ने अवस्था थियो र आह्वान गरिएको अधिवेशनलाई 24 घण्टाभित्रै त्यसलाई फेरि स्थगित गरियो, त्यसपछि 8 अध्यादेश ल्याइयो। यो इन्टेन्सनल्ली हो, त्यसकारण यो प्रक्रियागत त्रुटि छ। प्रक्रियागत त्रुटि भएको कारणले यो सबै अध्यादेशलाई अस्वीकृत गर्नुपर्ने हो, तर हामी अहिले यो सबै